भने हाम्रो फोन नम्बर 0625414100 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जाल मार्फत पठाउन सक्नुहुनेछ। आजको राशिफल सँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता वृन्द, यिनै प्रस्तुति सँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
0: सधैँ झैं यही आउँदो कार्तिक 7 गते पहिलो शनिबार
2: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: उपचार हुने रोगहरू
2: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
3: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
2: लामो समय देखेको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
3: दिशा पिसाब एवं पेटको समस्या,
2: तौल गडबड हुने वा थाइराइडको समस्या,
3: लामो समय देखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
2: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौंडा तनहुँ।
2: फोन नम्बर 0625414233 र 98678187।
4: घर, अफिस, व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रिय गौरवको निर्माण आयोजना, निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाइवुड।
5: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाइवुड।
4: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा। ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाइवुड,
5: वाटर प्रुफ प्लाइवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस सटरिङ प्लाइवुड।
4: गुणस्तरमा विश्वास, निर्माणमा मजबुती, ब्ल्याक कोब्रा प्लाइवुड।
5: सुमिना सिसाप्लाई एन्ड सप्लायर्स, खैरिनी चार तनहुँ, प्रोप्राइटर बद्री पौडेल। फोन नम्बर 98560-26465।
4: ब्ल्याक कोब्रा प्लाइवुड, बलियो र भरपर्दो निर्माणको सही छनौट।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: नश्रिया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
3: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
2: कहाँ?
3: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
4: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
2: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903969, मोबाइल 9840826926।
5: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल,
7: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक,
5: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
8: होइन हौ, कसरी पर्यो?
9: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
8: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार्ड मार्फत सिधै 10,00,000 स्योर सर्ट क्यास उपहार। फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई। इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार। नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
9: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
8: शर्तहरू लागू हुनेछन्।
10: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम, शुक्ला गण्डकी चार दुलेगौडा। सम्पर्क 0635902969 र 9856061900।
8: हिरो सिजी मोटर्स।
3: जाम न, ढिला भइसक्यो।
11: एकैछिन पख न, के को भिडियो सुनौ।
12: घर बनाउँदै हुनुहुन्छ? मैले जस्तै घर बनाउँदा आफै खानेको चुनडुङ्गाबाट बनेको अर्घ खाँची सिमेन्ट नै रोज्नु भन्नु है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नु है।
3: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
11: नबोल न, सुन त,
12: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ। मैले त केही बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
3: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
4: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस। प्रोपाइटर रविन्द्र पौडेल। सम्पर्क 9846086265 र 9801412888।
13: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
13: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
14: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
15: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
16: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन।
17: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
16: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
18: कौरव पाण्डवको बीचमा त्यत्र सयभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
17: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।
13: आज पनि भाटो आयो के हो कि तिम्रो?
19: 103.8 अन्तर्मनको आवाज।
20: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
21: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
22: आज 2083 साल असोज 28 गते बुधबार, सन् 2026 अक्टोबर 14 तारीक असोज शुक्ल पक्षको चतुर्थी तिथि।
23: काया कैरन का साथमा
24: किसान पाइप प्रोडक्ट्स प्राली,
23: राष्ट्रको शान किसान,
24: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
21: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
22: दशैंका लागि बाहिरिने यात्रु बढे, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज, आरु घाटमा अस्थायी बेली ब्रिज बन्दै।
21: महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासोपाले अनुसन्धान थाल्यो, सुरक्षा संयन्त्र मौन, अडियो एआईबाट तयार गरिएको सुनारको दावी।
22: हिम पहिरोले गेग्राहन सोहोरेर खोला थुन्दा बुढी गण्डकीमा बाढ़ी आएको प्रतिवेदन, बढ़दो तापक्रम र कमजोर चट्टानका कारण उच्च हिमाली क्षेत्रमा बाढ़ीको जोखिम बढ़दो।
25: बरफहरू पौलिँदै जाँदाखेरि चाहिँ सपोर्टमा चाहिँ लुज भयो, लोड थाम्न सक्ने क्यापेसिटी भएन, त्यो कारणले गर्दाखेरि हाम्रा हिमालहरू एकदम अस्थिर भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी हुन्छ।
21: जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग, झण्डै 1600 रूसी व्यक्ति तथा संस्था यूको प्रतिबन्ध सूचीमा।
22: र विश्वकप क्रिकेट लिग टूमा नेपालको लगातार दोस्रो जीत, ओमान 113 रनले पराजित।

चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-94-333-493-555।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा
7: गएको 17 गतेदेखि अस्ति 26 गतेसम्म माइक्रो र बसमा गरी 2,39,777 यात्रु बाहिरिसकेका छन्। अहिले नागढुङ्गाबाटै धेरै गाड़ी बाहिरिरहेको मल्लले बताउनु भएको छ। अहिले कतै पनि सड़कको समस्या नरहेको र बाढ़ीले समस्या पुर्याएका खण्डमा पनि मरमत कार्य गरेर गाड़ी सञ्चालनमा ल्याइसकेको सड़क विभागका महानिर्देशक विजय जैसीले बताउनु भएको छ। तर यातायात व्यवसायी राष्ट्रिय महासंघले भने सड़कमा देखिएको सकसका कारण यात्रुलाई गन्तव्यमा पुर्याउन समस्या भइरहेको गुनासो गरेको छ। अहिले बढ़ी सवारी चाँप नागढुङ्गा मुगलिन कान्ति राजमार्ग, बीपी राजमार्ग र त्रिभुवन राजपथमा रहेको ट्राफिक प्रहरीले जनाएको छ। दशैंलाई बाहिरिने यात्रु बढ़े, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
8: यसैबीच बुढी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीका कारण गोर्खाको आरूघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरूद्ध बनेको सड़क यातायात पुनः सञ्चालन गर्न सरकारले तदारूकता देखाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार उक्त स्थानमा तत्काल अस्थायी बेलीब्रिज निर्माणका लागि 7 ट्रक आवश्यक निर्माण सामग्री हिजो निर्माण स्थल पुर्याइएको छ। बुढी गण्डकीमा आएको बाढ़ीले आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित गोर्खा र धादिङ जोड्ने आरूघाटको पक्की पुल बगाउँदा पुलको 3 खण्डमध्ये गोर्खातिरको एउटा खण्ड बगाएको थियो। सड़क डिभिजन कार्यालय हेटौँडाबाट पठाएका ती निर्माण सामग्री गोर्खा बजार हुँदै आरूघाट पुर्याइएको छ। गत आइतबार बिहान उत्तरी गोर्खाको सिर्गे हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढ़ीले पुलको गोर्खातर्फको 22 मिटर आरसीसी भाग बगाएपछि 2 जिल्लाबीच सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। गोर्खा सड़क योजनाका प्रमुख इन्जिनियर विनोद पुनले दशैंको टीका अघि नै यो बेलीब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम शुरू गरिएको जानकारी दिनुभयो। आजको गोर्खा पत्रमा खबर छ।
7: महिला हिंसाको आरोप सार्वजनिक भएसँगै सत्तारूढ़ रासोपाले सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारलाई पदीय हैसियतमा कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ। महिला हिंसा गरेको अडियो सार्वजनिक भएसँगै रासोपाले सुनारमाथि पार्टीको अनुशासन आयोग मार्फत अनुसन्धान अघि बढ़ाएको छ। महिला हिंसा जस्तो गम्भीर आरोप सार्वजनिक भएको अवस्थामा राज्यका अनुसन्धान तथा कानून कार्यान्वयन गराउने निकाय भने यसमा मौन रहेका छन्। आजको कान्तिपुर दैनिकले चुपचाप सुरक्षा संयन्त्र शीर्षकको खबर छापेको छ। पछिल्लो अडियो प्रकरणपछि सुनारलाई कार्यवाहीको दायरामा ल्याउनु पर्ने माग उठिरहेको छ। नेपाल प्रहरीले भने किटानी जाहेरी नआई अनुसन्धान अघि बढ़ाउन नसकिने बताएको छ। उजुरी परेको अवस्थामा अडियोको सत्यता जाँच गर्नेदेखि आवश्यकता अनुसार सम्बन्धित व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्नेसम्मको प्रक्रिया अघि बढ़न सक्ने प्रहरीको भनाई छ। अधिवक्ता राधिका खतिवड़ा भने सार्वजनिक भएको अडियोमा सुनारकै बोली पुष्टि भए विद्युतीय कारोबार ऐन 2063 विपरीतको कसुरमा अनुसन्धान हुन सक्ने बताउनुहुन्छ। सांसद सुनार बाँकी तीनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो। सार्वजनिक भएको अडियो एआईबाट तयार गरिएको सुनारको दावी रहेको छ।
8: संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। कोशी सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले संविधानले दिएको अधिकार हस्तान्तरण गरेर प्रयोग गर्न नदिने, अधिकार बाँडफाँडका लागि आवश्यक कानून नबनाउने र काम गर्न स्रोत साधन पनि नदिने तर प्रदेशले काम गर्न सकेनन् भनेर प्रदेश संरचनामाथि प्रश्न उठाएको भन्दै आक्रोश पोखेका हुन्। मुख्यमन्त्रीहरूले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न ढिलाइ गरेकै कारण संघीयताप्रति वितृष्णा बढ़ेको आरोप समेत लगाए। संघीयताको प्रभावकारी कार्यान्वयनमा संघीय सरकारले केन्द्रीकृत सोच नै मुख्य बाधक भएको उनीहरूको भनाइ छ। कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलनको संयुक्त उद्घाटन गर्दै हामी अधिकार मात्र माग्दैनौं, जिम्मेवारी पनि पूरा गर्छौं तर प्रदेशलाई कमजोर बनाएर संघीयता सफल हुन सक्दैन, प्रदेश बिनाको संघीयता कल्पना पनि गर्न सकिँदैन, समृद्धिका लागि प्रदेश सरकार बलियो बन्न जरूरी छ उनीहरूको भनाइ थियो। संघीय सरकारले संविधानमा सुनिश्चित भइसकेका एकल र साझा अधिकारहरू 9 वर्ष लागिसक्दा पनि अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारहरूले जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न नसकेको गुनासो गरेका छन्। उनीहरूले एकल अधिकारका रूपमा रहेका प्रहरी अझै हस्तान्तरण नभएको र संघले कानून नबनाउँदा शिक्षा, स्वास्थ्य, निजामती कर्मचारी, वन लगायत कैयौं ऐन समेत कार्यान्वयन हुन नसकेको बताएका हुन्। कोशी सरकारको आयोजनामा भइरहेको दुई दिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083मा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद व्यवस्थापन र उत्पादन तथा निर्यात प्रवर्धनका विषयमा गहन छलफल भइरहेको छ। आजको नयाँ पत्रिकामा खबर छ।
7: काया कैरनमा सेती नदीदेखि थामे र भोटेकोशी हुँदै बुढ़ी गण्डकीसम्मका नदीमा लेदोसहितको बाढ़ी अनि यसका कारण बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: खेतबारीमा मल हाल्ने बेला पनि भयो। माटोको अवस्था के छ? कुन बालीमा कति मात्रामा मल हाल्ने? सधैँ अलमल हुने के गर्ने होला?
9: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सिमिट एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
4: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ। वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
9: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
4: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
9: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
4: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
9: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
10: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौं, उत्पादन बढाऊ।
9: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
11: जहाँ फेरिन्छ सुखको साथ, यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ।
12: यो चाड पर्व टीवीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
13: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु।
12: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस।
13: फटाफट फाइनेन्स सुविधा, नागदी तारा लाइसेन्स भए पुग्छ।
12: टीभीएस दुलेगाउँदा
13: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस शोरूम दुलेगौडा, प्रोपाइटर बसन्त लालचन्द, 98 5 60 30 982 र 97 0 65 20 209।

0: दसैँ तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड उड्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आईएमईआई वा एसएम नम्बर टाइप गर्नुहोस्। 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दशैंका लागि बाहिरिने यात्रु बढ़े, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज, आरूघाटमा अस्थायी बेलीब्रिज बन्दै, महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासोपाले अनुसन्धान थाल्यो, सुरक्षा संयन्त्र मौन, अडियो एआईबाट तयार गरिएको सुनारको दावी, संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग। जलवायु परिवर्तन र चरम मौसमी घटनाका कारण नेपालको प्रत्यक्ष आर्थिक लागत प्रतिवर्ष कुल ग्रास्त उत्पादन जीडीपीको 1.5-2% पुगेको छ। हाल करिब 27-36 करोड़ अमेरिकी डलर पुगेको आर्थिक लागत संकटग्रस्त वर्षमा 5% भन्दा माथि पुग्ने गरेको छ। हिटवेभ र बेमौसमी वर्षाले नेपालको कृषि र खाद्य प्रशोधन उद्योगमा नकारात्मक असर पारेको आईएफसी र पीडब्ल्यूसीको एक प्रतिवेदनले देखाएको हो। प्रतिवेदन अनुसार जलवायु जन्य विपदको प्रभाव उद्योगको भौतिक संरचनामा मात्र सीमित छैन, तराईका औद्योगिक करिडोरमा बढ़दो गर्मीका कारण कारखानाभित्रको तापक्रम 40-45 डिग्री सेल्सियस भन्दा माथि पुग्दा श्रमिकको कार्यक्षमता घट्ने गरेको छ। हिटवेभ र असमयको वर्षाले कृषि तथा खाद्य प्रशोधन उद्योगका लागि आवश्यक कच्चा पदार्थको आपूर्तिमा समेत अनिश्चितता बढ़ाएको छ। मनसून पूर्व तयारी तथा प्रतिकारीय राष्ट्रिय कार्ययोजना कागजमा मात्रै भयो। सरकारले सन् 2009 प्रधानमन्त्रीको अध्यक्षतामा जलवायु परिवर्तन परिषद गठन गरेको थियो। बाढ़ी पहिरो भूकम्प र खडेरीबाट 40 वर्षमा 9 खर्ब 36 अर्बको क्षति भएको यूएनडीपीको प्रतिवेदनमा छ। जलवायु विपदबाट जीडीपीको 2% आर्थिक क्षति आजको नयाँ पत्रिकामा खबर छ।
5: यसैबीच ग्यालेसियर खसेको हिमपहिरोले गेग्रान सोहोरेर खोला थुन्दा बुढ़ी गण्डकी नदीमा गएको आइतबार आकस्मिक बाढ़ी आएको प्राविधिक अध्ययनले पुष्टि गरेको छ। 2069 साल वैशाखको सेती नदी बाढ़ी, 2078 असारको मेलम्ची बाढ़ी, 81 साउनको थामे बाढ़ी, गएको भदौ 10 को भोटेकोशी बाढ़ी अनि यही असोज 25 गतेको बुढ़ी गण्डकी बाढ़ी, यिनीहरूले हिमाली क्षेत्रमा भूगर्भीय जोखिम कमजोरी, पहिरो, हिमचट्टानको पतन, नदीमा गेग्रानको अत्याधिक आपूर्ति र आकस्मिक बाढ़ीबीचको सम्बन्धलाई उजागर गरेका छन्। केही वर्ष यता हाम्रा हिमाली तथा उच्च पहाड़ी नदीहरूमा एउटै प्रकृतिका लेदोसहितका बाढ़ीहरू दोहोरिरहेका छन्। यी बाढ़ीहरूको आयतन, प्रकृति र क्षति हेर्दा हिमाली भूगोलमा ठूलो परिवर्तन र अस्थिरता आइरहेको प्रष्ट हुन्छ। आखिर हिमाली क्षेत्रको जमीन किन यसरी दिन प्रतिदिन कमजोर र अस्थिर बन्दैछ त? यसको प्राविधिक र वैज्ञानिक कारण के हो? यसबारेमा जानौ साथी भोजेन्द्र बस्नेतबाट।
7: सेती, मेलम्ची, थामे, भोटिकोशी र बुढ़ी गण्डकी यी फरक फरक समय र भूगोलमा आएका बाढ़ी भए पनि यिनीहरूको प्रकृति भने एउटै थियो, ठूलो परिमाणमा माटो, ढुंगा र बालुवा अर्थात लेदोसहितको बाढ़ी। सामान्यतया अविरल वर्षा हुँदा नदीमा पानीको सतह बढ़नु स्वाभाविक मानिन्छ, तर हाम्रा हिमाली नदीहरूमा आउने बाढ़ी भने केवल पानीको बहाव मात्र होइन। बाढ़ीमा किन यसरी लेदोको मात्रा अत्यधिक हुन्छ त? भूगर्भविद डाक्टर सुबोध ढकाल।
8: लेदो बढ़ी देखेछ त्यसको मुख्य कारण भनेको पहिरोबाट सिर्जित ढुङ्गा माटोहरू पिसिएर धुलो बन्ने प्रक्रिया र ढुङ्गामा भएका चाहिँ जुन खनिज पदार्थहरू हुन्छ तिनीहरूको चाहिँ अवशेष त्यस्तै पुराना पहिरोहरूलाई फेरि रिएक्टिभेसन गरेर तलतिर ल्याउँदाखेरि जमिनमा भएका चाहिँ कार्बनिक म्याट्रिक्सहरू पनि हामीले भन्न सक्छौँ र एग्रिकल्चर ल्यान्डहरू रहेछ भने त्यसलाई पनि यसले समग्र रूपमा चाहिँ आफूसँग समाहित गर्दै तलतिर बग्दाखेरिको उपज हो भनेर चाहिँ हामीले भन्न सक्छौँ।
7: तल्लो पहाड़ी वा तराईका क्षेत्रमा आउने बाढ़ी र उच्च हिमाली नदीहरूमा आउने बाढ़ीमा धेरै भिन्नता हुन्छ। पहाड़ वा तराईमा धेरै पानी पर्दा नदीमा ढल जस्तै पानीको सतह एकाएक बढ़छ, तर हिमाली भेगमा आउने बाढ़ी भने भूगोल र नदीको चरित्रकै कारण फरक हुन्छ।
8: जुन पानी धेरै परेर पर्ने बाढ़ीहरू छ त्योभन्दा चाहिँ हिमाली क्षेत्रबाट पछिल्लो समयमा भइरहेका घटनाहरूमा भएका बाढ़ीहरू चाहिँ नितान्त रूपमा फरक छन् र यसलाई चाहिँ हामीले बुझ्दाखेरि चाहिँ सामान्य रूपमा चाहिँ 100 वर्षको बाढ़ी अथवा 500 वर्षको बाढ़ी भनेर बुझ्न सकिँदैन। यो भनेको चाहिँ कुनै पनि बेला ठूलो पहिरोहरू आइसकेपछि र तिनीहरूबाट सिर्जित बाढ़ीको रूपमा चाहिँ हामीले यसलाई हेर्नुपर्छ।
7: हामी प्राय बाढ़ी आउन साथ कति मिलिमिटर वर्षा भयो भनेर जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्न थाल्छौं, तर हिमाली क्षेत्रका बाढ़ीलाई बुझ्न वर्षाको परिमाण मात्र हेरेर पुग्दैन, त्यहाँको जटिल र संवेदनशील भूगोलको अवस्था बुझ्न झनै आवश्यक छ।
8: पानी मात्रैको कुरा गर्यौं भने चाहिँ उदाहरण लागि चाहिँ त्यो क्षेत्रमा औसत भन्दा बढी पानी पर्यो त्यस कारणले बाढ़ी आयो भन्ने मात्रै कुरा गर्न सक्ने हो, तर त्यहाँ चाहिँ जमिनको अवस्थिति र जमिनको स्थिरताको बारेमा चाहिँ त्यतिबाट मात्रै हामीलाई थाहा नहुने कारणले गर्दाखेरि जमिनमा भएको भौगोलिक संरचना र त्यसको भौगोलिक बनौटका आधारमा जुन जमिनको भिरालोपन छ त्यो भिरालोपन र त्यहाँ भएका ढुङ्गा माटाहरूको चाहिँ स्थिरता त्यसको बारेमा समग्र रूपमा हामीले जान्न सक्यौं भने चाहिँ अनि बल्ल के हुन्छ भने आकाशबाट परेको पानीको आधारमा चाहिँ हामीले लै यो ठाउँमा चाहिँ यसरी पहिरो गइरहन्छ र पहिरो गएर बाढ़ी आउन सक्छ भने चाहिँ भन्न सक्ने अवस्था रहने कारणले पानीको मात्रै हिसाब गर्नु भएन, हामीले चाहिँ जमिनको पनि र पहाड़को पनि कुरा चाहिँ बुझ्नुपर्छ।
7: हाम्रा उच्च पहाड़ी र हिमाली भेगका जमिनहरू किन यति धेरै अस्थिर र कमजोर बनिरहेका छन् त? भूगर्भविद डाक्टर सुबोध ढकाल।
8: विशेष गरी के भएको हो त भन्दाखेरि हाम्रो हाई हिमालतिर जुन ठाउँमा चाहिँ पहिला पहिला थोरै पानी पर्थ्यो भने अहिले पानी चाहिँ बढी पर्दै गएको छ, कहिले बढ्छ कहिले वातै घट्छ यस्तो खालको पनि छ, र यसले चाहिँ के गरिरहेको छ भने हाम्रो जमिनलाई चाहिँ जुन ठाउँमा एड्याप्ट भनेर हामीले भन्छौँ भइरहेको हाम्रो जमिनहरू थियो त्यो चाहिँ एड्याप्ट हुन नसक्ने अवस्था चाहिँ आएको छ, र अर्को भनेको चाहिँ थोरै समयमा चाहिँ धेरै पानी परिरहेको छ, खोलाले पहाड़को चाहिँ फेरीलाई उसले काटिदिइरहेको छ। तेस्रो कुरा भनेको चाहिँ तापक्रम बढ्दाखेरि जुन चट्टानले बरफलाई र बरफले चट्टानलाई जुन सपोर्ट दिइरहेको थियो बरफहरू पौलिँदै जाँदाखेरि चाहिँ सपोर्टमा चाहिँ लुज भयो अथवा दुईटाको बीचमा चाहिँ ग्याप भयो, ग्याप भइसकेपछि लोड थाम्न सक्ने क्यापासिटी भएन, त्यो कारणले गर्दाखेरि हाम्रा हिमालहरू चाहिँ एकदम अस्थिर भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी हुन्छ।
7: हिमाली भूगोलमा बढेको यो अस्थिरता र विषम मौसमी प्रणालीले माथिल्लो भेगमा हुने सामान्य हलचल वा वर्षाले पनि तल्लो तटीय क्षेत्रमा जुनसुकै बेला ठूलो विनाश निम्ताउन सक्छ भन्ने देखाएको छ, त्यसैले अब हामीले उच्च सतर्कता अपनाउनुको विकल्प छैन। उपग्रह र प्रविधिको प्रयोग गरी माथिल्लो भूगोलको निरन्तर अनुगमन गर्नुपर्छ भने नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदाय र संरचनाहरूलाई सुरक्षित राख्न त्यही अनुसारको पूर्व सूचना प्रणाली र स्थानीय सावधानी अपनाउनु अपरिहार्य भइसकेको छ।
5: पछिल्ला वर्षमा हिमाली नदीहरूमा लेदो सहितका बाढ़ीहरू दोहोरिरहनुका कारण र अब अपनाउनु पर्ने सावधानीबारे भूगर्भविद डाक्टर सुबोध ढकालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ।
7: माथिल्लो भूगोलको निरन्तर अनुगमन गर्नुपर्छ भने नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदाय र संरचनाहरूलाई सुरक्षित राख्न त्यही अनुसारको पूर्व सूचना प्रणाली र स्थानीय सावधानी अपनाउनु अपरिहार्य भइसकेको छ।

0: ओखी तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
4: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
3: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658-590-065 मोबाइल 9816634372
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ
7: अब विदेशको खबर जर्मनी र बेलायतका विदेश मन्त्रीले युक्रेनमाथि रूसको आक्रमणको जवाफमा रूसमाथि थप प्रतिबन्ध लगाउनु पर्नेमा जोड़ दिएका छन् जर्मन विदेश मन्त्री जोहान वाडेफुलले वार्सा सुरक्षा मंचमा आयोजित कार्यक्रममा प्रतिबन्ध खुकुलो पार्ने नभई थप कड़ा बनाउनु पर्ने बताउनु भएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरे लगत्तै जर्मनी र बेलायतको प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् अमेरिकालाई तेल आपूर्ति गर्ने सम्झौता अन्तर्गत रूसको डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गएको हप्ताको निर्णयले युक्रेन र उसका युरोपेली समर्थकहरूलाई निराश बनाएको हो यसैबीच रूसमाथि दबाव कायम राख्ने उद्देश्यले युरोपेली संघ ईयूले झण्डै 1600 रूसी व्यक्ति तथा संस्थालाई आफ्नो प्रतिबन्ध सूचीमा थपेको छ बेलायतका विदेश मन्त्री एड मिलिवान्डले यूको पछिल्लो कदमको स्वागत गर्दै प्रतिबन्ध थप कड़ा बनाउनु पर्ने आवश्यकता रहेको प्रतिक्रिया दिनुभएको छ सन् 2022 फेब्रुअरीमा युक्रेनमाथि आक्रमण शुरू गरे यता रूसले युक्रेनको ऊर्जा पूर्वाधारलाई निरन्तर निशाना बनाउँदै आएको छ
6: अब खेल खबर आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ अल अमिरातमा हिजो भएको खेलमा घरेलु टोली ओमानलाई नेपालले 113 रनले हरायो नेपालले दिएको 264 रनको लक्ष्य पछाएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमायो त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो नेपालका रोहित पौडेलले 61 रन बनाए यो श्रृंखलाको पहिलो खेलमा नेपालले आइतबार क्यानाडालाई 24 रनले हराएको थियो यो सँगै नेपाल लीग टूमा 34 खेलबाट 28 अंकसहित छैठौं स्थानमा रहेको छ यस्तै ओमान 30 खेलबाट 33 अंकसहित चौथो र क्यानाडा 34 खेलबाट 25 अंकसहित सातौं स्थानमा छ लीग टूमा शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ अब केही खबर संक्षेपमा भोटेकोशी बाढ़ीले विद्यालयमा क्षति पुर्याएपछि रसुवाको आमा छोदिङमो गाउँपालिकामा रहेको हाकुबेसी आधारभूत विद्यालयका विद्यार्थी यति बेला ललितपुरको गोदावरीमा पढ्न थालेका छन् रसुवाको स्कूल ललितपुरमा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ
7: काठमाडौँ उपत्यकामा गएको आइतबारदेखि शुरू गरिएको फरक कम्पनीका ग्यास बिक्री वितरण बन्द हुने भएको छ नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकामा 11 स्थानबाट फरक कम्पनीका ग्यास बिक्री वितरण गरिँदै आएको थियो आजको कान्तिपुरमा खबर छ
6: भदौ 10 भोटेकोशी र असोज 25 बुढ़ी गण्डकी बाढ़ीबाट प्रभावित ऋणीले असोज मसान्तसम्म तिर्नुपर्ने साँवा तथा ब्याजको किस्ता पुष मसान्तसम्म बुझाउँदा हुने भएको छ

0: राष्ट्र बैंकले हिजो क ख र ग वर्गका बैंक र लघुवित्त र पूर्वाधार विकास बैंकको नाममा छुट्टा छुट्टै निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। काया कैरनमा अब पालो उखानको।
1: विरहले लाहुर, सन्तोषले घर।
0: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: दशैंका लागि बाहिरिने यात्रु बढे, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज, आरूघाटमा अस्थायी बेली ब्रिज बन्दै।
0: महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासोपाले अनुसन्धान थाल्यो। सुरक्षा संयन्त्र मौन, अडियो एआईबाट तयार गरिएको सुनारको दावी।
1: हिम पहिरोले गेग्रान सोहोरेर खोला थुन्दा बुढी गण्डकीमा बाढ़ी आएको प्रतिवेदन। बढ़दो तापक्रम र कमजोर चट्टानका कारण उच्च हिमाली क्षेत्रमा बाढ़ीको जोखिम बढ़दो।
0: जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग। झण्डै 1600 रूसी व्यक्ति तथा संस्था ईयूको प्रतिबन्ध सूचीमा।
1: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार दोस्रो जीत, ओमान 113 रनले पराजित।
0: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको सांसदको अडियो प्रकरण र सुरक्षासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना दम्पति सोफामा बसेर पत्र पत्रिका पढ्दैछन्। पत्रिकामा चाडपर्व विशेष सुरक्षा योजना लेखिएको छ अनि छेवैमा रहेका श्रीमान जस्ता देखिने व्यक्तिले भन्दैछन्, हुनै पर्यो नि, सांसदहरूको बिगबिगी छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरिएको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महाज्ञ एवं कथा प्रवचन
2: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायन मन्दिर परिसर कोत्रे।
1: हिन्दू नेपालीहरूको महान पर्व विजयदशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
3: कौरव पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो। जब
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891506630 र 9746780681।
4: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
0: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
0: प्रोप्राइटर समीक्षा गुरुङ। सम्पर्क 9841633101 र 9468883522।
7: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली सहित नेपाल सम्बत 1147 र छठ पर्वको सुखद अवसरमा सम्पूर्ण ग्राहक महानुभाव सहित शुक्ला गण्डकी क्षेत्रभित्र रहनुभएका मासु व्यवसाय र हाम्रा शुभेच्छुक एवं समस्त देश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तर उत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष शान्ता दाहाल, सचिव सोम राणा मगर, कोषाध्यक्ष पदम अधिकारी एवं शुक्ला गण्डकी मासु व्यवसायी संघ परिवार।
7: पुनश्च विजया दशमीको भोलिपल्ट समेत सम्पूर्ण मासु पसलहरू खुल्ला रहने सम्पूर्ण उपभोक्ताहरूमा सहर्ष जानकारी गराइन्छ।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9906613195 र 9847153368।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
10: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
9: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
11: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
12: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9460783002।
13: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
14: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
13: अनि बन्छ त दाई
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
15: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
16: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
17: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
16: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
18: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
19: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
18: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो सोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
19: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
20: हजुर घरभित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
21: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
20: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950
22: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
20: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
22: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
20: प्रोपाइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
22: फोन नम्बर 0564143321
20: मोबाइल 9865078634 र 9701107090
23: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
24: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
23: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
24: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
25: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
26: सामान्य हुनुपर्ने तर के भइदिएको छ भन्दाखेरि बजारमा अहिले यति धेरै प्रकारका फेसवास र यति धेरै ब्रान्ड्सका फेसवास पाइन्छ कि हामी मध्ये धेरैजना दुधारमा अथवा कन्फ्युजनमा पर्न सक्छौँ तर मैले यो भिडियो बनाएको छु यो भिडियोमा मैले कस्तो प्रकारको छालालाई कस्तो खालको फेसवास र हामीले फेसवास गर्दाखेरि गरिने केही गल्तीहरू र ध्यान पुर्याउने कुराहरूको बारेमा हजुरहरूलाई जानकारी दिन गइरहेको छु अब सुरु गरौँ कुन प्रकारको छालालाई कस्तो फेसवास भन्दा पनि हामीले पहिला फेसवास गर्दाखेरि हामीले धेरै जसोले गरिरहेको गल्तीहरू अथवा ध्यान दिनुपर्ने कुराहरूको बारेमा कुरा गर्छु म हाम्रो फेसवास गर्दाखेरि धेरै जसोको घोट्ने बानी हुन्छ है छाला धेरै सफा होला र धेरै गुलो आउला भनेर हामीले छाला घोटिन्छ तर यो एकदमै नराम्रो बानी हो के गर्दछ यसले भन्दाखेरि हाम्रो छालाको बचाउने प्रक्रिया जसलाई हामीले स्किन ब्यारियर भन्छ त्यसलाई गडबड गरिदिन्छ र यो गडबड भयो भने विभिन्न प्रकारका एलर्जी गराउने तत्त्वहरू र विशेष गरेर किटाणुहरू जसमा 24 गनाउने किटाणु पनि पर्दछ, यिनीहरूको मात्रा बढ्दछ हाम्रो छालामा र यसले विभिन्न समस्याहरू ल्याउँदछ। त्यही भएर हामीले छाला घोट्नु हुँदैन, बरु समय लिएर है एकदेखि दुई मिनट लगाएर बिस्तारै छालालाई सफा गर्नुपर्दछ र त्यो गर्दाखेरि राम्रो हुन्छ। त्यसपछि अर्को भनेको स्क्रब गर्ने बानी है, धेरै जसोलाई स्क्रब गर्ने फेसवासहरू मनपर्छ किनभने त्यसले मजाले सफा गरेको जस्तो लाग्छ, तर स्क्रब फेसवासहरू रेगुलर युज गर्नु हुँदैन र युज गर्नै मन लागे हप्तामा एकचोटि भन्दा बढी युज नगरेको राम्रो, किनभने यसले पनि हाम्रो स्किन बेरियरलाई कन्ट्रोल गरिदिन सक्छ। त्यसपछि अर्को कुरा छ दिनमा कतिचोटि मुख धुने, है प्राय जस्तो मानिसहरूलाई दिनमा दुईचोटि मुख धोयो भने पर्याप्त हुन्छ र दुईचोटि भन्दा धेरै धुनु चाहिँ उपयुक्त हुँदैन, किनभने त्यसले के गर्छ भन्दाखेरि छालालाई धेरै सुक्खा बनाइदिन्छ है, र यदि पसिना आएको छ होइन अथवा जिमबाट आइएको छ फर्किएको छ र छाला फोहोर भएको छ भने त्यस्तो खण्डमा चाहिँ हामीले कहिलेकाहीँ एकचोटि बढी छाला धुन मिल्छ है मुख धुन मिल्छ। त्यसैमा हामीलाई के लाग्छ भन्दाखेरि सादा पानीले मुख धोयो भने चाहिँ त्यसले असर नगर्ला र दुईचोटि भन्दा धेरै धुन मिल्छ कि भन्ने पनि लाग्छ र कतिपयले त्यस्तो गर्नुहुन्छ भने, तर सादा पानी पनि हामीले मुख धोइराख्यो भने त्यसले पनि छालालाई उति नै इरिटेसन गर्छ र उति नै नराम्रो हुन्छ, त्यही भएर सादा पानीले पनि हामीले मुख धोइराख्नु हुँदैन है। त्यसपछि अर्को भनेको हामीले धेरै तातो पानीले मुख धुनु भएन, त्यो मैले पहिला पनि कुरा गरिसकेको छु है, धेरै तातो पानीले मुख धोयो भने त्यसले हाम्रो छालाको मोइस्चरलाई गडबड गरिदिन्छ है हटाइदिन्छ, त्यो पनि राम्रो हुँदैन। त्यही भएर छालाको लागि सबैभन्दा राम्रो भनेको मन तातो पानी हुन्छ, टावेलले घोट्ने बानी पनि हुन्छ कतिपयको है, टावेलले मुखलाई घोट्नु भनेको राम्रो होइन, अघि मैले जसरी फेसवासले घोट्नु राम्रो होइन भनेको थिएँ त्यस्तै गरेर टावेलले घोट्दाखेरि पनि स्किनको ब्यारियरलाई गडबड गरिदिन सक्छ, त्यही भएर टावेलले चाहिँ ड्याप गर्ने भन्छ है, छोएर चाहिँ यो हाम्रो पानीलाई चाहिँ सुकाउनु पर्दछ। र अर्को कुरा भनेको आफ्नो मुख पुस्ने टावेल छुट्टै हुनुपर्दछ है, मुख पुस्ने टावेल चाहिँ शरीर पुस्ने टावेलभन्दा फरक भएको राम्रो है, र त्यस्तो टावेल हामीले कटनको टावेल युज गर्दा राम्रो र त्यो टावेल हामीले प्रत्येक चार पाँच दिनमा अथवा तीन चार दिनमा धुनुपर्दछ। र अर्को भनेको हाम्रो छाला पुछेपछि पुरै सुक्खा हुनु अगाडि नै हामीले मोइस्चराइजर लगाइहाल्नु पर्दछ, ताकि त्यो जुन अलिकति पानी बाँकी रहेको हुन्छ त्यसले गर्दाखेरि पनि हाम्रो मुखको छालालाई अथवा अनुहारको छालालाई चाहिँ मोइस्चराइजेसन मिलिराखोस् है, यो कुराहरू ध्यान दिनुपर्छ। र अब हामी जाउँ विभिन्न प्रकारका छालाहरूलाई कस्तो खालको फेसवास प्रयोग गर्दा राम्रो हुन्छ भन्ने विषयतर्फ, र म पहिला सुरु गर्दछु सुक्खा खालको छालाबाट है अथवा ड्राई स्किन। सुक्खा छालामा पहिलेदेखि नै मोइस्चर र तेलको मात्रा कम हुन्छ र यस्तो छाला इरिटेसन हुने सम्भावना पनि बढी हुन्छ, जसले गर्दा फेस चाहिँ रातो हुने अथवा चिलाउने समस्या देखिन सक्दछ। त्यही भएर त्यस्तो खालको छालालाई त्यस्तो खालको अनुहारलाई चाहिँ हामीले सकेसम्म नरम खालको फेसवास प्रयोग गर्दाखेरि राम्रो हुन्छ र कडा खालको केमिकलहरू नभएको फेसवासहरू प्रयोग गर्नुपर्दछ। र फेसवास छान्दाखेरिमा यदि हाइलुरोनिक एसिड, सेरामाइड्स र यदि एलोभेरा यस्ता पदार्थहरू भएको फेसवास पाइयो भने त्यस्तो यो ड्राई फेसको अथवा सुक्खा छालाको लागि अत्यन्तै राम्रो हुँदछ। त्यस्तै गरेर यस्तो खालको फेसवासहरू जसमा अल्कोहल फ्री होस् र सोप फ्री होस् त्यस्तो पनि ध्यान पुर्याउनुपर्छ, र बेन्जोइल पेरोक्साइड, सैलिसाइलिक एसिड यस्तो नभएका फेसवासहरू युज गर्नुपर्छ ड्राई स्किन भएकाहरूले। तर यदि डन्डिफोरको समस्या छ भने चाहिँ कहिलेकाहीँ चिकित्सकहरूले यस्तो केमिकल भएको फेसवास रेकमेन्ड गर्न पनि सक्नुहुन्छ। र यस्तो सुक्खा छाला भएकाहरूले दिनमा एकचोटि मात्रै अथवा बेलुका मात्रै फेसवास गर्दा पनि ठिक हुन्छ र बिहान चाहिँ सादा पानीले मुख धुँदा ठिक हुन्छ। त्यसपछि अर्को भनेको यो सुक्खा छाला भएकाहरूमा धेरै फिज निस्किने अथवा धेरै गाज आउने फेसवासहरू प्रयोग नगरेको राम्रो हुन्छ, त्यस्तो फेसवासलाई हामीले फोमिङ फेसवास भन्छौँ है। त्यस्ता फेसवासहरूमा सल्फेट्सहरूको मात्रा है सोडियम लोरेल सल्फेट भनेको मात्रा चाहिँ बढी भएको हुनाले त्यसले त्यस्तो सुक्खा छालालाई इरिटेसन गर्न सक्ने हुन्छ। तर आजकलका कुनै कुनै नयाँ खालका फोमिङ फेसवासहरूमा सल्फेट फ्री फेसवासहरू पनि आउने गरेका छन्, त्यस्तो फेसवास भेटियो भने चाहिँ फिजवाला फेसवास युज गर्न मिल्छ। अब कुरा गरौं ओइली स्किन अथवा धेरै चिल्लो छाला अथवा एक्ने प्रोन स्किन पनि भन्छ, भनेको डन्डिफोर हुने सम्भावना बढी भएको छालाका लागि फेसवास कसरी छान्ने बारेमा। यस्तो छाला भएकाहरूमा तेलका ग्रन्थीहरू बढी सक्रिय भएर धेरै तेल निस्किरहेको हुन्छ र छाला चिल्लो देखिन्छ र त्यही ग्रन्थीहरूको पाल थुनियो भने चाहिँ डन्डिफोर आउँछ, त्यही भएर हामीले यो समस्यालाई कम गर्न स्यालिसाइलिक एसिड, बेन्जोइल पेरोक्साइड अथवा ग्लाइकोलिक एसिड जस्ता पदार्थ भएका फेसवासहरू प्रयोग गर्यो भने त्यो समस्यालाई कम गर्न सकिन्छ। र हामीले अर्को कुरा ध्यान दिनुपर्ने कुरा भनेको फेसवास गर्दाखेरि एकदेखि दुई मिनट लगाएर गर्यो भने त्यो पदार्थहरूले अथवा त्यो केमिकलहरूले काम गर्ने मौका पाउँछन् र समस्यालाई अझै कम गरिदिन्छ। तर यो गर्दाखेरि दुईटा महत्वपूर्ण कुरा चाहिँ ध्यान दिनुपर्छ। हामीले फेसवास गर्दा यसरी फेसवास गर्दाखेरि दिनमा दुई पटक भन्दा बढी फेसवास अथवा मुख धोइराख्नु हुँदैन, त्यो कुरा मैले अघि पनि भनिसके। यो गर्दा के हुन सक्छ भन्दाखेरि छालाको तेलको मात्रा धेरै कम गराइदिएर हाम्रो तेलको ग्रन्थीहरू झनै बढी सक्रिय हुन सक्छ र उल्टो इफेक्ट देखिन सक्छ है। र अर्को कुरा भनेको यसले अघि मैले भने जस्तै स्किन बेरियरलाई पनि गडबड गरिदिन्छ, जसले गर्दा 24 गराउने किटाणु जसलाई हामीले प्रोपायन ब्याक्टेरियम एक्निस भन्छौं त्यसको मात्रा बढेर 24 झनै बढ्न सक्छ। र यसरी धेरै मुख धोएर बढेको 24 एउटा नाम पनि दिएको छ, त्यसलाई हामीले एक्ने डिटर्जिकेन्स पनि भन्न सक्छौं। त्यसपछि अर्को रहेको छ, अर्को ध्यान दिनुपर्ने कुरा छ, यदि 24 आएका बिरामीहरूले बेन्जोइल पेरोक्साइड अथवा रेटिनोइड्सहरू भएका मलमहरू यदि चिकित्सकको सल्लाहमा प्रयोग गरेका छन् भने उनीहरूको छाला पहिल्यै सुक्खा, त्यो मलमको अथवा औषधिको कारणले पहिले सुक्खा भए पनि हुन सक्छ। त्यही भएर त्यस्तो छ भने, त्यस्तो केस छ भने चाहिँ हामीले धेरै सुक्खा नबनाउने फेसवास छान्न जरुरी हुन्छ। अब कुरा गरौं कम्बिनेसन टाइपको स्किन। यो स्किन, यो छालामा के हुन्छ भन्दाखेरि हाम्रो निधार र नाक भनेको ठ्याक्कै टी जोनमा चाहिँ चिल्लो बढी हुन्छ अथवा अहिले हुन्छ त्यो एरिया चाहिँ, र छाला, यो गालाको छाला चाहिँ सुक्खा हुने, सुक्खा अथवा फुस्रो हुने गर्दछ। यस्तो फेस भएका व्यक्तिहरूलाई अथवा मानिसहरूलाई हामीले ओइली स्किनका लागि प्रयोग हुने फेसवास युज गर्न सक्छौँ। तर त्यो फेसवास युज गर्दाखेरि ध्यान के दिनु पर्यो भने टी जोनमा चाहिँ अलि धेरै लगाएर सफा गर्नु पर्यो र गालामा चाहिँ सकेसम्म कम लगाएर सफा गर्नु पर्यो। र अब कुरा गरौँ सेन्सिटिभ स्किन अथवा सेन्सिटिभ छाला भएकाहरूमा फेसवास कसरी रोज्ने। सेन्सिटिभ स्किन नामले भने जस्तै एकदमै सेन्सिटिभ हुने गर्दछ र यसमा फेसवास मात्रै नभएर जुन प्रोडक्ट लाउँदाखेरि पनि त्यसले छालालाई इरिटेट गर्ने अथवा रातो हुने अथवा चिलाउने समस्या एकदमै बढी देखिने गर्दछ। त्यही भएर यस्तो खालको छाला हुनेहरूले विशेष सावधानी अथवा विशेष होसियारी अप्नाउनु जरुरी हुन्छ। र फेसवास छान्दाखेरि सकेसम्म नरम फेसवास है, अब सकेसम्म यदि पाइन्छ भने क्रिम खालको फेसवास प्रयोग गरेको राम्रो हुन्छ, जसले चाहिँ छालालाई धेरै इरिटेसन नगरोस्। र यस्तो छालामा प्रयोग हुने फेसवासमा प्याराबेन फ्री हुनु पर्यो, फ्रेग्रेन्स फ्री हुनु पर्यो है, त्यो कुरा ध्यान दिनुपर्छ किनभने त्यस्तो तत्त्वहरूले छालालाई इरिटेसन गर्ने सम्भावना हुन्छ। त्यस्तै गरेर यस्तो खालको छालामा हामीले मिसेलर वाटर भनेर पाइन्छ, जुन चाहिँ फेसवास भन्दा अलिक फरक हुन्छ तर त्यसले पनि छालालाई सफा गर्ने काम गर्दछ, त्यो प्रडक्ट पनि युज गर्न मिल्छ है। तर सेन्सिटिभ स्किनको समस्या के हुन्छ भन्दाखेरि यसले कुनै पनि प्रडक्टमा चाहिँ इरिटेसन देखाएर सेन्सिटिभ हुन सक्छ, त्यो कुरा ध्यान दिनुपर्छ। र यदि त्यस्तो भएको खण्डमा एकचोटि छाला रोग विशेषज्ञलाई जचाएर प्रडक्टहरू छान्दा राम्रो हुन्छ। त्यसपछि अब कुरा गरौँ नर्मल टाइपको स्किन। नर्मल अथवा सामान्य स्किन भएका मानिसहरूलाई हामीले एकदमै भाग्यमानी मान्दछौँ, किनभने त्यस्तो खालको छालामा जुनसुकै प्राय जस्तो जुनसुकै प्रडक्ट युज गर्दाखेरि पनि त्यस्तो नराम्रो असर देखिहाल्दैन है। तर त्यस्ता छाला भएकाहरूले पनि एकचोटि आफूलाई लगाउने प्रडक्ट आफूलाई सुट गर्छ कि गर्दैन त्यो चाहिँ पत्ता लगाउन जरुरी हुन्छ। र यसरी आज मैले हजुरहरूलाई फेसवास कसरी गर्ने र फेसवास छान्दाखेरि के कुरामा ध्यान पुर्याउने भन्ने बारेमा जानकारी दिएँ। आजको लागि यति नै, नमस्ते।
0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भयो भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908816142।
3: दुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया माया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बनकेवा चोक पारिपट्टि छ नि।
4: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
3: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
4: ल, फोन नम्बर टिप्नुहोस् त 97155655 र 97155656।
5: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला।
0: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
5: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0564141042, 9856231128, 9842614726।
0: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 31 गते शनिबार
6: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
4: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9856031053।
0: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
8: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेश केही बाटो हेर्नु पर्छ र।
27: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल,
8: जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
4: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
8: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
4: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपत्ति, कृति फोटो सँगै, प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856056996 र 9701956996।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
10: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
10: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
10: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
10: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98 4 61 61 220।
14: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 98 2 53 99 100 122, 98 0 58 00 8 र 98 4 60 69 2 46।
10: साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रेदीको अत्यन्त जरुरी सूचना। यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह 12 बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समयभित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर रूप 500 लाग्नेछ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहुँ, फोन 0 65 4 11 122।
15: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
15: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
28: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98 5 60 32 475 र 98 0 11 32 475।
29: एक सय 3.8 अन्तर्मनको आवाज।
30: स्टुडियो तान्छेर अहिले बिहानको 7 बज्यो।
15: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
16: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
18: धोरबाराही हाइलाइट्स को साथ में
19: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
18: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 9841493004।

0: विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुडातर्फ रामहरि खतिवडा र अजय बाबु सिवाकोटी निर्वाचित हुनुभएको छ। पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा जीवन बहादुर शाही निर्वाचित हुनुभएको हो। खतिवडाले 2919 मत र सिवाकोटीले 2072 मत ल्याएर विजय हुनुभएको हो। सहमहामन्त्री खुडातर्फ डिलीराम सुवेदीले 1851, देवेन्द्र राज कौडेलले 1382 र राजदीप ढुंगनाले 1241 मत प्राप्त गर्नुभएको छ। यद्यपि केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजा औपचारिक रूपमा घोषणा गरेको छैन। सहमहामन्त्री खुलातर्फ 9 जना उम्मेद्वारहरू चुनावी प्रतिस्पर्धामा रहेका थिए। जनसम्पर्क समितितर्फका 7 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। यस समूहका 2 महिला केन्द्रीय सदस्यमा सीता सापकोटा घिमिरे र चन्द्र अधिकारी निर्वाचित हुनुभएको छ। त्यस्तै जनसम्पर्क समितिको युरोप क्षेत्रबाट जितेन्द्र विक्रम शाही निर्वाचित हुनुभएको छ। ओसियाना अमेरिका क्षेत्रबाट सीए विद्याभूषण कार्की, मध्यपूर्व क्षेत्रबाट पुरूषोत्तम खनाल निर्वाचित हुनुभएको हो। प्यारेसिफिक क्षेत्रबाट डाक्टर बलराम श्रेष्ठ र भारत क्षेत्रबाट बालकृष्ण पाण्डे निर्वाचित हुनुभएको छ। कांग्रेसको केन्द्रीय सदस्यका अन्य समूह अन्तर्गत दलित, मधेसी, खस, आर्य, आदिवासी, जनजाति, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, पेशागत समूह तथा विभिन्न भौगोलिक क्षेत्रका पदमा मतगणना चलिरहेको छ। निर्वाचन समितिले आज बुधबारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने जनाएको छ। दशकौंदेखि थातिरहेको भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै जग्गा वितरणको प्रक्रियामा सहजता ल्याउन सरकारले कानूनी गाँठो फुकाएको छ। परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले हिजो मंगलबार वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको थियो। यसअघि धेरै परिवार लामो समयदेखि आबद्ध कमुतमा रहे पनि सरकारी श्रेष्ठतामा वन, गौचरण वा सार्वजनिक प्रयोजनमा जन्मिएका कारण भूमि आयोगले योग्य ठहर गरेका परिवारलाई समेत स्वामित्व हस्तान्तरण गर्न कानूनी अडचन रहँदै आएको थियो। अध्यादेश जारी भएसँगै अब अभिलेख सुधार गरी वास्तविक भूमिहीनलाई जग्गा वितरण गर्ने प्रक्रिया निकै सहज र छरितो हुने भएको छ। हिन्दूहरूको महान पर्व बड़ा दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ़दै गएको छ। घटस्थापनादेखि आजसम्म 1,09,636 जनाले काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म 17,139 सवारी साधन मार्फत 1,09,636 जना उपत्यकाबाट बाहिरिएका हुन्। दशैं नजिकै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसाय सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहल पहल सहित चाप बढ़ेको हो। भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्री स्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरूङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। सो भेटवार्ताबारे जानकारी दिँदै भारतीय गृहमन्त्री शाहले नेपालका गृहमन्त्रीसँग भेट गर्न पाउँदा खुशी लागेको बताउनु भएको छ। भेटका क्रममा द्विपक्षीयबीच आपसी द्विपक्षीय सहकार्यलाई थप प्रगाढ़ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। यस क्षेत्रको शान्ति, प्रगति र समृद्धिका लागि नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउँदै लैजाने विषयमा पनि छलफल भएको भारतीय गृहमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ। गण्डकी प्रदेशमा लैंगिक उत्तरदायी बजेटको प्रभावकारिता प्रत्येक वर्ष घट्दै गएको छ। प्रदेश सरकारले ल्याउने नीति योजना र सार्वजनिक खर्चमा लैंगिक समावेशी बजेटको प्रत्यक्ष लाभको अनुपात शुरूवाती वर्षहरूको दाँजोमा आधा भन्दा बढ़ीले तल झरेको छ। यस विषयले सार्वजनिक रूपमा नै गम्भीर प्रश्न जन्माएको छ। संसदीय पत्रकार मंच गण्डकीले यूएनडीपी संसद सहयोग परियोजनाको सहकार्यमा हिजो मंगलबार पोखरामा गरेको सार्वजनिक सुनवाईमा बजेटको वर्तमान अवस्था संसदभित्र सांसदहरूबीच हुने गरेको विभेद र कार्यान्वयनका चुनौतीहरूमाथि गहन समीक्षा गरिएको छ। नेपाल हिमालय सीमापार वाणिज्य संघले तातोपानी सीमा नाका तत्काल खुला गर्न आग्रह गरेको छ। संघले हिजो मंगलबार नेपालका लागि चिनिया राजदूत झाङ माओमिङलाई पत्र लेख्दै सो आग्रह गर्नुभएको हो। दशैं तिहार जस्ता चाडपर्वमा तातोपानी सीमा नाका बन्द हुँदा व्यापारीहरू मारमा परेको उल्लेख गर्दै संघका अध्यक्ष रामहरि कार्कीले राजदूत झाङलाई एक पत्र लेख्दै नाका सहज बनाउन विशेष पहल गरिदिन अनुरोध गर्नुभएको छ। खराब मौसम र पहिरोका कारण अन्य स्थल पारका मार्गहरू अवरूद्ध भएको अवस्थामा तातोपानी नाका नै दुई देशको व्यापारका कारण सबैभन्दा सहज र व्यावहारिक विकल्प रहेको उल्लेख गर्दै उहाँले चाडपर्वका लागि लक्षित गरिएका सयौं कन्टेनरहरू सीमा क्षेत्र मालपत्र परेको भनी ध्यान आकर्षण गराउनु भएको हो। ती कन्टेनर मध्ये धेरै जसोमा छिटो बिग्रिने उपभोग्य वस्तु, कृषिजन्य सामग्री तथा मौसमी सामानहरू रहेको उल्लेख गर्दै उहाँले नाका बन्द भइरहँदा सामान कुहिएर साना व्यापारीहरू ठूलो आर्थिक मारमा पर्ने दावी गर्नुभएको छ। बड़ा दशैं अन्तर्गत नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी चौथो कृष्णमाण्ड देवीको विधिपूर्वक पूजा अर्चना गरिँदैछ। प्रत्येक वर्ष असोज शुक्ला चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि रहेको छ। आध्यात्मिक, आदि भौतिक र आदि दैविक यी तीन तत्वलाई कुष्मा भनिन्छ। नवदुर्गा मध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै पाप हेरिदिने भएकाले यो नामकरण भएको हो। कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता कार्यान्वयनमा संघ सरकार उदासीन बनेको आरोप लगाउनु भएको छ। संविधानले प्रदेशलाई दिएका अधिकार प्रयोग गर्न आवश्यक कानून निर्माण र अधिकार हस्तान्तरणमा ढिलाइ हुँदा प्रदेश सरकारको काम प्रभावित भएको उहाँको भनाइ छ। कोशी प्रदेशको आयोजनामा विराटनगरमा हिजो शुरू अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उहाँले प्रदेशका साझा समस्या वर्षौंदेखि उठाउँदा पनि संघ सरकारको प्राथमिकतामा नपरेको बताउनु भएको हो। वर्षदेखि विभिन्न बैठक र छलफलमा प्रदेशका समस्या प्रस्तुत गर्दै आए पनि अपेक्षित सुधार हुन नसकेको उहाँले उल्लेख गर्नुभएको छ। बूढी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीका कारण गोर्खाको आरूघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरूद्ध बनेको सड़क यातायात पुनः सञ्चालन गर्न सरकारले तदारूकता देखाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार यो स्थानमा तत्काल अस्थायी बेलीब्रिज निर्माणका लागि सात ट्रक आवश्यक निर्माण सामग्री हिजो मंगलबार निर्माण स्थल पुर्याइएको छ। बूढी गण्डकीमा आएको बाढ़ीले आरूघाट गाउँपालिका नौ नयाँ पुल स्थित गोर्खा र धादिङ जोड्ने आरूघाटको पक्की पुल बगाउँदा पुलको तीन खण्ड मध्ये गोर्खातिरको एउटा खण्ड बगाएको थियो। सड़क डिभिजन कार्यालय हेटौडाबाट पठाइएका तीन निर्माण सामग्री गोर्खा बजार हुँदै आरूघाट पुर्याइएको छ। आइतबार बिहान उत्तरी गोर्खाको सिर्गी हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढ़ीले पुलको गोर्खातर्फको 22 मिटर आरसीसी भाग बगाएपछि दुई जिल्लाबीच सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। गोर्खा सड़क योजनाका प्रमुख इन्जिनियर विनोद पुलले दशैंको टीका अघि नै सो बेली ब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्य सहित काम शुरू गरिएको जानकारी दिनुभएको छ। आइतबार बिहान बूढी गण्डकी नदीमा आएको बाढ़ीका कारण उत्तरी गोर्खाको चुम्नुब्री गाउँपालिकामा व्यापक क्षति भएको छ। हालसम्म 6 जना बेपत्ता भएका छन् भने ठूलो भौतिक पूर्वाधारमा क्षति पुगेको छ। यसैबीच मानवीय र भौतिक रूपमा ठूलो क्षति भएपछि सुम्नुबिरलाई संकटग्रस्त घोषणा गर्न माग गरिएको छ। पालिकाको विपद व्यवस्थापन समितिको बैठकले संकटग्रस्त पालिका घोषणा गरेर पुननिर्माण र मरमतमा सघाउन संघ सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो। उहाँको अनुसार गाउँपालिकाबाट बेपत्ता हुनेको संख्या 6 पुगेको छ। यसअघि भेडीगोठबाट बेपत्ता भएका 5 र थप 1 जना अर्को ठाउँबाट सम्पर्कविहीन भएका सापकोटाले बताउनु भएको छ। धार्चेका कालुगुरूङ नाकफेदीमाथिबाट सम्पर्कविहीन हुनुभएको हो। उहाँहरूको खोजी भइरहेको छ। यसै सन्दर्भमा हिजो मंगलबार स्थानीय विपद व्यवस्थापन समितिको बैठकले बाढ़ीका कारण क्षति पुगेका पूर्वाधार पुननिर्माण र अवरूद्ध सड़क सञ्चालनका लागि माग गर्ने निर्णय गरेको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका 4 धुलेगौड़ामा रहेको उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा हिजो सम्पन्न भएको छ। धुलेगौड़ा स्थित नेवार समाजको भवनमा संस्थाका अध्यक्ष मान कुमार तिमलाको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला सहकारी संघ तनहुँका सचिव तथा सहकारीका अध्यक्ष पदम बहादुर बानियाले राज्यले सहकारीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको गुनासो व्यक्त गर्नुभएको थियो। उहाँले राज्यले निर्धारण गरेका नीति तथा नियमअनुसार सञ्चालन हुन तयार हुँदा समेत सहकारीले अपेक्षित सहयोग नपाएको बताउनु भएको हो। उहाँले उद्देश्य अनुसार कर्जा परिचालन भए नभएको अनुगमनलाई तीव्र बनाउन सञ्चालक समितिलाई आग्रह गर्नुभएको छ। सभामा वक्ताहरूले सहकारीको आर्थिक कारोबारलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिँदै शेयर सदस्यलाई एक सहकारी मार्फत नै कारोबार गर्न आग्रह गरेका थिए। सहकारीका अध्यक्ष मान कुमार तिमलाका अनुसार संस्थाले एक आर्थिक वर्षमा 2,22,80,004 रूपियाँ आमदानी गरेको छ भने 2,52,959,85 रूपियाँ खर्च गरेको छ। संस्थाले उक्त अवधिमा 59,27,019 रूपियाँ बचत गर्न सफल भएको जनाएको छ। संस्थाको शेयर पुँजी 4,70,65,100 रूपियाँ रहेको छ भने निक्षेप संकलन 24,88,80,230 रूपियाँ पुगेको छ। सहकारीमा हाल 517 जना शेयर सदस्य रहेका छन्। साधारण सभामा अध्यक्ष तिमला, सचिव ध्रुवराज लामिछाने र कोषाध्यक्ष लालबहादुर कार्कीले प्रस्तुत गरेका प्रतिवेदनहरू सर्वसम्मतिले पारित भएका छन्। सभाको अवसरमा प्रविधिको प्रयोग गरी उत्कृष्ट आर्थिक कारोबार गर्ने छविलाल पौडेल र कृषि कर्म मार्फत उत्कृष्ट कारोबार गर्ने हरिप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष शंकर बहादुर कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव ध्रुवराज लामिछानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। देशका केही स्थानमा आज वर्षा हुनेछ। 5 वटा प्रदेशका केही भागमा हल्का वर्षाको सम्भावना रहेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली भूभागका साथै बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना छ। विभागले राति हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाड़ी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। जर्मनी र बेलायतका विदेश मन्त्रीले युक्रेनमाथि रूसको आक्रमणको जवाफमा रूसमाथि थप प्रतिबन्ध लगाउनु पर्नेमा जोड़ दिएका छन्। जर्मन विदेश मन्त्री जोहान बाडेफुलले वार्सा सुरक्षा मञ्च डब्ल्यूएसएफमा आयोजित कार्यक्रममा प्रतिबन्ध खुकुलो पार्ने नभई थप कड़ा बनाउनु पर्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरे लगत्तै जर्मनी र बेलायतको प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। अमेरिकालाई तेल आपूर्ति गर्ने सम्झौता अन्तर्गत रूसको डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गएको हप्ताको निर्णयले युक्रेन र उसका युरोपेली समर्थकलाई निराशा बनाएको हो। यसैबीच रूसमाथि दबाव कायम राख्ने उद्देश्यले युरोपेली संघले झण्डै 1,600 रूसी व्यक्ति तथा संस्थालाई आफ्नो प्रतिबन्ध सूचीमा थपेको छ। बेलायतका विदेश मन्त्री एड मिलिबान्डले युको पछिल्लो कदमको स्वागत गर्दै प्रतिबन्ध थप कड़ा बनाउनु पर्नेमा आवश्यकता रहेको प्रतिक्रिया दिनुभएको छ। सन् 2022 फेब्रुअरीमा युक्रेनमाथि आक्रमण शुरू गरे यता रूसले युक्रेनको ऊर्जा पूर्वाधारलाई निरन्तर निशाना बनाउँदै आएको छ। पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंका 8 विकेटले विजय भएको छ। कुशल मेन्डिसको उत्कृष्ट ब्याटिङको मद्दतमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेटले हराउँदै सान्त्वना जित निकालेको हो। हिजो रावलपिण्डीमा भएको खेलमा पाकिस्तानले दिएको 169 रनको लक्ष्य श्रीलंकाले 17.1 ओभरमा 2 विकेट गुमाएर पूरा गरेको थियो। श्रीलंकाका लागि कुशलले 48 बलमा 7 चौका र 4 छक्का सहित अभिजित 87 रन बनाउनु भएको हो। त्यस्तै कामिन्दु मेडिन्सले 27 बलमा अभिजित 40 र सिनेत जयवर्धनले 26 बलमा 38 रन जोड्नु भएको थियो। त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 167 रन बनाएको थियो। पाकिस्तानका साहिब जादा फरहानले सर्वाधिक 76 रन बनाउनु भएको हो। उहाँले 47 बलमा 7 चौका र 3 छक्का प्रहार गर्नुभएको थियो। श्रीलंका दासुन सनाकाले 3 विकेट लिनुभएको हो। यस जितसँगै श्रीलंकाले 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेल जित्दै सान्त्वना जित प्राप्त गरेको छ। पाकिस्तानले यसअघि नै 2 खेल जितेर श्रीलंका आफ्नो पक्षमा पारेको छ। हवस् त यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सम्पूर्ण सहकर्मी सहित म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौड़ा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौड़ा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार।
3: मोबाइल 9805535537।
4: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
5: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
4: ए हो र, ल त ल।
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0654142 र 98560-21692।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार सेवाहरू
7: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरू रोगहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
6: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
7: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
6: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
7: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
6: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
7: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
8: कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
9: कस्तो ठ्याक्कै पारे कि, हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
8: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
10: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
9: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9850-57731, 9860-57731।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
12: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
12: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएसको सफल उपचार,
12: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
12: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
12: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएसको सफल उपचार,
12: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको।

0: एलर्जी धूपी दात जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हार्दिक निमन्त्रणा।
1: नेपालीहरूको महान पर्व विजया दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालिका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चवली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोष दाताज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे,
1: पूजा आराधना समय बिहान 11 बजे,
0: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
1: विस्तृत जानकारीका लागि सम्पर्क 98463-83373 र 98467-69-275। एउटै ठाउँमा मोबाइलको सम्पूर्ण समाधान।
2: मोबाइल किन्नु छ, मरमत गर्नु परेको छ वा किस्तामा नयाँ मोबाइल लिन चाहनुहुन्छ, अब टाढा जानै पर्दैन, आउनुहोस् फोन बजार।
1: आफ्नै भवन र आफै दक्ष टेक्निसियन भएकाले एकपटक आउनुहोस्, तपाईँले अनुभव गर्नुहुनेछ अन्त भन्दा सस्तो मूल्य र गुणस्तरीय सेवा।
2: यहाँ सामसुङ, होनर, रेडमी लगायतका मोबाइल तथा आइफोन बिक्री र मर्मत गरिन्छ, साथै नागरिकताको भरमा उच्च मूल्यका मोबाइल फोन समेत किस्तामा लिने सुविधा छ।
1: मोबाइल, स्मार्ट वाच, चस्मा, लाइट, चार्जर तथा विभिन्न मोबाइल एक्सेसरीज, साथै सिम सम्बन्धी सम्पूर्ण काम गर्नु परेमा पनि सम्झनुहोस्।
2: दुलेगौडा सिद्धार्थ बैंक र फेमिली मेडिकलको बीचमा प्रोपाइटर सुबिल श्रेष्ठ र खिम नारायण श्रेष्ठ,
1: साथै दशैं र तिहार विशेष फेस्टिभल अफरमा सहभागी भई आइफोन जित्ने अवसर नगुमाउनुहोला।
2: थप जानकारीका लागि सम्पर्क 98461-56996।
3: हेलो
4: बा, कति बन्यो घर अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ, सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि।
4: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है, मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने हो।
5: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
5: प्रोपाइटर राम भुजेल, सम्पर्क 98191-50630 र 97476-80681।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ, साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, ल डन।
10: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर डाक्टर गोविन्द सिग्देल फोन 9560285443 र 9847000787।
11: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
12: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
11: कहाँ बनाए छन् हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
12: हुन्छ नि खुब। पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
13: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
14: सूचना यस्तो सेवा हस्पिटल दुलेगोडा बिपी चोकमा यही असोज 31 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
15: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
16: दैनिक उपलब्ध सेवा तर्फ
17: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
18: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
20: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
21: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
13: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0865403377, मोबाइल 9856443।
1: यो चाड पर्व टीवीएस को साथमा भाग्यको चाबी तपाईको हातमा,
22: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु,
1: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस,
22: फटाफट फाइनेन्स सुविधा, नागरिकता र लाइसेन्स भए पुग्छ।
1: टीभीएस दुलेगौडा,
22: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस शोरूम दुलेगौडा, प्रोप्राइटर बसन्त लालचन्द, 9855309982 र 9705620209।
23: बडा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डी कालिका मगर समाज बलामदी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083।
1: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलामदी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाडी र सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
23: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय,
1: आयोजक चण्डी कालिका मगर समाज बलामदी स्याङ्जा,
23: प्रथम पुरस्कार ₹50,000,
1: द्वितीय पुरस्कार ₹30,000,
23: तृतीय पुरस्कार ₹15,000,
1: सान्तोना पुरस्कार ₹10,000,
23: साथमा फिल्ड मेडल र प्रमाण पत्र,
1: विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
23: टिम दर्ता शुल्क ₹5,000,
1: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म,
23: खेल सुरु हुने मिति यही कार्तिक 6 गतेदेखि।
1: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 9845977551, 9921852827 र 9065686659।
0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
12: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
12: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, झापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484265 र 9814533105।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: मम्मी, भोक लाग्यो, खाजा खाम न।
0: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
2: हस् मम्मी।
1: मैले सुने छोरी, ल जाम हिँड।
0: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
1: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
0: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
1: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
3: फुलै फुलको सुन्दर संसार, हरेक खुशीलाई बनाऊ यादगार।
4: फुलै फुलको बगैँचामा मेरी माया।
3: विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन।
1: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी, दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौं।
3: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
1: इभर ग्रीन फ्लावर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोप्राइटर किरण मगर। सम्पर्क 9745542433 र 9840567031।
3: सुपथ मूल्यमा आकर्षक सजावट र फुलको सुन्दरता खुसीको सम्झना।
5: 10 लाख जित्ने यही हो मौका। पर्यो ठ्याक्कै पर्यो,
6: होइन हौ, कसरी पर्यो?
5: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
6: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार्ड मार्फत सिधै 10 लाखसम्म स्योर सर्ट क्यास उपहार। फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई। इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार। नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
5: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
6: शर्तहरू लागू हुनेछन्।
3: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम, शुक्ला गण्डकी 4, दुलेगौडा। सम्पर्क 0658902969 र 9850601699।
6: हिरो सिजी मोटर्स।
7: स्टुडियो 8 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301
8: कहिले भरियाको सुस्केर बन्छ कहिले गाइने दाईको मन दुख्ने कला कहिले दुखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँ घर उकाली एलाले भन्जन चौतारी हुँदै गुन्जिन्छ वनपाखा
9: कार्यक्रम लोकभाका
8: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्कार अनि हार्दिक नानो लोकसांगीतिक अभिवादन. शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म. तपाई यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा. भने आज चाहिँ हामी रहेका छौं बुधबारको श्रृंखलामा राजको श्रृंखलामा रहेर हजुरहरूको रोजाइमा रहेको भाकालाई आफूलाई मनपर्ने भाका रोजाईमा पार्न चाहनुहुन्छ भने सुन्न चाहनुहुन्छ भने 06-64-14-200 फोन गरेर हामीमा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने भाका रोजाईमा पार्न सक्नुहुनेछ. फोन गर्दै गर्नुहोला भन्दै र दसैँ पनि नजिकिँदैछ र शुरू पनि भइसक्यो होला. कति चाहिँ लिपोतमा आफ्नो घर सजाउन व्यस्त हुनुहुन्छ होला, कति चाहिँ किनमेलमा व्यस्त हुनुहुन्छ होला, कतिजनाको चाहिँ परदेशी आफन्तहरू चाहिँ घरमा आउने खुसियाली छाइरहेको छ होला है. एकदमै रमाइलो हुन्छ दसैँमा चाहिँ, गाउँघरतिर चाहिँ झनै रमाइलो लाग्छ. सबैजनाले राम्रोसँग चाहिँ दसैँ मनाउनु होला भन्न चाहन्छु र अहिलेको लागि भन्ने कार्यक्रमको सुरुवातमा चाहिँ राख्दैछु बाटो हेरे हुन्छ है घरमा बोलको भाका, जसमा आवाज रहेको छ रेशम सबकोटा अनि विष्णु माझीको. कार्यक्रमको सुरुवातमा चाहिँ यो भाकालाई कार्यक्रममा स्थान दिँदैछु, स्वीकार्नुहोला.

0: हजुर, बाटो हेरे हुन्छ है घरमा यसपालिको दशैं र तिहारमा निकै नै रमाइलो दशैं भाका रहेको थियो। कतिजना चाहिँ यसरी नै आफ्नो परदेशीको चाहिँ बाटो हेरेर बस्नु भएको छ होला है। पक्कै पनि यो भाका चाहिँ उहाँहरूलाई एकदमै रमाइलो भाका रहेको छ। अहिलेको लागि भने ढिला नगरिकन फेरि पनि कोही साथी हामीमा चाहिँ हाम्रो साथी जोडिसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ। हेलो दर्शन, नमस्कार। हजुर हेलो, नमस्कार।
1: नमस्ते
0: नमस्ते, जगदीश खरेलजीलाई हाम्रो कार्यक्रममा स्वागत छ है। अनि के गर्दै हुनुहुन्छ? अनि हामीलाई सुन्नु भएको छ कि छैन? अनि हाम्रो जगदीशजीलाई चाहिँ दसैँ कतिको लागिरहेछ त नि? धेरै ला छैन किन होला? त्यतिकै हो। अनि स्कुल बिदा भयो त? भयो है। ल राम्रोसँग चाहिँ दसैँ मनाउनु होला है त। अनि आज चाहिँ कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ हाम्रो सानो मान्छेले? साइनो चार गरे। हजुर हुन्छ, भाकालाई कार्यक्रममा स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ? हजुर, धेरै धेरै धन्यवाद। हुन्छ, बाई बाई, शुभ दिन। हजुर, उहाँ हुनुहुन्थ्यो जगदीश खत्रेजी, हामीलाई चाहिँ ढोर फेर्दी ढोरबार आहीदेखि फोन गर्नुभएको थियो। आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। अरू साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ। आज चाहिँ हामी बुधबारको श्रृङ्खलामा रहेका छौँ र आजको श्रृङ्खलामा रहेर चाहिँ यसरी नै हजुरहरूको जाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिनेछौँ। फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि हामी आजको साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ। हेलो दर्शन, नमस्कार। हजुर दर्शन, हजुर दर्शन जित बहादुरजीलाई धेरै धेरै स्वागत छ है हाम्रो कार्यक्रममा। अनि सन्चै आरामै हुनुहुन्छ? ठिकै हुनुहुन्छ है। अनि के गर्दै हुनुहुन्छ अहिले बिहानीको समयमा? गइसक्नु भयो महारा? अनि हामीलाई सुन्नु भएको छ कि छैन आज? सुन्दै आफ्नो काम गर्दै गर्नुहुन्छ है। अनि लामेश्वरातिर दसैँ चाहिँ कतिको लागिरहेछ? ल हुन्छ, ल राम्रोसँग चाहिँ दसैँ मनाउनु होला। आफ्नो गाउँ चाहिँ बाटोघाटो सफा गर्ने, घर लिपपोत गर्ने कामहरू सुरु हुँदैछ है। हजुर हुन्छ। अनि भाका चाहिँ म त हजुर गामले नै रोज्नुहुन्छ कि अरू कुनै उयो नै रोज्नुहुन्छ? दसैँ आउँदैछ, दसैँको भाका सुन्न चाहनुहुन्छ कि भनेर मात्र सोधेको है। हस् हस् हुन्छ। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
2: हस्
0: धेरै धेरै धन्यवाद।
2: हस्
0: धन्यवाद।
2: अनि मेरो कालीलाई
0: हजुर,
2: अनि
0: सुन्छ। नमस्कार, शुभ दिन। हजुर उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी, हामीलाई चाहिँ लामेश्वरादेखि फोन गर्नुभएको थियो। सधैँ फोन गरेर साथ दिनुहुन्छ र सधैँ चाहिँ आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। अरू साथीहरूले पनि फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हाम्रो जगदीश खत्रीजीको रुजाइमा रहेको साइनो चार घरे बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ विश्व डोङ अनि सुमिना लोको। र यो भाका सँगसँगै हामी पहिलो छोटो व्यावसायिक विश्राममा जानेछौ। विश्राम लगत्तै उपस्थित हुने नै छौ। रेडियो ढोरबाराही सुन्दै गर्नुहोला।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
2: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
1: हो र, कहाँ छ र त्यस्तो?
2: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
3: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
1: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
1: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
3: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
1: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागण्डकी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, धुलेगौडा, तनहु।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन।
5: 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि

0: भएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
1: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: सेन्सिका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
1: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9846883522।
3: १०३.८ अन्तर्मनको आवाज।

0: हजुर केही छिनको विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथ भने आज चाहिँ हामी रहेका छौँ बुधबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर हजुरहरूको रोजाईमा रहेको भाकालाई कार्यक्रममा स्थान दिनेछौ 0564142000 को बाटो भएर हामी मास जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने भाकालाई रोजाईमा पार्न सक्नुहुनेछ फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि हामी माझकै साथी हुनुहुन्छ उहाँलाई चाहिँ कार्यक्रममा स्वागत गरिहालौं हेलो दर्शन नमस्कार हजुर नमस्कार
1: हेलो नमस्ते
0: नमस्ते को बोल्दै हुनुहुन्छ दान बहादुर खत्री भन्नुभयो हजुर जगदीश खत्रीजी जस्तै आवाज सुनिरहेको छु त म त अघि फोन गर्नुभएको होइन हजुरले अनि दान बहादुर खत्री कहाँबाट बोल्नु भएको हजुर र जगदीशजी चाहिँ के पढ्नुहुन्छ दाजुभाइ हो तपाईँहरू ए ल हुन्छ अनि कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि दान बहादुरजीले हस् हुन्छ यो भाकालाई कार्यक्रममा स्थान दिनेछु अनि अन्तिममा कसलाई सम्झन चाहनुहुन्छ धन्यवाद हस् हुन्छ बाई बाई शुभ दिन हजुर उहाँ हुनुहुन्थ्यो दान बहादुर खत्रीजी हामीलाई चाहिँ डोरफिर्दीदेखि फोन गर्नुभएको थियो आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ अरू साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हाम्रो जित बहादुरजीको रोजाइमा रहेको महत्त्व हजुर गान्धेपोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ शंकर पन्थ अनि सुनिता बुढा छेत्रीको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला

0: हजुर म त हजुर गाम्ले बोलको निकै नै मार्मिक भाका रहेको थियो जसमा आवाज रहेको थियो शंकर पन्थ अनि सुनिता बुढा छेत्रीको निकै नै गाउँघरतिरको एकदमै गाउँघरतिरको अवस्थालाई समेटिएर बनाइएको निकै नै मार्मिक भाका जसमा आवाज रहेको थियो शंकर पन्थ अनि सुनिता बुढा छेत्रीको भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु अहिलेको लागि भने फेरि पनि हामी माझको साथी हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौं हेलो दर्शन नमस्कार हजुर हेलो नमस्ते रञ्जिताजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा अनि धेरै पछि फोन गर्नुभयो कतातिर व्यस्त हुनुहुन्थ्यो होला घरतिरै हुनुहुन्थ्यो है हामीसँग फोनमा जोडिन नसके पनि हामीलाई सुनेर चाहिँ पक्कै पनि साथ दिनुभएको थियो होला सुन्नुभएको थियो है अनि दसैँ चाहिँ कतिको लागिरहेछ हाम्रो रञ्जिताजीलाई ठिकै ठिकै सुरु हुँदैछ है अनि आज चाहिँ कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ हाम्रो रञ्जिताजीले
1: मलाई जन्मेको गाउँ रोयो भन्ने हो त्यो बजाइदिनु न
0: जन्मेको गाउँ रोयो भन्नुभयो
1: हजुर
0: सुन्छ यो भाकालाई कार्यक्रममा स्थान दिनेछु अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ धेरै धेरै धन्यवाद
1: अनि मेरो हस्बेन्डको लागि
0: हजुर
1: अनि जति पनि साथीहरूले ढोरबरामा यहाँ फोन गर्नुभएको उहाँहरूको लागि
0: हुन्छ बाई बाई शुभ दिन हजुर उहाँ हुनुहुन्थ्यो रञ्जिताजी हामीलाई चाहिँ यहाँ नजिकै दुलेगौडादेखि फोन गर्नुभएको थियो आफूलाई मनपर्ने भाका जन्मेकै गाउँ रोयो बोलको दसैँ भाकालाई रोजेर गइसक्नुभएको छ अहिलेको लागि भने ढिला नगरिकन चाहिँ हाम्रो दान बहादुरजीको रोजाइमा रहेको उनको स्वेटर नजरेको करौतीले भन्नुभएको थियो जसमा आवाज उनको स्वेटर बुलको भाका रहेको छ जसमा आवाज रहेको छ सुजन चापलगाई अनि सुनिता थेगिमको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला र यो भाका सँगसँगै हामी दोस्रो छोटो व्यावसायिक विश्राममा जानेछौ विश्राम लगत्तै उपस्थित हुने नै छौ सुन्दै गर्नुहोला

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र, दीक्षा ब्युटी पार्लर जाउँ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्धकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090334335।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 31 गते शनिबार
8: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
7: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक, कान, घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
7: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
9: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
10: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
11: हजुर केही दिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौ बुधबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर हजुरहरूको रोजाईमा रहेको भाकालाई कार्यक्रममा स्थान दिइरहेका छौ। अझै पनि थोरै समय बाँकी रहेको छ, फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि एकजना साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ। हेलो दर्शन, नमस्कार। हजुर नमस्ते। नमस्कार नरेन्द्र रिमालजीलाई हाम्रो कार्यक्रममा धेरै धेरै स्वागत छ है त। धन्यवाद। अनि के गर्दै हुनुहुन्छ? हाम्रो स्याङजातिर दसैँ कतिको लागिरहेछ?
12: दसैँ ठिकै छ, हल्का फुल्का लागेकै छ।
11: हल्का फुल्का सुरुवात हुँदैछ है। अनि के गर्दै हुनुहुन्छ? बिहानीको समय छ, कसरी समय बिताइराख्नु भएको छ?
12: अहिले त खासै केही गरिराखेन।
11: खासै केही गर्नु भएको छैन? अनि खाजा खानुभयो त?
12: हजुर खाइसक्यो, बिहानै
11: बिहानै खाइसक्नु भयो है। अब खाना पनि खाने बेला हुन लागिसक्यो होला।
12: चिया वगेर खाने बिहान खाइसक्यो।
11: हजुर हजुर। अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ हाम्रो नरेन्द्रजीले? हजुर मैले सरसँग चाहिँ कुरा राखेको थिएँ, अहिले चाहिँ एकदमै टाढा टाढासम्म चाहिँ अलिकति समस्या आएको छ भन्दै हुनुहुन्थ्यो। हामी चाहिँ यसलाई बनाउने चाहिँ एकदमै प्रयास गर्नेछौ। हुन्छ हस् हुन्छ। अनि कुन चाहिँ भएको
12: रोज्न? पशुपति शर्माको।
11: हजुर
12: अहिलेको दसैँमा आमालाई कसरी कान्छी बुहारी भनिन्छ नि हो तपाईँलाई?
11: हस् हुन्छ, भाकालाई कार्यक्रममा स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
12: फर्स्ट अफ अल त हजुरको लागि
11: हस्, धेरै धेरै धन्यवाद।
12: त्यसरी धर्मराई या भोलिको लागि र पछाडि आउने अगाडि आउने सबै सबै साथीहरूलाई बडा दसैँ 2083 सालको हार्दिक हार्दिक मङ्गलमय शुभकामना भन्दै बिदा भयो। नमस्ते।
11: हस् हुन्छ, हाम्रो तर्फबाट पनि हजुरलाई चाहिँ दसैँको धेरै धेरै शुभकामना छ है त। हस् हुन्छ, अहिलेको लागि भने हामी छुट्टिन्छौँ। हजुर उहाँ हुनुहुन्थ्यो नरेन्द्र रिमालजी, हामीलाई फोन गर्नुभएको थियो स्याङ्जादेखि, आफूलाई मनपर्ने भाका रोजाएर गइसक्नु भएको छ। अहिलेको लागि भने ढिला नगरिकन हाम्रो रञ्जिताजीको रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। जन्मेकै गाउँ रोयोबुलको भाका जसमा आवाज रहेको छ अर्जुन सापकोटा अनि देवी घरती मगरको, स्वीकार्नुहोला।

हजुर, जन्मेकै गाउँ रोयो बोलको चाहिँ दसैँ गीत रहेको थियो, दसैँ भाका रहेको थियो, जसमा आवाज रहेको थियो अर्जुन सापकोटा अनि देवी खर्ती मगरको। यो भाका सँगसँगै चाहिँ हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। छुटिएर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृङ्खलामा हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई र हामीलाई फोन गरेर साथ दिनुहुने सम्पूर्ण सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै र अन्तिममा जाँदा जाँदै हाम्रो नरेन्द्र रिमालजीको रुचाइमा रहेको यो दसैँ तिहारलाई अमेरी सासुलाई कोसेली कान्छी उहारी बोलको भाकालाई कार्यक्रम स्थान दिँदैछु, जसमा आवाज रहेको छ पशुपति शर्मा अनि सम्झना भण्डारीको। यो भाका सँगसँगै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9865078634 र 9871105090।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली सहित नेपाल सम्बत 1147 र छठ पर्वको सुखद अवसरमा सम्पूर्ण ग्राहक महानुभाव सहित शुक्ला गण्डकी क्षेत्रभित्र रहनुभएका मासु व्यवसाय र हाम्रा शुभेच्छुक एवं समस्त देश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख शान्ति समृद्धि दीर्घायु र उत्तर उत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष शान्ता दाहाल, सचिव सोम राणा मगर, कोषाध्यक्ष पदम अधिकारी एवं शुक्ला गण्डकी मासु व्यवसाय संघ परिवार।
5: पुनश्च विजयादशमीको भोलिपल्ट समेत सम्पूर्ण मासु पसलहरू खुल्ला रहने, सम्पूर्ण उपभोक्ताहरूमा सहर्ष जानकारी गराइन्छ।
7: यो चाडपर्व टीभीएसको साथमा, भाग्यको चाबी तपाईँको हातमा।
1: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
7: साथमा हरेक दिन दुईजनालाई 5 इयर्स फ्री सर्भिस।
1: फटाफट फाइनेन्स सुविधा, नागरिकता र लाइसेन्स भए पुग्छ।
7: टीभीएस दुलेगौंडा,
1: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस शोरूम दुलेगौंडा, प्रोप्राइटर बसन्त लालचन्द, 9865309082 र 9765020209।
8: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
9: लोनसँगै धर्मराज भट्टको नमस्कार।
10: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
9: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
10: विराटनगर घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकिँदै संसदीय समितिमा प्रस्तावित चार राजदूतको सुनवाई हुने।
9: नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै आजदेखि शुक्र अस्त, शुभ कार्य गर्न रोक, दशैंको टीका भने नरोकिने।
10: सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको विशेष योजना, 2000 माथि विद्यार्थी भएका 109 विद्यालयमा 6 अर्ब लगानी गरिँदै।
9: साउदीको सबैभन्दा ठूलो तेल कम्पनीको भवनमा हुथीको मिसाइल आक्रमण, भारतको बिहारमा डुंगा पल्टिँदा 13 बालबालिकाको मृत्यु।
10: र युरोपेली च्याम्पियन्स लीगमा बार्सिलोना र आर्सेनल विजयी, म्यान्चेस्टर युनाइटेड स्तब्ध।
11: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टॉप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
9: समाचार अब विस्तारमा। विराटनगर घोषणा पत्र जारी गर्दै अन्तर्प्रदेश मुख्यमन्त्री सम्मेलन आज सकिन्दैछ। कोशी प्रदेश सरकारको आयोजनामा हिजो शुरू भएको सम्मेलनमा संघीय प्रशासन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रदेशहरूबीच आपसी सहकार्य समन्वय र साझेदारी सुदृढ़ गर्ने संविधानले परिकल्पना गरेको सहकारिता सह अस्तित्व र समन्वयमा आधारित संघीयताको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भइरहेको छ। सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्रीले सामूहिक रूपमा हिजो उद्घाटन गरेको सम्मेलनमा प्रदेशहरूले गरेका अभ्यास र कार्यान्वयनका क्रममा प्राप्त गरेका अनुभव सफल अभ्यास तथा साझा चुनौतीबारे छलफल भएको छ। यस्तै संविधान प्रदत्त प्रदेशका अधिकारको प्रभावकारी प्रयोग संघ प्रदेश र स्थानीय तहबीच अधिकार र जिम्मेवारीको स्पष्टता आवश्यक कानूनी तथा नीतिगत सुधार वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन र प्रदेशको स्रोत परिचालन लगायतका विषयमा आज थप छलफल हुने र विराटनगर घोषणा पत्र जारी गरिने आयोजक कोशी प्रदेश सरकारले जनाएको छ। सम्मेलनमा 7 प्रदेशका मुख्य न्यायाधिवक्ता प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष एवं प्रमुख सचिवहरूको सहभागिता रहेको छ।
10: संसदीय सुनाई समितिले आज बाँकी 4 प्रस्तावित राजदूतहरूको सुनाई गर्दैछ। प्रस्तावित विभिन्न देशका 13 राजदूत मध्ये हिजो र अस्ति बसेको समिति बैठकले 9 सुनवाई गरेको छ। आज बाँकी 4 गर्न लागि हो, जसका लागि अहिले केबीरमा समितिको बैठक बस्दैछ। बैठकमा श्रीलंकाका लागि राजदूत पदमा प्रस्तावित डाक्टर मनचला कुमारी झा, मलेसियाका लागि चुडामणि खरेल, जापानका लागि जिज्ञान कुमार थापा र साउदी अरबका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित बहादुर सुनारको सुनवाई हुने संसद सचिवालयले जनाएको छ। सरोज जोशी जर्मनी, सुरेश कुमार कर्ण इजरायल, पद्माग छिराणा ओमान, संगम श्रेष्ठ दक्षिण कोरिया र प्राप्ति शेरचन स्पेनको सुनवाई हिजो भएको थियो। आज सबै 13 सुनवाई सकाएपछि अनुमोदन गरी नियुक्तिको लागि सिफारिश गर्ने तयारी छ। प्रस्तावित व्यक्तिहरूको प्रस्तावित पदमा नियुक्ति उपयुक्त वा अनुपयुक्त सम्बन्धमा निर्णय गरी सम्बन्धित निकायमा सिफारिश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। मन्त्री परिषदको यही असोज 2 बसेको बैठकले 13 लागि राजदूत सिफारिश गरेको थियो।
9: नवरात्राको 4 दिन आज दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येको 4 कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्दशी अर्थात दुर्गा पक्षको 4 दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। आध्यात्मिक, अधिभौतिक र अधिदैविक यी 3 तापलाई कुष्मा भनिन्छ। नव दुर्गा मध्येकी 4 देवी कुष्माण्डाले शरणमा आएका भक्तको 3 ताप हरिदिने भएकाले यो नामाकरण गरिएको। नवरात्राका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यस्तै अवसरमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लागिरहेको छ।
10: आज दिउँसो 1:40 शुक्र ग्रह पश्चिम दिशामा अस्त हुँदैछ। यस अवधिमा नेपालीहरूको महान चाड बड़ा दशैं परे पनि दशैंको पूजाआजा गर्न तथा टीका जमरा लगाउन भने कुनै बाधा नपर्ने भएको छ। ज्योतिष शास्त्रीय मान्यता अनुसार सूर्यसँग 10 भन्दा कम कोणमा आएपछि ग्रह अस्त हुन्छ र त्यसले दिने फल कमजोर भई निष्क्रिय मानिन्छ। शुक्र ग्रहलाई धन, ज्ञान, धर्म, विवाह, प्रेम, विलासिता, सन्तान र शुभ कार्यको प्रमुख कारक मानिनुका साथै शुभता, मार्गदर्शन र विवेकको प्रतीक मानिन्छ। त्यसैले यो ग्रह अस्त हुँदा पृथ्वीमा शुभ प्रभाव कम हुने विश्वासका कारण नयाँ तथा मांगलिक कार्यहरू गरिँदैन। बृहस्पति र शुक्र अस्त हुनुभन्दा 3 अगाडिदेखि सूतक लाग्ने हुनाले शुभ कार्य गर्न नहुने र उदय भएको 3 पछिसम्म पनि बार्नुपर्ने शास्त्रीय नियम रहेको छ। तर शुक्र अस्तको समयमा नित्य र नैमित्तिक कर्महरू गर्न कुनै रोकटोक हुँदैन। ज्योतिष शास्त्रमा शुक्रलाई सवारी साधन र विलासिताको समेत कारक ग्रह मानिने भएकोले यस अवधिमा सकेसम्म नयाँ सवारी साधनको खरिद बिक्री नगर्नु राम्रो हुने र विलासी जीवनशैली तथा सामानको प्रयोगमा सचेत हुनुपर्ने उल्लेख छ। आज अस्त हुने शुक्र ग्रह आगामी कार्तिक 11 गते बुधबार राति 12:49 पूर्व दिशामा उदय हुनेछन्।
9: सरकारले सामुदायिक विद्यालय शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ़ाउन पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्ने 2000 भन्दा बढ़ी विद्यार्थी क्षमता भएका अध्ययनरत देशभरका 109 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको छ। चालू आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि कुल 6,54 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री पोखरेलका अनुसार यो योजना अन्तर्गत पहिलो चरणमा 89 विद्यालयका लागि 5,34 करोड़ रूपियाँ निकासा भइसकेको छ। निकासा भएको रकम मार्फत अहिले विद्यालयहरूमा अत्याधुनिक 12 कोठे 3 तले भवन निर्माणको काम तीव्र गतिमा अघि बढ़ाइने भएको छ। प्रति विद्यालय करिब 6 करोड़ रूपियाँको लागतमा बन्ने यी भवनमा अत्याधुनिक कक्षा कोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था गरिएको छ।
10: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री सहित केन्द्रीय सदस्यको मतगणना जारी छ। सहमहामन्त्रीको खसारीतर्फ 1507 मतगणना हुँदा मनोज मणि आचार्यले 552, जगदीश्वर नरसिंह केसीले 476, दिनेश कोइरालाले 295 र शुभ राम बस्नेतले 97 मत पाउनु भएको छ। पछिल्लो विवरण अनुसार खुल्ला केन्द्रीय सदस्यमा ललितपुर महानगरपालिकाका प्रमुख श्रीबाबु महर्जनले अग्रता बनाउनु भएको छ। महर्जनले 1935 मत प्राप्त गर्दा दोस्रो स्थानमा रहनुभएका निष्कल राईले 1858 मत पाउनु भएको छ। प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले 1686 मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ। उहाँहरूलाई इन्द्रबहादुर बानिया, जित नारायण श्रेष्ठ, मोहन आचार्य, प्रबल थापा, हिमाल दत्त श्रेष्ठ लगायतले पछ्याइरहेका छन्। खुल्ला केन्द्रीय सदस्य 45 चुनिने व्यवस्था रहेकोमा 90 उम्मेद्वार प्रतिस्पर्धामा छन्। पेशागत विषय विज्ञतर्फ 5 पदका लागि भएको निर्वाचनको जारी मतगणनामा डाक्टर केदार नरसिंह केसीले सर्वाधिक मत पाउनु भएको छ। 2000 मतगणना हुँदा डाक्टर केसीले 908 मत पाउनु भएको हो। प्राध्यापक डाक्टर जगदीश चन्द्र पोखरेलले 774, डाक्टर प्रदीप मिश्रले 484, डाक्टर नहकुल केसीले 447 र सीताराम केसीले 401 मत पाउनु भएको छ। 5 पदको लागि 36 उम्मेद्वार छन्।
9: पछिल्लो पटक भारी वर्षा र बाढ़ी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्ति पुनः नियमित भएको छ। असोज 8-11 गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढ़ीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरे बगर, धीर च्याङ र दोबाको भीरकोटमा 220 केभी क्षमताको दाना खुरकोट प्रसारण लाइनको 4 टावर ढलाएको र लाइन चुडिएकाले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति बन्द भएको थियो। अन्नपूर्ण गाउँपालिका 2, 3, 4 र 5 तथा मुस्ताङ जिल्लाभर कार्यक्षेत्र रहेको नेपाल विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईले प्रसारण लाइनको समस्याले तत्काल दाना सबस्टेशनबाट विद्युत आपूर्ति गराउन सम्भव नभएकाले वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति गरिएको बताउनुभयो। दाना सबस्टेशनबाट तत्काल सम्भव नहुने भएकाले मिलनचोकदेखि दाना हुँदै मुस्ताङको कोबाङमा रहेको 33 केभी प्रसारण लाइनको मर्मत सकेर विद्युत आपूर्ति गरिएको उहाँले बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
12: गुणस्तरीय प्लम्बिङको पर्पज नाम मार्बल।
13: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन भर्छ।
14: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
15: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
14: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
15: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
16: यो हो खा संचार नेटवर्क समयको आवाज समयको आवाज
9: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
10: अब बाँकी समाचार। उदयपुरको बेलाका नगरपालिका एक स्थित धानखेतमा वयस्क जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको छ। सानो दारी नामले चिनिने करिब 20-25 वर्षको हात्ती धान खेतमा मृत अवस्थामा भेटिएको हो। कोशीटप्पो वन्यजन्तु आरक्षबाट करिब 1 किलोमिटर दूरीमा रहेको धान खेतमा जंगली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार मृत हात्ती 1 वर्षभन्दा बढ़ी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो। हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ। कोशीटप्पो वन्यजन्तु आरक्षबाट परीक्षणपछि हात्तीको मृत्युको वास्तविक कारण पत्ता लाग्नेछ। कोशीटप्पो वन्यजन्तु आरक्षको सीमा क्षेत्रमा हिजो हात्ती मृत भेटिएकोले त्यसको पोस्टमार्टम आरक्षले आज गर्ने उहाँले बताउनुभयो।
9: चितुवनको भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूमा सीसी क्यामेरा मार्फत निगरानी बढ़ाइएको छ। महानगरपालिकाले जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा 418 वटा नयाँ सीसी क्यामेरा जडान गरेको छ। यसअघि जडान गरिएका पुराना काम गर्ने 204 सीसी क्यामेरालाई समेत यसै प्रणाली अन्तर्गत ल्याउने गरी जडान भइरहेको छ। यससँगै 622 वटा क्यामेरा महानगरभित्र जडान हुने भएका छन्। जिल्ला प्रहरी कार्यालय परिसरमा कन्ट्रोल रूम बनाएर अनुगमन समेत थालिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सीसी क्यामेरामा रहेर अनुगमनको काम गर्ने नेपाल प्रहरीका 10 जनालाई 1 साताको तालिम पनि दिइएको छ। महानगरपालिकाले समेत अनुगमनकर्तालाई तालिम दिएको छ।
10: अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबिया र इरान समर्थित यमनका हुथी विद्रोही बीचको संघर्ष थप चर्किएको छ। हुथीहरूले गैराती साउदीको राष्ट्रिय तेल कम्पनी रहेको अरामको पूर्वी शहर धहरानमा मिसाइल प्रहार गरेको छ। साउदी ऊर्जा मन्त्रालयका अनुसार अरामको कम्प्लेक्स भित्रको एउटा भवनमा लागेको आगो नियन्त्रणमा लिएको छ। घटनामा कुनै मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ। साउदी प्रेस एजेन्सी एसपीए का अनुसार हिजो भएको आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिएको छ। रोइटर्ससँग कम्पनीका एक स्रोतले एउटा ब्यालिस्टिक क्षेपास्त्र कार्यालय भवनको माथिल्लो तलामा ठोकिएको बताएका छन्। अरामको कम्प्लेक्स कम्पनीको प्रमुख सञ्चालन केन्द्र हो। अरामको विश्वकै ठूला तेल उत्पादक मध्ये एक मानिन्छ। यस आक्रमणको केही घण्टा अघि साउदी अधिकारीहरूले राजधानी रियाद सहित विभिन्न क्षेत्रमा प्रहार गरिएका क्षेपास्त्रहरूलाई हवाई रक्षा प्रणाली मार्फत आकाशमै निष्क्रिय पारेको बताएका थिए। यसअघि हुतीहरूले साउदी अरेबियाका तेल पूर्वाधारलाई वैध सैन्य निशाना घोषणा गर्दै त्यहाँ कार्यरत कर्मचारी र सर्वसाधारणलाई तत्काल ती क्षेत्र खाली गर्न चेतावनी दिएका थिए।
9: यसैबीच भारतको बिहार स्थित वैशाली जिल्लाको राघोपुर क्षेत्रमा गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा 13 बालबालिकाको मृत्यु भएको छ। हिजो राति भएको दुर्घटनामा डुंगामा सवार 7 जनाको उद्धार गरिएको स्थानीय संचार माध्यमले उल्लेख गरेका छन्। भगतान टोल अन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको माता महारानी स्नान नजिक सिंहेश्वर रायको घरमा आयोजित भोजमा सहभागी हुन करिब 20 जनाको सानो डुंगा सवार भइगएका थिए। दुर्घटनापछि रातभर राज्य विपद प्रतिकारीय बल र स्थानीय गोताखोरले खोजी गरेका थिए। दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बिहारका मुख्यमन्त्री सम्राट चौधरीले मृतकका परिवारलाई राज्य सरकारका तर्फबाट प्रति परिवार 4 लाख भारतीय रूपियाँ राहत दिने घोषणा गर्नुभएको छ। घाइतेलाई झनै 50,000 रूपियाँ उपलब्ध गराइने बताउनुभयो।
10: अब खेल समाचार। युरोपेली च्याम्पियन्स लीग फुटबल अन्तर्गत गैराती भएका खेलमा बार्सिलोना आर्सेनल एथलेटिको मड्रिड स्पोर्टिङ सीपी आरबी लेप्जिङ क्लब ब्रुगेस र भिल्लारियलले जित निकालेका छन्। बायर्न म्युनिक र भाइकिङले 3-3 गोलको बराबरी खेलेका छन्। बार्सिलोनाले गालातासारेलाई 4-1 गोलले पराजित गरेको छ। बार्सिलोनाका लागि जियाओ कान्सेलो फार्मिन लोपेज एन्थोनी गोर्डन र करिम अदे एमीले गोल गरेका छन्। यस्तै गालातासारेका लागि अलेक्से बाट्राकोभले एक गोल फर्काएका थिए। यस्तै क्लब ब्रुग्रेसले इन्टर मिलानलाई 4-3 गोलले हराएको छ। इन्टरका लागि लाउटारो मार्टिनेजले 2 तथा एन्जे ओआन बोनीले 1 गोल गरेका छन्। क्लब ब्रुग्रेसका निकोलो ट्रे सोल्डीले 3 तथा रोमियो भर्मान्टले 1 गोल गरेका छन्। यसै गरी आर्सेनलले लिललाई 3-0 गोलले पराजित गरेको छ। एथलेटिको मड्रिडले म्यान्चेस्टर युनाइटेडलाई 2-0 गोलले हरायो। अर्को खेलमा बायर्न म्युनिक र भाइकिङ बीचको खेल 3-3 गोलको बराबरीमा रोकिएका छन्। बायर्नका लागि ह्यारी केनले 2 तथा लुइस डियाजले गोल गरेका थिए। भाइकिङका लागि गियानी स्टेनेस र क्रिस्टियन सेन र जोहन हाउगेनले गोल गरेका थिए। त्यस्तै भिलारियलले नापोलीलाई 3-1 गोलले पराजित गर्दा आरबी लेप्जेङले पीएससी आल्ड हो भानलाई 1-0 गोलले पराजित गरेको छ। यस्तै स्पोर्टिङ सिपीले लेन्सलाई 2-0 गोलले हराएको छ। दोस्रो चरणका बाँकी खेल आज राति हुने तालिका छ।
9: अब मौसम, आज देशका पहाड़ी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ। तराईका भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा अहिले पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव छ। पछिल्लो 24 घण्टामा देशका केही स्थानमा हल्का मात्र वर्षा भएको छ। दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागको मौसम मुख्यतया सफा रहनेछ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
10: विराटनगर घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकिँदै संसदीय समितिमा प्रस्तावित चार राजदूतको सुनवाई हुँदै
9: नवरात्राको चौथो दिन कुष्माण्डा देवीको पूजा अर्चना गरिँदै आजदेखि शुक्र अस्त शुभ कार्य गर्न रोक दशैंको टीका भने नरोक दिने
10: सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको विशेष योजना 2000 माथि विद्यार्थी भएका 109 विद्यालयमा 6 अर्ब लगानी गरिँदै
9: साउदीको सबैभन्दा ठूलो तेल कम्पनीको भवनमा हुतीको मिसाइल आक्रमण भारतको बिहारमा डुंगा पल्टिँदा 13 बालबालिकाको मृत्यु
10: र युरोपेली च्याम्पियन्स लिग बार्सिलोना र आर्सेनल विजय म्यान्चेस्टर युनाइटेड स्तब्ध
9: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
17: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
18: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
17: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न। तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
18: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
19: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
20: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
19: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
21: यही आउँदो कार्तिक 7 गते पहिलो शनिबार
19: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
21: उपचार हुने रोगहरू
19: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
21: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
19: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
21: दिसा पिसाब एवं पेटको समस्या,
19: तौल घटबड हुने वा थाइराइडको समस्या,
21: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
19: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
21: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ल गण्डकी 4, दुलेगौडा तनहु।
19: फोन नम्बर 0564142333 र 9678187।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार तुले गौड़ा वाक इन डिपार्टमेंट भवन सँगै मोबाइल 9856324093 र 9856328073
2: अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
3: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुंगा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900
4: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
5: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
4: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं
6: कौरव पाण्डवको बीचमा त्यत्र सयभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सके त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो
5: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कु जाली र फिदा खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कु जाली र फिदा खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिँ

0: पावर टूल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुले गाउँदा आफ्नै निवासमा।
2: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114345 र 9855204345।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
2: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि।
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
10: बडा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डिकालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083।
1: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाडी र सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
10: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय,
1: आयोजक चण्डिकालिका मगर समाज बलाम्दी स्याङ्जा।
10: प्रथम पुरस्कार रु 50,000,
1: द्वितीय पुरस्कार रु 30,000,
10: तृतीय पुरस्कार रु 15,000,
1: सान्त्वना पुरस्कार रु 10,000,
10: साथमा सिल्ड मेडल र प्रमाण पत्र।
1: विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
10: टिम दर्ता शुल्क रु 5,000।
1: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म।
10: खेल शुरू हुने मिति यही कार्तिक 6 गतेदेखि।
1: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 9845957551, 9261852827 र 9065686659।
11: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
12: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2, गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9855108461 र सिजन गुरुङ 9705440900।
13: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा सधैँ छ त, बन्केवा चोक पारिपट्टि छ नि।
1: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै

0: काफी छ नि दाउराको सेकुवा।
1: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
0: ल फोन नम्बर टिप्नुहोस् त 97155655 र 97155656।
2: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय धुलेकौडा तनहु।
0: हेलो बा,
3: कति बन्यो घर? अनि ढलान भयो त?
4: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
3: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
4: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
5: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
5: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811905630 र 97476680681।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
6: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पर्खिने बाइक अरू केही आउँदैन क्या रे? दुले भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
7: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाए छन् हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
7: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौ भयो रे बनाएको पनि।
8: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा
12: बाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
13: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
14: यसको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
15: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचादी पसल खोजौला नि।
14: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
16: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
17: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
16: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9811160069, राजु विश्वकर्मा 9807172।
18: फुलै फुलको सुन्दर संसार, हरेक खुसीलाई बनाऊ यादगार।
19: फुलै फुलको बगैँचामा मेरी माया।
18: विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन।
20: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी, दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
18: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
20: इभरग्रीन फ्लावर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोपाइटर किरण मगर। सम्पर्क 9745542433 र 9840567031।
18: सुपथ मूल्यमा आकर्षक सजावट र फुलको सुन्दरता, खुसीको सम्झना।
21: सुन्न न श्रेया, यो चाया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
22: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
21: कहाँ?
22: गण्डकी मेडिकल हल।
20: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
22: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
20: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
21: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0765903069, मोबाइल 9840826।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
2: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ
1: कि? त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98523420, 98014564 र 98463420।
3: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन।
23: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
3: हिन्दू नेपालीहरूको महान पर्व विजया दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
24: कौरव पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
23: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोर फ्रिदीको अत्यन्त जरूरी सूचना। यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह 12 बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समयभित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर रूप 500 लाग्नेछ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहु फोन 0564111122।
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
2: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
1: ए सबिना, यसको हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908816142।
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
2: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
8: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
2: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921635507।
10: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
11: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
10: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको गरगहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसन आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
12: मोबाइल 9800585537 र 9800615899।
13: एउटै ठाउँमा मोबाइलको सम्पूर्ण समाधान।
14: मोबाइल किन्नु छ, मर्मत गर्नु परेको छ वा किस्तामा नयाँ मोबाइल लिन चाहनुहुन्छ, अब टाढा जानै पर्दैन, आउनुहोस् फोन बजार।
13: आफ्नै भवन र आफै दक्ष टेक्निसियन भएकाले एकपटक आउनुहोस्, तपाईँले अनुभव गर्नुहुनेछ अन्त भन्दा सस्तो मूल्य र गुणस्तरीय सेवा।
14: यहाँ सामसुङ, होनर, रेडमी लगायतका मोबाइल तथा आइफोन बिक्री र मर्मत गरिन्छ। साथै नागरिकताको भरमा उच्च मूल्यका मोबाइल फोन समेत किस्तामा लिने सुविधा छ।
13: मोबाइल, स्मार्ट वाच, चस्मा, लाइट, चार्जर तथा विभिन्न मोबाइल एक्सेसरीज, साथै सिम सम्बन्धी सम्पूर्ण काम गर्नु परेमा पनि सम्झनुहोस्।
14: दुलेगौडा सिद्धार्थ बैंक र फेमिली मेडिकलको बीचमा, प्रोपाइटर सुबिल श्रेष्ठ र खिम नारायण श्रेष्ठ।
13: साथै दशैं र तिहार विशेष फेस्टिभल अफरमा सहभागी भई आइफोन जित्ने अवसर नगुमाउनु होला।
14: थप जानकारीका लागि सम्पर्क 9841656996।
15: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
16: यही असोज 31 गते शनिबार
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
17: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
16: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
18: दैनिक उपलब्ध सेवा तर्फ
15: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
18: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
19: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0658143177, मोबाइल 9956044343।
20: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
21: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
20: ओके ल डन।
21: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
20: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
21: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको।
22: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
23: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
22: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
24: घर, अफिस, व्यवसायिक भवन होस् या ठूला ठूला राष्ट्रिय गौरवको निर्माण आयोजना, निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाइवुड।
25: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाइवुड।
24: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा। ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाइवुड,
25: वाटर प्रुफ प्लाइवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस सटरिङ प्लाइवुड।
24: गुणस्तरमा विश्वास, निर्माणमा मजबुती, ब्ल्याक कोब्रा प्लाइवुड।
25: सुमिना सिसा प्लाई एन्ड सप्लायर्स, खैरिनीटार तनहुँ, प्रोप्राइटर बद्री पौडेल, फोन नम्बर 9856026465।
24: ब्ल्याक कोब्रा प्लाइवुड बलियो र भरपर्दो निर्माणको सही छनौट।
26: जाम न, ढिला भइसक्यो।
27: एकैछिन पख न, के को भिडियो सुनौ।
28: घर बनाउँदै हुनुहुन्छ?
29: पहिले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्घल खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
26: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
27: नबोल न, सुन त,
28: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ। मैले त के बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय सिमेन्ट, सबैलाई थाहा छ।
26: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
27: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेस, प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 9846086265 र 9801412888।
30: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
31: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
30: खै, ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
32: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
30: ए हो र, हस् दाई, म आजै जान्छु।
24: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
22: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
33: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
34: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
33: हो र, कहाँ छ र त्यस्तो?
34: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
24: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
33: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
24: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
33: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062628 र 9901479716।
24: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
35: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
24: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
35: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
35: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
35: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
35: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
35: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
3: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122, 9800528 र 9840769246।
5: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई, काछे पानी, तनहु। प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801032475।
8: यो चाड पर्व टीवीएस को साथमा, भाग्यको चाबी तपाईको हातमा,
9: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु,
8: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस,
9: फटाफट फाइनेन्स सुविधा, नागरिकता र लाइसेन्स भए पुग्छ।
8: टीभीएस दुलेगौंडा
9: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौंडा, प्रोपाइटर बसन्त लालचन्द 9856309982 र 9705620209।
5: मनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
10: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
11: ढोरबाराही हाइलाइट्सको साथमा
12: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौंडा बीपी चोक,
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेपाली कांग्रेसको जारी मतपरिणाम अनुसार खुल्ला महिला खुल्लातर्फको केन्द्रीय सदस्यमा गण्डकी प्रदेशका 4 जना नेत्री विजय भएका छन्। 15 जनाको कोटा रहेको उक्त क्लस्टरमा गण्डकी प्रदेशबाट गण्डकी प्रदेशसभा सदस्य समेत रहनुभएकी स्याङजाकी कल्पना तिवारी, तनहुकी चिनु पोखरेल, कास्केकी लक्ष्मी पाण्डे र पर्वतीय मीना भूषाल निर्वाचित हुनुभयो। सोही पदमा प्रतिस्पर्धा गर्नुभएकी बागलुङको बडीगढ़ गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा र पोखराकी नम्रता बराल भने पराजित हुनुभएको छ। 15 जना केन्द्रीय सदस्यका लागि भएको उक्त निर्वाचनमा 36 जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुल्लातर्फको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ। सार्वजनिक मतपरिणाम अनुसार महिला खुल्लातर्फ बासन थापाले सर्वाधिक 5,193 मत प्राप्त गरेर पहिलो स्थान हासिल गर्नुभएको छ। यस्तै 3,970 मतसहित उर्मिला थपलिया दोस्रो र 3,906 मतसहित निमा गिरी तेस्रो भएर विजयी हुनुभएको जनाइएको छ। संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदको सदस्यमा निर्वाचित हुन नेपाल सफल भएको छ। न्यूयर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले 180 मत मध्ये 173 मत प्राप्त गरेको हो। एसिया प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशमध्ये नेपालले सबैभन्दा बढ़ी मत प्राप्त गरेको छ। यससँगै नेपाल सन् 2027 जनवरी 1 मानवाधिकार परिषदको सदस्यका रूपमा तेस्रो कार्यकालमा प्रवेश गर्ने भएको छ। यसअघि नेपाल सन् 2018 देखि 2023 दुई कार्यकाल परिषदको सदस्य रहिसकेको छ। नयाँ कार्यकालका लागि निर्वाचित भएसँगै नेपालले अन्तर्राष्ट्रिय मञ्चमा मानवाधिकार संरक्षण र प्रवर्धनका विषयमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने अवसर प्राप्त गरेको छ। नेपालले नयाँ कार्यकालमा मानवाधिकारको संरक्षण, समानता, समावेशिता र सामाजिक न्यायको प्रवर्धनका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। गएको भदौको 10 गते रसुवा केरूङ क्षेत्रमा आएको विनाशकारी बाढ़ी अगाडि लाङटाङ लिरूङ हिमालको उत्तरी भीरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको पाइएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्रले सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययन अनुसार सन् 2026 जुलाई 7 अगस्तको 24 सम्मको 48 दिनको अवधिमा सेन्टिनेल 1 को भू उपग्रहबाट प्राप्त राडर तथ्याङ्कले उत्तरी क्षेत्रको सतहमा 40 सेन्टिमिटरसम्मको विस्थापन भएको देखाएको छ। इसी मोडका महानिर्देशक पेमा ग्याम्छोले राष्ट्रिय विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलनमा सन् 2026 अगस्तको 26 केरूङ रसुवा विपद बुझाई शीर्षकको अध्ययन सार्वजनिक गर्नुभएको हो। अध्ययन अनुसार लाङटाङ लेरूङको उत्तरी भीरबाट अनुमति पाएको अनुमानित 13,20,00,000 घनमिटर चट्टान र हिम नदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको थियो। त्यसले चट्टान, बरफ, पानी र गेग्रान सहितको तीव्र बहाव सृजना गरेर नेपाल र चीनको सीमावर्ती क्षेत्रमा विनाशकारी विपद निम्त्याएको थियो। अध्ययनले यो घटनालाई परम्परागत हिमताल विस्फोटन जन्य बाढ़ी नभएर चट्टान र हिम नदीको बरफ खस्दा उत्पन्न भएको श्रृंखलाबद्ध विपदका रूपमा पहिचान गरेको छ। दशैं मनाउनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिएको संख्या झण्डै 2,00,000 पुगेको छ। घट्ट स्थापना यता हिजोसम्म 1,88,000 जनाले काठमाडौँ उपत्यका छोडेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन्द्र खनालले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घट्ट स्थापनादेखि हिजोसम्म 27,700 गाड़ीबाट 1,88,000 जना काठमाडौँ उपत्यकाबाट काठमाडौँ उपत्यकाबाट बाहिरिसकेका छन्। काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्कने यात्रुको चाप बढ़दै गएको छ। यात्रु 24,600 गाड़ीबाट 1,60,000 यात्रु उपत्यका भित्रिएका छन्। दशैं नजिकै जाँदा अध्ययन रोजगारी र विभिन्न पेशा व्यवसायको सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्कन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहल पहल सहित चाप बढ़ेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागडुंगा फर्पिङ खानकोट भीमढुंगा तीन पिप्ले साँखु भक्तपुर र भट्टी डाँडा लगायतका नाकाबाट यात्रु बाहिरिने क्रम बढ़न थालेको छ। भारतको नयाँ दिल्लीमा आयोजना गरिएको पहिलो बिम्स्टेक गृहमन्त्री स्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरूङ र भारतका गृहमन्त्री अमित शाह बीचमा भेटवार्ता भएको छ। सो भेटवार्ता पछाडि जानकारी दिँदै भारतीय गृहमन्त्री शाहले नेपालका गृहमन्त्रीसँग भेट गर्न पाउँदा खुशी लागेको बताउनुभयो। भेटका क्रममा द्विपक्षीयबीच आपसी द्विपक्षीय सहकारीलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। यसका साथै यस क्षेत्रको शान्ति प्रगति र समृद्धिका लागि नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धलाई अझै बलियो बनाउँदै लैजाने विषयमा छलफल भएको कुरा भारतीय गृहमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ। नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामाथदेखि चौथो कुष्मान्डा देवीको विधिपूर्वक पूजा आराधना गरिरहेछ। हरेक वर्ष असोजको शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्मान्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि रहेको छ। नवरात्रको पहिलो दिन गएको असोजको 25 गते आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरेर जौको जमरा राखिएको थियो। त्यसै दिन घट स्थापना गरिएको ठाउँमा नौ दुर्गामाथदेखि देवी शैलपुत्रीको आह्वान गरेर विधिपूर्वक पूजा आराधना गरिएको हो। दोस्रो दिन अस्ति सोमबार ब्रह्मचारिणी देवी तथा हिजो चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो। नवरात्रको नौ दिन घट स्थापना गरिएको स्थलमा दुर्गा सप्तचण्डी श्रीमद्देवी भागवत लगायतका देवी स्तोत्र पाठ गरिएको थियो। वैदिक सनातन धर्मावलम्बीले हरेक वर्ष असोजको शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्दछन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयदशमीदेखि कोजागर पूर्णिमाका दिनसम्म लगाइन्छ। नवरात्रमा देशैभरिको शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्ने गर्दछ। बूढ़ी गण्डकी नदीमा आइतबार आएको बाढ़ीका कारणले गोर्खा र धादिङ जोड्ने आरूघाटको मुख्य मोटरेबल पक्के पुल बगाए पछाडि यातायात अवरूद्ध बनेको छ। यो क्षेत्रमा यातायात सञ्चालन गर्न सरकारले काम अगाडि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार पक्के पुल बगाए पछाडि तत्काल अस्थायी बेलीब्रिज निर्माणका लागि 7 ट्रक आवश्यक निर्माण सामग्री हिजो निर्माण स्थल पुर्याइएको छ। बूढ़ी गण्डकीमा आएको बाढ़ीले आरूघाट गाउँपालिका 9 नयाँ पुलमा गोर्खा र धादिङ जोड्ने आरूघाटको पक्की पुल बगाउँदा पुलको 3 घण्टा मध्ये गोर्खातिरको एउटा खण्ड बगाएको थियो। सड़क डिभिजन कार्यालय काठमाण्डुबाट पठाइएको निर्माण सामग्री गोर्खा बजार हुँदै आरूघाट पुर्याइएको छ। आइतबार बिहान उत्तरी गोर्खाको सिर्गी हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढ़ीले पुलको गोर्खातर्फको 22 मिटर आरसीसी भाग बगाएपछि दुई जिल्लाबीचमा सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। दशैंको टीका अगाडि अर्थात अबको एक हप्ताभित्रमा बेली ब्रिज निर्माण गरेर यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम थालने गरिएको जनाइएको छ। पछिल्लो झरी र बाढ़ी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्ति नियमित गरिएको छ। असोजको 8 गतेबाट 11 गतेसम्मको ठूलो वर्षाले काली गण्डकी नदीमा बाढ़ी आउँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरी बगर धीरच्याङ र दोभाको भीर काटीमा 220 केबी क्षमताको दाना खुरकुट प्रसारण लाइनको 4 टावर ढलाएको र लाइन चोडाई लिएकाले मुस्ताङ जिल्ला तथा अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति बन्द भएको थियो। अन्नपूर्ण गाउँपालिका 2, 3, 4, 5 तथा मुस्ताङ जिल्लाभरि कार्यक्षेत्र रहने नेपाल विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईले प्रसारण लाइनको समस्याले तत्काल दाना सबस्टेशनबाट विद्युत आपूर्ति गराउन सम्भव नभएकाले वैकल्पिक व्यवस्था गरेर विद्युत आपूर्ति गरिएको जानकारी दिनुभयो। नजिकै गरेको चाडपर्वका बेलामा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न तनहुँ प्रहरीले तालिम प्राप्त कुकुर सहित आकस्मिक सदस्य जाँच शुरू गरेको छ। चाडपर्वको मौका छोपेर हुन सक्ने लागू औषधको अवैध कारोबार, विस्फोटक पदार्थको सरपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न मुख्य नाका र संवेदनशील क्षेत्रमा निगरानी बढ़ाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो। उहाँ प्रहरीले पृथ्वी राजमार्ग अन्तर्गत शुक्लागण्डकी नगरपालिकाको कोत्रे बजार, आबुखैरनी गाउँपालिकाको मुगलिन पुलजीव क्षेत्रका विभिन्न स्थानमा सुरक्षा जाँच कड़ा पारेको छ। चाडपर्वका बेलामा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न र आपराधिक गतिविधि निरुत्साहित गर्न अभियान सञ्चालन गरिएको तनहुँका प्रमुख उपरीक्षक टेक बहादुर कार्कीले बताउनुभयो। तनहुको शुक्ला गण्डकी नगरपालिकाले दर्ता अनुमति नलिई सञ्चालन भइरहेका टेम्पो तत्काल सञ्चालन नगर्न आग्रह गरेको छ। नगरपालिकाले मंगलबार सूचना जारी गर्दै नगर क्षेत्रभित्र 40 टेम्पोलाई मात्रै सञ्चालन अनुमति दिएको भए पनि अनुमति नलिएका टेम्पोहरू समेत सञ्चालन भइरहेकाले त्यस्तो अनाधिकृत रूपमा सञ्चालन भइरहेको टेम्पो तत्काल रोक्न र अटेर गरेमा कार्यवाही गर्ने चेतावनी दिएको छ। शुक्ला गण्डकीका विभिन्न चोक तथा बजार क्षेत्रमा पछिल्लो समय टेम्पोको संख्या बढ़दै गएको छ। नगरपालिकाका अनुसार सञ्चालन अनुमति पाएका 40 टेम्पोमा नम्बरिङ सहितको लोगो टाँसिएको छ। नगरपालिकाले यात्रुहरूलाई समेत लोगो टाँसिएको टेम्पोमा मात्रै यात्रा गर्न आग्रह गरेको छ। अनुमति प्राप्त टेम्पोको पहिचान गरेर सेवा प्रयोग गर्न नगरपालिकाले अनुरोध गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा 13 मृत्यु भएको छ। बिहार स्थित वैशाली जिल्ला अन्तर्गत राघोपुर थाना क्षेत्रमा गए राति डुंगा पल्टिँदा मृत्यु भएका अधिकांश बालबालिका रहेको जनाइएको छ। भारतीय संचार माध्यमका अनुसार भोजमा सहभागी हुन जाँदै गरेका 25 भन्दा धेरै व्यक्ति डुंगामा सवार रहेका थिए। भक्तान टोलमा माता महारानी स्थान नजिकै सिमहेश्वर राय नामक व्यक्तिको घरमा भोजका लागि उनीहरू जाँदै गरेको बताइएको छ। वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार 7 उद्धार गरिएको छ र उनीहरूलाई नालन्दा मेडिकल कलेज एण्ड हस्पिटलमा पठाइएको छ। डुंगामा सवार सबै बालबालिकाको उमेर 15 वा सोभन्दा कम रहेको उहाँले बताउनुभयो। दुर्घटनाको कारण भने खुलाइएको छैन। दुर्घटनापछि बिहार सरकारले मृतकको परिवारलाई 4,00,000 भारतीय रूपियाँ उपलब्ध गराउने घोषणा गरेको छ। अब अन्तिममा खेल समाचार। पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंका 8 विकेटले विजय भएको छ। कुशल मेन्डिसको उत्कृष्ट ब्याटिङको मध्यमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेटले हराउँदै सान्त्वना जित निकालेको हो। हिजो रावलपिण्डीमा भएको खेलमा पाकिस्तानले दिएको 169 रनको लक्ष्य श्रीलंकाले 17.1 ओभरमा 2 विकेट गुमाएर पूरा गरेको छ। श्रीलंकाका लागि कुशलले 48 बलमा 7 चौका र 4 छक्का सहित अभिजित 87 रन बनाएको छ। त्यस्तै कामिन्दु मेन्डिसले 27 बलमा अभिजित 40 र सिनेत जयवर्धनले 26 बलमा 38 रन जोड्नुभयो। त्यसअगाडि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित विश्वभरमा 8 विकेट गुमाएर 168 रन बनाएको थियो। पाकिस्तानका साहिब जादा फरहानले सर्वाधिक 76 रन बनाउनुभयो। उहाँले 47 बलमा 7 चौका र 3 छक्का प्रहार गर्नुभएको छ। श्रीलंकाका दासुन सानाकाले 3 विकेट लिनुभएको छ। यस जीतसँगै श्रीलंकाले 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेल जित्दै सान्त्वना जित प्राप्त गरेको छ। पाकिस्तानले यसअगाडि नै 2 खेल जितेर श्रृंखला आफ्नो पक्षमा पार्न सफल भएको छ। हवस्तैनै विविध खबरहरू सँगसँगै बिहान 10 धोरबारही हाइलाइट्स आजको लागि सकिएको छ। 2 हामी थप विवरण सहितको समाचारहरू लिएर फेरि उपस्थित हुन्छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 MHz।
4: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
13: 103.8 अन्तर्मनको आवाज।
14: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। सुकलागञ्जगी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन दुन ब्यानरहरूको आर्थिक एन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बाबतको रकम नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी कर हुन यो सूचना प्रकाशन गरिएको छ। समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन दुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। सुकलागञ्जगी नगरपालिका नगर कार्यपालिकाको कार्यालय धुलेगौडा तनहु।
15: पसल सरेको सूचना। सुकलागण्डकी 4 धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460970246।
16: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
17: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र
16: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
18: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
16: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
19: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
20: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
19: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
20: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
19: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
21: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडी। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
19: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661636 र 98151666।

0: शेर्पाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दिलराई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 31 गते शनिबार
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ हडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।
7: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
8: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
9: हो सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
8: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
9: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्गिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै, प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856056996 र 9701956996।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् भयो।
11: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
11: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
10: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9901454674 र 9864023420।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौँ स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
12: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
11: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायु गोला, कब्जियत, अरुसी, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
13: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
11: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको, अदुले गौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
13: आयुर्वेद औषधि, आयुर्वेद थेरापी

0: गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
1: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
0: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
1: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार।
0: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
3: दुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्के बच्चो पारिपट्टि छ नि।
4: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, ओरिएन्टल स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
3: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
4: ल, फोन नम्बर टिप्नुहोस् त 97-15-50-65-55 र 97-15-60-56-66।
5: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
6: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
5: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0-65-414-142, 98-560-23-128, 98-462-14-726।
6: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
7: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
8: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
9: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
10: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
8: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास ब्याङ्कबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98-560-57-731, 98-066-57-731।
6: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिडोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको 1 घरमाथि, दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98-241-84-264 र 98

हेलो, गुड मर्निङ दर्शन, नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा। जसले यतिबेला सुन्दै हुनुहुन्छ रेडियो धुरबाराही 103.8 मेगाहर्ज सन्तरमनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodharbarahi.com.np लगइन गरेर व्यस्त भएको छ सुनेर साथ दिन सक्नुहुन्छ। प्रोग्राम कलिङ टाइम लिएर सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनुमल्ल रहन सबको 12 बजेको समयसम्म र फरकबार फरक श्रृङ्खलाको साथमा आउने गर्दछौ। हप्ताको सातै दिन भने समय दिएर हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ। र आज चाहिँ हामी बुधबारको एपिसोडमा रहेर नाटक गर्छौ, अनि नाटक गर्नको लागि साथीहरूले चाहिँ विषयवस्तु आफै पनि लिएर आउन सक्नुहुन्छ भने नभए अब दसैँको माहौल पनि छ, सो हामी त्यसैसँग सम्बन्धित अब कुनै विषयवस्तुहरू जोडेर पात्र अनुसार निर्वाह गर्दै हामी साथीहरूलाई आजको एपिसोडमा ड्रामा चाहिँ सुनाउँछौ। 0965-14-2000 बाटो भएर आउन सक्नुहुन्छ र सम्पूर्ण श्रोता साथीहरू सन्चै आरामा हुनुहुन्छ होला है। र बडा दसैँको चाहिँ शुभकामनाबाट शुरूआत स्वरूप एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत राखी गरिहाल्छु। रचना रिमाल र प्रताप दासको आवाजमा सजिएको दसैँमा देउमालाई सापट्टि, दसैँ खर्च हेथुले देउमालाई सापट्टि रहेको छ है। दसैँ सँग रातो टिका बोलको गीत स्वीकार्नु होला है त।

हजुर, दुःख कष्ट हटी जाओस् मेरो दाजुभाइको भनेर मिठो गीत, अलिकति तिहारको भाइस पनि गीतले चाहिँ छुँदै थियो। दसैँ तिहार सँग त्यसमा पनि दसैँ विशेष नै थियो। रातो टिका निधारमा देउ पैसा सापट्टि सुमन गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। रचना रिमाल अनि प्रताप दास आवाजमा सजिएको यो सुमधुर गीत सँगसँगै अब भने पालो तपाईँको हो सुधा पैसठी 414-2000 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ। टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ। फरकवार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आज हामी बुधबारको एपिसोडमा रहेर ड्रामा चाहिँ गर्छौ, नाटक गर्छौ, सहभागिता जनाउन सक्नुहुन्छ। जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमी महाभूषण सुनसादी पसल दुलेगौडाले, प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार, निरन्तर रूपमा सेवा दिँदै आइरहेको यो पसल, अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमा नि पुरानो गरगनाहरू पनि साटफेट गरिनुका साथै मरमत खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ भने साथै चाडपर्वको अवसरमा चाहिँ गरगना बनाउँदा यहाँले विशेष छुट पनि लिन सक्नुहुन्छ। र प्रोग्रामको चाहिँ अर्को पनि स्पोन्सर छ, प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपले। प्रोप्राइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जात जातिका ड्रेसहरू अनि त्यस्तै गरी परम्परागत जातीय गरगना चाहिएमा पनि गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। बारे पछि हामी एकजना साथीलाई विजय गराउँछौ र विजय साथी मध्ये पनि अन्तिमबार शनिबार एकजना साथी लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज। र यो कार्यक्रम सम्बन्धी विस्तृत जानकारी सँगसँगै 0965-4420-0000 बाटो भएर यहाँहरूले सहभागिता जनाउन सक्नुहुन्छ। र अबको केही दिन, अब केही हप्ता चाहिँ हामी मजाले दसैँको गीतहरूलाई पनि कार्यक्रममा स्थान दिन्छौँ। र अहिलेको लागि सबै दसैँको गीतले रातो टिका भने पनि अब शब्द संगीतले चाहिँ अब धेरै कुराहरू बोकिरहेको हुन्छ है, यो परिवारबाट रहेको छ। यहाँहरूमा चाहिँ राख्दैछु यो सुमधुर गीत रातो टिका, बबुल गिरी अनि बबी लिम्बुको आवाजमा सजेको यो गीत सिकार।

हजुरात टिका निधारमा झमरमा सेल्फी खिचौ मोबाइल समाएर समुद्र गीत रहेको थियो परदेशबाट चाहिँ अब दाजु आउँछ भाइ आउँछ काका आउँछ होइन अब सामान बोकेर आउनु भयो कसैले बोकेर पनि आउनु भयो भन्दै थियो शब्द सङ्गीतले चाहिँ समुद्र थियो यो मिठो गीतलाई तपाईँ मास कार्यक्रममा स्थान दिइसकेको छु अब यही वर्षमा चाहिँ रिलिज भएको केही हप्ता अगाडि रिलिज भएको गीत पनि हो अनि यहाँहरूमा चाहिँ कार्यक्रममा स्थान दिँदै आइरहेको पनि छु यस्तै मिठा मिठा गीत सङ्गीतको साथमा हामी रहन्छौँ अबको 12 बजेको समय सम्म प्रोग्राम रहेको छ कलिङ टाइम र साथीहरू चाहिँ कता कता जोडिनु भएको छ है र रेडियो प्रोग्राम सुन्नुहुन्छ भने आज चाहिँ हामी ड्रामा चाहिँ गर्छौँ ड्रामा गर्नको लागि चाहिँ विषयवस्तु यहाँहरूले आफै पनि लिएर आउन सक्नुहुन्छ भने अहिले यदि अब यहाँले चाहिँ नल्याउनु भएको खण्डमा विषयवस्तु चाहिँ हामी पनि दिन्छौँ अनि त्यो विषयवस्तुमा चाहिँ पात्र निर्वाह गर्दै साथीहरूलाई चाहिँ हामी ड्रामा मार्फत सन्देशहरू चाहिँ राख्छौँ 0965 74 2 0 0 0 बाट भएर आउन सक्नुहुन्छ र अहिलेको लागि पनि यहाँहरूमा चाहिँ मिलेसम्म त्यस्तै नै मिठो गीतलाई चाहिँ कार्यक्रममा स्थान दिने कोसिसमा चाहिँ रहेको छु केही दिन अगाडि पनि यो पुरानो गीत चाहिँ हो यहाँहरूमा चाहिँ कार्यक्रममा स्थान दिएको थिएँ कति साथीले चाहिँ सुन्ने मौका पाउनु भएको थियो कि थिएन रातो टिका दसैँको झमरा बोलको पुरानो चलचित्रबाट रहेको गीत पनि हो सम्बोजित बासकोटा अनि साधना सरगमका आवाजमा सजिएको यो गीत सँगसँगै हामी पहिलो व्यवसायिक विश्राममा जान्छौँ अनि विश्राम लगतै 11 बजेको टाइम चाहिँ लक्ष्य पश्चात हाम्रो पुनः भेट हुन्छ अनि हामी सँगै रहनुहोला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
5: 10 लाख जित्ने यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो।
6: होइन हौ, कसरी पर्यो?
5: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
6: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार्ड मार्फत सिधै 10 लाखसम्म स्योर सर्ट क्यास उपहार, फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
5: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
6: शर्तहरू लागू हुनेछन्।
0: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम, शुक्ला गण्डकी 4 दुलेगौडा। सम्पर्क 0658902969 र 98560169906।
6: हिरो सिजी मोटर्स।
7: ए सबिना, यस्तो हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460878528 र 98028-16142।
10: सधैँ झैं यही आउँदो कार्तिक 7 गते पहिलो शनिबार
11: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: उपचार हुने रोगहरू
11: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
12: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
13: लामो समय देखिएको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
12: दिसा पिसाब एवं पेटको समस्या
13: तौल गडबड हुने वा थाइराइडको समस्या
12: लामो समय देखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
13: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ
13: फोन नम्बर 0564142333 र 98678187
14: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
14: उपचार सेवाहरू
15: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
14: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
15: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
14: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
15: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
14: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
15: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
16: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
17: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाऊ न
16: दीक्षा ब्युटी पार्लर रे
17: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
16: हो र त्यस्तो के हुन्छ र त्यहाँ
17: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
16: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
17: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने
16: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
17: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिलेकाहीँ समय दिनुपर्छ नि
16: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिट पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
17: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्लागण्डकी नगरपालिका 2 कोत्रे तनहुँ प्रोप्राइटर निशा लामा सम्पर्क 97090-34335
18: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
19: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
18: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
19: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
18: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560-33878 प्रशान्त नेउपाने 98460-26925
20: मिले देखो पुर्था सर्वा चोरा मिला
19: कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
18: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
19: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
2: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन
1: क्रिस्मी क्लोथिंग कलेक्शन शुक्ला गण्डकी चार दुलेगौड़ा मुक्तिनाथ विकास बैंक चार घर माथि प्रोपराइटर मनराज गुरुङ सम्पर्क 9856557731 9806557731
21: This is Radio Dhor Barahi 103.8 MHz.
22: Station 1 Studio Talchit.
23: Aile piano ko 11 bajyo.
24: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816395301

हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम सेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर आज हामी मिठा मिठा आधुनिक गीत संगीतको साथमा र विशेष त पछिल्लो समय दसैँको गीतहरू सँगसँगै साथीहरूसँग ड्रामाको साथमा चाहिँ जोडिन्छौँ आजको एपिसोडमा। र अघिसम्म चाहिँ हामी साथीहरूलाई चाहिँ सहभागी गराउन सकेनौँ। सुन्दै हुनुहुन्छ भने 0564142000 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ। टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ। आज चाहिँ हामी नाटक गर्छौँ है, रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने आउँदै गर्नु होला। अनि मिलेसम्म हामी आज चाहिँ अब पछिल्लो दिनहरूमा चाहिँ दसैँको गीतहरूलाई नै कार्यक्रममा स्थान दिइरहेका छौँ। अहिलेको लागि भने अस्मिता अधिकारीको चाहिँ आवाजमा सजिएको परिवारबाट टाढा रहनुभएको सम्पूर्ण परदेशीहरूमा चाहिँ समर्पित एउटा मिठो गीत पनि रहेको छ, तिम्रै बाटो हेरिरहन्छन्। सुमधुर गीत रातो टिका सजाउन निधारमा यो गीत राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर, फर्किया परदेशी गाउँ घर गीत संगीतहरू सुन्दा चाहिँ अब विशेष त चाडपर्वको समयमा चाहिँ अब परदेशीहरूको त धेरै याद आउँछ र परदेशीहरूले पनि आफ्नो गाउँठाउँहरू चाहिँ धेरै सम्झने बेला पनि हो यो है। अनि अब समय सन्दर्भ अनुसार अब काम कार्यले अब पर हुनुभएको अब टाढा हुनुभएको दाजुभाइ दिदीबहिनी आमा बुबाहरूले पनि अब चाडपर्वको समय त अब छँदैछ, अब यो पाली नभए पनि अर्को पाली चाहिँ आउला भनेर भए पनि अब राम्रोसँग आफ्नो काम कार्यहरू पनि गर्नु होला र आज जे जसो भए पनि भोलिको दिनहरू चाहिँ पके पनि सुनौलो चाहिँ हुनेछ भन्दै अहिले भनेको साथी हुनुहुन्छ है दाइमा। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर, कहाँदेखि कसको आवाज सुन्दैछु होला? हाम्रो धर्मेन्द्रजी हुनुहुन्छ हो, त्यही त एकदमै म चाहिँ सन्चै आरामै छु। धर्मेन्द्रजीको के छ नयाँ नौलो खबर सुनाइदिनुहोस् न त। अनि रूपन्देहीतिर दसैँ कतिको लागेको छ त नि? हाम्रोतिर पनि मजाले बजार डुल्ने हो भने एकदमै धेरै देखिन्छ कि अब भिडभाड त्यस्तै छ होइन, अब चाडपर्वको माहौलले अब बजार क्षेत्र पनि उत्तिकै रङ्गीन छ, मजाले लागेको छ भन्नुपर्छ है। अनि धर्मेन्द्रजी चाहिँ हो कि होइन जस्तो लागेको कि, किनकि अक्सर हामीलाई धर्मेन्द्रजीले चाहिँ बुधबारको एपिसोडमा होइन कि शनिबारको एपिसोडमा सम्झिराख्नु भएको हुन्छ नि त, सो त्यही भएर चाहिँ हो कि होइन जस्तो लागेको है। ए त्यही त एकदमै खुसी लाग्यो है, यसरी नै सम्झँदै गर्नु होला। अनि के छ त नयाँ नौलो हालखबर, अरू केही छ भने सुनाइदिनुहोस्। हजुर हजुर, भनेपछि त तपाईँकोतिर चाहिँ मेसिनले काट्ने गर्नुहुन्छ? त्यही त त्यही त का हातले काट्यो भने भन्दा पनि अब छिटो पनि हुने है। अब हाम्रोतिर चाहिँ कस्तो हुन्छ, अलिकति पहाडतिर पर्यो भने चाहिँ अब बारी एकनासको पनि हुँदैन, मेसिन लानको लागि सम्भव पनि हुँदैन, तर रूपन्देहीतिर चाहिँ कस्तो फाँटो हुन्छ होला सायद है। बराबर क्षेत्रमा चाहिँ अब पहुँच भएको ठाउँमा चाहिँ अब हिजो आजको समय अब प्रविधिको पनि छ है। अनि अब कुराकानी भइरहँदा आज हामी ड्रामा गर्ने हो नि त, रूपन्देहीतिरको साथीतिरको चाहिँ नयाँ नौलो खबर के छ, अब त्यही विषयवस्तु केही छ अब ड्रामा गरौँ भने। ड्रामा चाहिँ अलिअलि मिलाउनुहुन्छ, ल ठिकै छ, अब प्रयास नै गर्ने हो, हामी धेरै टाढा चाहिँ नजाउँ के अरे है। ल अब चाहिँ आज कस्तो भन्दा फेरि अब यो चाडपर्वको समयमा चाहिँ धेरै जस्तो घरयासी विषय पनि हो यो है। अनि अब सपिङ गर्ने भन्दा पनि अब तपाईँ परदेशमा हुनुहुन्छ, म यता घर देशमा छु है, अनि तपाईँ र म चाहिँ आज श्रीमान श्रीमती जस्तो बन्ने, अनि तपाईँले चाहिँ अब म यताबाट अब आवश्यकताहरूको कुरा गर्छु कि, चाडबाड लाग्यो अब तपाईँ पनि फर्किनु पर्यो, घरमा यस्तो यस्तो कुरा चाहिएको छ भन्नु पर्यो, अब तपाईँ चाहिँ अब यो वर्ष भ्याउँदिन भन्नुहुन्छ कि ठिकै छ म पनि आउँदैछु भनेर खुसीको खबर दिनुहुन्छ कि, अब कता जाने हामी ड्रामाबाट नै जाउँ है त। ल अब फोन आउँछ यताबाट, ल म यताबाट फोन गरेर हेलो भनेर सुरु गर्छु है त।
1: हजुर हुन्छ,
0: हेलो
1: हजुर,
0: तपाईँ अझै पनि ड्युटीमै हुनुहुन्छ, कस्तो नरम बोल्नु भएको, के सन्चै छैन तपाईँलाई?
1: होइन ठिक छ, मलाई अहिले ड्युटीमा छु त्यही भएर बिस्तारै बोल्दैछु, कहीँ यताउता अब सुपरभाइजरले देख्यो भने बोल्छ कि मलाई, त्यही भएर बिस्तारै बोल्छु।
0: त्यही त अब यहाँ जस्तो पनि हुँदैन, अरू त केही होइन, अब चाडबाड पनि आउनु लाग्यो, अब धेरै दिन पनि छैन, आज अब असोजको 28 गते भइहाल्यो, हामी अब बुधबार, अनि त्यसपछि त अर्को वर्ष अर्को महिना लाग्ने बित्तिकै अब दसैँ त लागिसक्यो, केटाकेटीहरूले हैदान गरिसक्यो कि, अब चाडबाड आयो भन्छ, दसैँ आयो नयाँ लुगा भन्छ, पहिला घर सल्लाह पनि गर्नु थियो, अब तपाईँसँग कतिको फुर्सद छ अहिले?
1: अहिले त गरौँ न अलिअलि, के छ के आवश्यकता छ भन्नु न अहिले पहिला।
0: अहिले तपाईँ कहिले आउने हो घर?
1: साहुले त भन्दैछ छुट्टी दिन्छु दिन्छु, खोइ अब दिन्छ कि नआए त ठ्याक्क भन्न सक्दैन।
0: अब अस्तिको हप्ताबाट मैले सोधेको, अब अस्ति नै बाटो हो घर आउने हो घर आउने हो भन्नुहुन्छ। अब ढुक्क भएर म अब हजुरकै भरमा अब चाडबाड मनाउन बस्ने हो कि अब घर खर्च सबै मैले जिम्मेवारी लिनु पर्ने हो कि के हो?
1: साहुलाई पनि भनेछु अब त छुट्टी दिन्छु दिन्छु भनिरहेको छ, अब सबै कुरा आफ्नो हातमा हो, अब साहुको सबै कागज पत्र उसको हातमा छ, अब छुट्टी उसैले दिने हो। अब म पनि मिलाउँदैछु, म पनि मलाई त पनि खुसी लाग्छ घर आउन चाडबाडमा।
0: अब त नि अब अब चाडपर्व पनि आइसक्यो, अब घर खर्च बिस्तारै अब खर्च पनि मिलाउनु पर्यो। अब ऋण लिने हो कि तपाईँ आउँदाखेरि अब त्यति मिलाउने हो कि के गर्ने हो त्यही सल्लाह गर्नलाई हो कि?
1: अलिअलि पैसा जुन छ त्यो पहिला पठाएको पैसा त्यो छ भने अलिअलि अरू अरू केही केही सामान किन न।
0: अब घर खर्च भन्दा पनि अब खानपिनको लागि त हुने भयो कि, अब अघिल्लो पैसा पनि अब बच्चाहरूको स्कुल भन्यो, अनि फेरि अब ट्युसन फी तिर्नु पर्यो, अब स्कुलमा पनि अब इक्जाम फी भनेको थियो, अब त्यता पनि तिर्नु पर्यो, अब त्यतातिर आधा सकिसक्यो, अब आधा अब खाना खर्चको लागि त उठ्ने भयो कि, अब बाबु नानीलाई पनि अब एकजोड कपडा फेरिदिनु पर्यो, अब बुढी आमालाई पनि फेरिदिने होला। म त बरु अब जस्तो तसो हुन्छ, अब तपाईँ नै आउने भयो भने चाहिँ अब त्यतिबाट आउँदा ल्याउनु बरु, यो पैसा चाहिँ खर्च नगरौँ।
1: मलाई छुट्टी दियो भने आउँछु न, पैसा फेरि अलिअलि पठाइदिन्छु, फेरि पछि पछि किन्नु नाथुराणी। अब के गर्ने, अब उसले दिएन भने त अब अलिक कता कुनै आफ्नो साथी गाउँ छिमेकी त साथी माग न त्यहाँ अरू साथीले त
0: त्यही त अब सबैले हेर्नु दसैँ आयो घर खर्च हाम्रो पनि हो भन्नुहुन्छ, अब दुःख छ। अब तपाईँलाई मात्रै पनि फोन गरिराख्नु, अब मेरो पनि यतातिर अब कामको पैसा आएको छैन, अब यतातिर पनि गरौँ भने
1: त्यही त म पनि अब हलमलमा परेछु। अब साहुले पैसाले दिए छैन, सेलेरी आएको छैन, अब भन्दैछु दिन्छु दिन्छु त्यो पनि दिए छैन, माग्दैछु त्यो पनि अहिले कन्फर्म केही गरेको छैन, अब के गर्ने। म पनि त्यहाँ दुधारमा छु एकदम पुरा,
0: त्यही त अब यो दोदार दोदार भन्दा भन्दा अब काम कार्य अब राम्रैसँग गर्नु, के अरे अब सकेसम्म छुट्टी मिलाउने, अब यो खबरहरू चाहिँ पहिल्यै गर्नु मिल्दैन, कस्तो हो कि यो विदेशको ठाउँ भनेको?
1: त्यही त अब घर जस्तो हुँदैन नि, अब अर्को देशमा अर्को ठाउँमा अर्को काम गर्नुपर्छ दिनरात, अब न भनिकन अब कति बेला खाना पाइन्छ, कति बेला अब खाना पाउँदैन, अब ड्युटीको भनेको समय गर्नुपर्छ, अब कहिले बिरामी हुन्छ, आफ्नो पनि त खर्च हुन्छ यसमा।
0: अनि आज चाहिँ कति छिटो ड्युटी जानुभएको त? सधैँ जानुभन्दा अगाडि त फोन गर्नुहुन्थ्यो त।
1: त्यही त अब आज छिटो अलिक ड्युटी लाग्यो के, त्यही भएर त भन्दैछु त, अब खाना खाए छैन के, त्यही भएर त बिहानै लगिदिएछ कि आज ड्युटी।
0: अनि कति छिटो, अनि त्यति छिटो काम गरेपछि त खाना पनि दिनु पर्ने त, अब यहाँ हुँदा त अब आउनु आउनु खाना खाना आउनु भन्दा पनि अब गाउँ हिँड्दाकै तपाईँलाई चटारो थियो, अब दसैँ लागेको बेलामा त झन् घर देख्न पाइन्थेन, कहिले कता भनेको छ कहिले कता भनेछ, त्यो देख्दा त अब तपाईँलाई ठिकै भएको जस्तो पनि लाग्छ। तर चाडबाड आइसक्यो, अब बाबु नानी पनि अलिक खुसी हुन्थ्यो कि तपाईँ आउनु भएको भए भनेर हो।
1: अब कसलाई राहत लाग्दैन, मलाई पनि त राहत लागेछ आउन, तर अब के गर्ने, अब हेर न, अब आज छिटो काम गराउन लिएर गएछ आज ड्युटीमा, अनि फेरि आएको छु कि म काम गर्न लिएर आएछ कम्पनीवालाले, आज त्यहाँ अरू नजिकैको काम भ्याएछ, त्यही भएर त्यहाँलाई लिएर आएछ, त्यही भएर आज खाना पनि पकाएन, त्यसले आज भोक भोकै आएको। अब
0: त्यही त अब जसरी भए पनि पहिला आफू अब ठिक हुनु, के अरे समयमा खानु, अब म पनि अब काम गर्न जानु पर्यो अहिले त, अब बच्चाहरूको पनि छुट्टी छ, आज चाहिँ अब बिस्तारै दसैँ छुट्टी पनि दिइसक्यो हामीलाई पनि, अब काम पनि अब हामी पनि यता पनि अब आफ्नो देश भने पनि जे गरे पनि आफ्नो जागै पनि गर्ने कामै हो, काम चाहिँ गर्नै पर्यो, तपाईँ पनि अब आफ्नै काम गर्नु, यता ध्यान नदिनु, अब यतातिर घर हेर्ने म छुँदैछु, त्यही हो आउने नआउने चाहिँ खबर गर्नु भनेर हो।
1: म पछि पछि फेरि जानकारी गराउँछु साहुले के भन्दैछ, त्यसपछि म फेरि जानकारी गराउँछु, अनि छोरा छोरीहरूलाई अहिले त्यो फकाए फुलाएर राख, अनि घरमा
0: सकेसम्म अब आउनु न त, अब त्यही अब आफूले गरेको दुःख पनि कमाई पनि लिनु पर्यो, त्यही त अब भनेको समयमा चाहिने हो कि होइन,
1: भोलि पर्सितिर भन्दैछ कि म भन्छु अब तिम्रो जाने बेलातिर आएछ, तर म पनि अब अलिअलि काम छ कि यता, त्यही भएर भोलि पर्सितिर भन्छु भनिराखेछ त उसले।
0: ल अब यही कुरालाई लिएर पनि अब तपाईँको काम धन्दै छोड्न पनि भएन, राम्रोसँग काम गर्नु, म पनि काममा निस्कनु छ कि।
1: ओके ठिक छ, राम्रोसित जाऊ, आफ्नो ख्याल पनि गर, बच्चाहरूको ख्याल गर, आमा बुवाको पनि ख्याल गर, अनि चिन्ता केही नमान, म पनि अब चाँडै नै आउने प्रयास गरिरहेको छु, छुट्टी दिन्छ भने म छिटै नै आउँछु घरमा। अब
0: ल थ्याङ्क यू सो मच, ल घरको चिन्ता चाहिँ नगर्नु के, घर हेर्ने म छँदैछु त भन्दै थिएँ, तर धर्मेन्द्रजीले सुरु सुरुमा चाहिँ अब बोल्दा बोल्दा हजुर हजुर भनिरहँदा त म त के भन्छ अझै नै प्रोग्राम गरिरहेको छु जस्तो हुने क्या धर्मेन्द्रजी। त्यही त ल, तपाईँको पहिलो प्रयास हो यो, अनि पहिलोचोटिमा पनि यस्तो दामी गरिदिने हो त नि, ठिकै छ। आजको यो पहिलो अनुभव चाहिँ कस्तो हुँदो रहेछ त ड्रामा गर्दा? ल ठिकै छ, नेक्स्ट टाइम आउँदा चाहिँ तपाईँले अब तपाईँको आफ्नै हिसाबले पनि कुनै विषयवस्तु गर्नु मन लागेको छ भने यसरी नै लिएर आउनुहोस् है। अब दसैँको प्रसङ्ग छ अनि मलाई चाहिँ एकदमै सोध्नु मन लाग्यो कि तपाईँलाई चाहिँ अब विदेश गएको अनुभव चाहिँ छ कि छैन? योभन्दा पहिला के भन्छ तपाईँ अहिलेसम्म चाहिँ जानु भएको छ कि छैन?
1: छैन
0: है, तर तपाईँको कुराहरू सुनिरहँदा म कम्पनीमा छु घर हेर है अनि अब ख्याल गर भनिरहँदा चाहिँ पक्कै पनि एकदमै अनुभवीको हिसाबले चाहिँ बोल्नु भएको हो जस्तो पनि लागेको थियो, राम्रो प्रयास रहेको थियो। हाम्रो धर्मेन्द्रजीलाई धेरै धेरै धन्यवाद भन्दै अब कुराकानी धेरै भइसकेको छ। आज चाहिँ अब साथीहरूलाई पनि सुनाइदिनु भयो है, यसरी नै अब साथीहरूलाई पनि अप्ठ्यारो लाग्छ भने चाहिँ के भन्न चाहनुहुन्छ साथीहरूलाई, ड्रामा गर्दा चाहिँ कस्तो हुँदो रहेछ अनुभव सुनाइदिनुहोस् अनि सम्झना सन्देश राख्नुहोस् अनि छुट्टिनु पर्छ है।
1: थ्याङ्क
0: यू सो मच।
1: अनि जति पनि साथीहरू सुनेर रेडियो बस्नु भएछ रेडियो ढोरबुरा है, अनि उहाँहरूलाई फोन गरेर साथ दिनुहुन्छ, फोन गर्नुहुन्छ है, जति पनि माया गर्नुहुन्छ सम्पूर्ण साथीहरूलाई म यो विजयादशमीको हार्दिक हार्दिक मंगलमा धेरै धेरै शुभकामना दिन्छु। तपाईँहरूको सोचेको आँटेको कुराहरू सपनाहरू पूरा होस्, केही नराम्रो नहोस् है, सबैलाई शुभकामना एकमुखमा दिन चाहन्छु।
0: हस् त्यति भन्दै अहिले भने छुट्टिन्छौ, धर्मेन्द्रजी रेडियो प्रोग्राम सुन्दै गर्नुहोस् है।
1: नमस्कार।
0: ओके नमस्कार, बाई बाई, शुभ दिन। धर्मेन्द्रजी हुनुहुन्थ्यो रूपन्देखि, पहिलो प्रयास हो भन्नु भएको थियो अनि उहाँले अलिकति पसिना आए जस्तो भएको छ भन्दै हुँदा चाहिँ मलाई एउटा हिस्सा पनि याद आयो कि हामी अब अहिले त हामी अलिकति नक्कल झकल भन्ने कुरो चाहिँ अब मोबाइल फोनहरू हेरेर होइन टिकटकहरू बनाउँछ, अलिकति अदा छुट्टै चाहिँ निकाल्न सकिन्छ, तर पहिलाको समयमा त न मोबाइल फोन न कसैको अगाडि गएर उभिएर बोल्ने है, अनि हामीलाई पनि अब स्कुलमा पहिलोचोटि यस्तै ड्रामा प्रोग्राम राख्दा चाहिँ अनि साथीहरू हामी ग्रुप ग्रुप भएर ड्रामा गर्दा पनि यस्तो मजाले स्क्रिप्ट पनि लेखियो होइन, अनि यस्तो दामी पनि थियो, झ्याप्प हेर्दाखेरि यस्तै अब केही सन्देश दिने खालको नै थियो कि अब हामीले हतारमा चाहिँ गाडीहरू कुदाउनु हुँदैन अनि घरमा चाहिँ यस्तो यस्तो हुन्छ, एक्कासी फोन जाँदा चाहिँ कस्तो हुन्छ त नि भन्ने खालको हामीले स्क्रिप्ट पनि तयार पारेको थियौँ है, अनि त्यो समयमा चाहिँ टक्क अब स्टेजमा गएर त पर्फर्म गर्नुपर्ने हुन्छ, तर यसरी उभिएर हेर्दा त यति धेरैजना साथीहरू त्यसमा पनि अब टिजरहरूको अगाडि चाहिँ एकदमै डर लाग्ने कि, अनि जति नै मेहनत गरे पनि एउटा कोठामा चाहिँ हामीले राम्रो प्रस्तुति देखाए पनि स्टेजमा गइसकेपछि चाहिँ डर चाहिँ लाग्दो रहेछ होइन, त्यही भएर चाहिँ अब हामीले उस्तै त्यो समयमा कस्तो भएको थियो भने यस्तो मजाले बनाएको स्क्रिप्ट पनि सोचे जस्तो हामीले पर्दामा चाहिँ देखाउन सकेनौँ है, अनि नेक्स्ट नेक्स्ट टाइम चाहिँ अनि ए त्यो यस्तो राम्रो भएको थियो, हामीले राम्रोसँग देखाउन पाएको भए चाहिँ के हुन्थ्यो कि, अनि त्यो समयमा हामी आफ्नो भाग चाहिँ कहिले सकिएला होइन, आफूले लिएर आएको स्किल चाहिँ कहिले सकिएला, छिटो भन्दा छिटो स्टेजबाट चाहिँ निस्केर हिँड्न पाए मात्रै पनि हुन्थ्यो भन्ने खालको अनुभव चाहिँ हाम्रो पनि थियो है। सो जे पनि कुरा सुरुमा गर्दा चाहिँ अप्ठ्यारो लाग्न सक्छ, डर लाग्न सक्छ है, तर डराउन चाहिँ हुँदैन है, यो प्रयास चाहिँ गर्नुपर्छ, प्रयास चाहिँ अब हामीलाई चाहिँ सफलताको बाटो पनि हो भन्न पनि चाहन्छु। सो अहिलेको लागि भने अब नियम कानुन, अब हिजोदेखि हामी चाहिँ अब यात्रामा चाहिँ कसरी सुरक्षित रहने भनेर पनि कुराकानी गरिरहेका थियौँ। ठ्याक्कै यो समयमा चाहिँ एउटा रातो बत्ती भन्ने चाहिँ एउटा मिठो गीत रहेको छ, एकदमै सन्देशमूलक पनि छ, रातो बत्ती हरियो बत्ती हामी चाहिँ के गर्ने होइन, लेफ्ट साइडबाट अब बाटो क्रस चाहिँ अब ओभर त्यो गर्दा चाहिँ कसरी गर्ने। एलिना चौहान सरोज मलिक आवाजमा सोचेको यो गीत सँगसँगै विश्राममा जान्छौँ, अनि विश्राम लगतै हाम्रो पूर्ण भेट हुन्छ, हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: होइन यो धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि।
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171656606।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
8: मम्मी भोक लाग्यो, खाजा खाऊँ न?
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँडा।
9: सुन्नुहोस् न, खाजा खाना त
7: उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा

0: पिस्ताको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
1: बीजी मोमो हाउस, दुलीगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
2: हार्दिक निमन्त्रणा।
1: नेपालीहरूको महान पर्व विजया दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालीका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चबली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोष दाताज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
2: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे,
1: पूजा आराधना समय बिहान 11 बजे,
2: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
1: विस्तृत जानकारीका लागि सम्पर्क 9846083373 र 9847692775।
3: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
4: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
3: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
4: त्यसो भए कहाँ जाने त कान्छा?
3: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
4: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
5: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौंडा, आफ्नै निवासमा।
6: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020445।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
9: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली सहित नेपाल सम्बत 1147 र छठ पर्वको सुखद अवसरमा सम्पूर्ण ग्राहक महानुभाव सहित शुक्ला गण्डकी क्षेत्रभित्र रहनुभएका मासु व्यवसाय र हाम्रा शुभेच्छुक एवं समस्त देश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तर उत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष शान्ता दाहाल, सचिव सोम राणा मगर, कोषाध्यक्ष पदम अधिकारी एवं शुक्ला गण्डकी मासु व्यवसाय संघ परिवार।
9: पुनश्च विजया दशमीको भोलिपल्ट समेत सम्पूर्ण मासु पसलहरू खुल्ला रहने सम्पूर्ण उपभोक्ताहरूमा सहर्ष जानकारी गराइन्छ।
10: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च

0: सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय धुलेकौडा तनहु।
1: This is Radio Dhorbarahi 103.8 MHz.
2: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर आज चाहिँ हामी ड्रामा गरिरहेका छौँ। अघि धर्मेन्द्रजी चाहिँ जोडिनु भएको थियो, अब श्रीमान श्रीमती बीचमा चाहिँ अब यो चाडपर्वको समयमा अब परदेशमा हुनुहुन्छ भने अब घरियासी कुराहरू कसरी गरिन्छ, होइन, अब दसैँ खर्च चाडपर्व खर्च कसरी के गर्ने भनेर कुराकानी भएको थियो। र फेरि पनि हामीसँग अहिले भने कोही साथी हुनुहुन्छ अनलाइन स्वागत गरौ। हेलो, नमस्ते हजुर। हेलो
3: हेलो बहिनी,
2: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लजरश्रीलाई।
3: धन्यवाद।
2: अनि किन होला त हाम्रो आवाज अघि सुनिएको थिएन? ल, यताबाट चाहिँ हामीले एकदमै नमस्कार स्वागत भइरहेको थियो अनि तपाईँको आवाज चाहिँ सुनिएन है। अनि के छ भीमातिरको हाम्रो लजरश्रीको आजको बिहानी नयाँ नौलो खबर सुनाइदिनुहोस् न त।
3: घाम भइरहेको छ, म खाना खाएर आराम गर्दैछु।
2: आराम गर्दै हुनुहुन्छ। अनि के छ त नयाँ नौलो हालखबर छ भने पनि सुनाइदिनुहोस्।
3: नयाँ केही छैन, अब त्यही दसैँको तयारी, बाटो छान्ने, यताउता साफसफाइ गर्ने।
2: भनेपछि धेरै थोरै चाडबाडको माहौल चाहिँ घर आँगनतिर चाहिँ छाएको छ हो।
3: हजुर, घर सफा गर्ने त्यस्तो
2: भइरहेको छ। ल, ठिकै छ। यो कुराकानी सँगसँगै आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन?
3: रेडियो प्रोग्राम मैले भर्खरै सुने,
2: भर्खरै सुन्नु भएको। आज चाहिँ हामी ड्रामा गरिरहेको छौँ है। अनि हाम्रो लजरश्रीलाई चाहिँ छ कुनै विषयवस्तु आज चाहिँ यो विषयमा चाहिँ हामी ड्रामा गरौँ भन्ने छ कि छैन?
3: हिजोको टपिक जुन ल्याउनु भएको थियो त्यही विषयमा आज
2: ल, ठिकै छ। अघि भर्खर हामीले पनि अब यस्तै नियम कानुन सम्बन्धी एउटा रातो बत्ती भन्ने गीत पनि हामीले साथीहरूलाई सुनाइसक्यौँ है। ठिकै छ, अब हामी यही विषयवस्तुमा रहेर चाहिँ ड्रामा गर्छौँ अनि त्यसमा पनि अब ल, अब कस्तो चाहिँ गर्ने होला आज?
3: यस्तो अब नेपाल सरकारले पनि अहिले के गरेछ भने होइन, ड्राइभरको सिट बगलमा क्याबिनको सिट
2: हजुर हजुर हजुर ल, यो विषयमा चाहिँ अब जस्तै हामी तपाईँ चालक जस्तै यात्रु जस्तै छौँ कि अब सामान्य रूपमा चाहिँ हामी त्यही विषयमा कुराकानी मात्रै गर्दैछौँ। हजुर, म चाहिँ अब क्याबिनमा बस्दैछु, तपाईँ चाहिँ
3: क्याबिनमा बस्नको लागि जिद्दी गर्ने
2: ल, सुरु गरौँ ल। ल, तपाईँले चाहिँ यहाँ किन बस्नुभएको दिदी? अब यस्तो छ भनेर सुरु गर्नु पर्यो है।
3: ल, हुन्छ ल दिदी, होइन बहिनी भन्छ है।
2: ल, हस् हुन्छ।
3: हेलो बहिनी।
2: हजुर, के भयो यो सामान नमिलेको बेला पनि भन्नु त
3: बहिनी। बहिनी, यो ड्राइभरको सिट बगल क्याबिन सिटमा चाहिँ नि महिलालाई बस्नु प्लिज, यता पछाडि आएर बस्छु नि है।
2: होइन, किन हो जसलाई पनि म यो अगाडि बस्यो भने अघि त एउटा आमाले पनि यही सिटमा बस्नु नपाए भनेर कसकस गर्ने, यहाँ सामान छ भनेर पो सामान पनि लिन पाउँछु भनेर यहाँ बसेको, तपाईँ आफै ड्राइभर भएर आफै चालक भएर पनि यस्तो भन्नुहुन्छ? मलाई त अह म त यहीँ बस्ने हो।
3: होइन होइन, यहाँ बस्न यहाँ ट्राफिकले पनि चेकिङ भइरहेको छ, किनभने सरकारले नियम नै लागू गरिसकेको छ कि यहाँ चाहिँ महिलालाई बस्न अनुमति दिएको छैन। अब पछाडि राम्रो राम्रो सिट छ अनि त्यहाँ गएर बस्नु न, तपाईँलाई के छ र समस्या? केही समस्या पऱ्यो भने हामीले तपाईँलाई सबै कुरा आपत्तिहरू सबै कुरा गर्छौँ।
2: सरकारको नियम कानुन पनि के हो अनि तपाईँहरूलाई त अरू नियम कानुन चाहिँ मान्नु नपर्ने, अब समयभन्दा अलि धेरै पनि अब रोकेर राख्ने, हामीलाई यसरी रोकेर पनि राख्ने, अनि अब जोरी मान्छे हाल्नुपर्ने ठाउँमा यदि धेरै मान्छे अहिले हाल्नु भएको थियो, अब सबै कुरामा नियम कानुन चाहिँ नलाग्ने अनि यही सिटमा मात्र नियम कानुन चाहिँ सम्झनु भयो तपाईँले? उहाँ मान्छे घर पुग्नु छ, अब यही सिटको कुरामा अघि अर्को बस्नु भने त्यस्तै कुरा गर्ने, अहिले पनि त्यस्तै, खालि यो के हो यस्तो?
3: अनि लोकल गाडीमा त अब हुन्छ होला सायद, यो त एकदम टाढा जाने लङ गाडी हो, तपाईँलाई समस्या पनि हुन सक्छ, मिनालागलाई के गर्ला तपाईँलाई यहाँ समस्या हुन सक्छ, पछाडि गएर बस्दिनु, किनभने यो सरकारको पनि एउटा नियम हो, किनभने अब महिलाहरू अगाडि सिटमा बस्यो भने अब एक्सिडेन्ट दुर्घटना हुने सम्भावना हुन्छ अरे भन्ने कुरामा हो, त्यही भएर मान्दिनु न बहिनी।
2: ल अब यत्रो वर्षसम्म नभएको एक्सिडेन्ट, अब मै साइडमा बस्यो भने चाहिँ हुने हो भने अब म चाहिँ अब पछाडि बस्छु, मेरो यति धेरै सामान छ, अहिले झर्ने बेलामा चाहिँ छिटो यो सामान लिएर झर्नु भन्न पाइँदैन के रे,
3: तपाईँहरूको बानी पनि यस्तै छ, सुरक्षित गर्छौँ तपाईँको सामान, हाम्रो अब खलासी भाइ पनि छ, तपाईँको सामान हामीले जपाउनु साथ हामीले पुऱ्याउँछौँ, तपाईँलाई र तपाईँको सामान पाए नै गन्तव्य ठाउँसम्म पुर्याउने चाहिँ हाम्रो जिम्मेवारी हो बहिनी। अब कुनै कुनै महिला र पुरुषले गर्दाखेरि चाहिँ नि अब सबैलाई नियम चाहिँ लागू भएको हो, किनभने पहिला पहिला पनि ड्राइभरहरूले धेरै बसहरू दुर्घटना गराए नि त, अब केटा र केटी एक आपसमा आकर्षित हुने भएको भएर, अब ड्राइभरको ध्यान भड्काउने भएको भएर त्यही भएर बस्न नदिएको होला सरकारले, मलाई त्यस्तो लाग्छ, तर पनि हामीले नियम पालना चाहिँ नै गर्नुपर्छ, त्यो कुरामा तपाईँले पनि सहमति हुनुपर्छ है बहिनी।
2: ल अब नियम कानुन त मान्ने हो, अब सबै अब एकनाथको हुन्न, हेर्नु अघिको बसमा पनि यस्तै किस किसमा परेर आएको, अब तपाईँले राम्रो कुरा सिकाउनु भएको छ, अब झट्ट आएर तपाईँ यहाँ नबस्नु भन्दा त अब हामीलाई पनि एकछिन त अब रिसै उठ्यो है, अब म त अब उठेर जान्छु कि, यो नियम कानुन चाहिँ तपाईँहरूले पनि अब बस खाली भएको बेलामा मात्रै नियम कानुनको कुरा चाहिँ नगर्न, अब एकछिनपछि मान्छे पायो भने अब कहाँ बस्ने भनेर अब कुनै आमा उभिनु भयो भने तपाईँहरूले पनि अब यहीँ साइडमै राख्नुहुन्छ, अब यस्तो चाहिँ नगर्नु के रे, अब कहाँ हो खोइ अब स्थिर छ भन्नुहुन्छ, जता हेरे पनि झोलै झोला छ,
3: पछाडि चाहिँ अब 11 नम्बरको सिट खाली ड्राइभर बस्नु भन्ने
2: अहिले भनेको बेलामा चाहिँ रोकिदिनुहोस्, अब अब राम्रै कुरा सिकाउनु भएको छ, यो कुरा चाहिँ अरूलाई पनि ज्ञान दिनुहोस्, नेपाल सरकारको पनि नियम कानुन
3: गाह्रो नमान्नु, तपाईँलाई नै भनेको चाहिँ होइन कि एक दुईजना, सबै त्यस्ता त हुँदैनन्, तर पनि एक दुईजनाले गर्दाखेरि अब सबैलाई दिन्छ भने
2: एक दुईजनाले गर्दा चाहिँ यति दुःख पाइन्छ, ल मेरो त ब्याग चाहिँ अलिकति भारी छ, त्यसमा चाहिँ फुट्ने सामान छ, त्यो चाहिँ राम्रोसँग राखिदिने भन्नु है,
3: ल कति ज्ञानी बहिनी है, ल एकदमै कति संस्कारी कति ज्ञानी बुद्धिकारी बहिनी रहेछ, ल है राम्रोसँग जाम है, अब
2: थ्याङ्क यू सो मच, अब यसरी नै राम्रोसँग चाहिँ जाने हो, तर हुन्छ नि हाम्रो रिस भन्ने कुरो होइन, कहिलेकाहीँ चाहिँ हाम्रो अहङ्कार अब कुन ठाउँमा निस्किनु पर्ने हो चाहिँ हामी सम्हाल्न सक्दैनौँ कि, अब विशेष त मलाई पनि के लाग्छ भने अब विशेष अब चालकहरू जति पनि हुनुहुन्छ यो यात्राको समयमा चाहिँ हामी मुख्य त हाम्रो रिस चाहिँ एकदमै कन्ट्रोल गर्नुपर्ने ठाउँ चाहिँ यही नै हो जस्तो पनि लाग्छ है, किनकि हामी कहिलेकाहीँ चाहिँ आवेशमा अब यति धेरै कुराहरू एकअर्कालाई सुनाइरहेको हुन्छ, यति धेरै कुरा भनिरहेको हुन्छ होइन, अनि त्यो यात्रा नै खराब भइरहेको हुन्छ कि, सो एकदमै राम्रो विषयवस्तु पनि ल्याउनु भएको थियो, अन्तिममा संस्कारी पनि भनिदिनु भएन, यति धेरै कुरा सुनाएँ मैले है, तर पनि तपाईँ जस्तो चालक चाहिँ एकदमै आवश्यक छ है हाम्रो ठाउँमा,
3: यो एकदमै के अहिले नेपाल सरकारले पनि घोषणा गर्यो नि त,
2: हजुर हजुर,
3: होइन अब महिला बसेको भएर अब पुरुष चालक भयो ए महिला चालक भए पनि महिलाको बगल सिटमा पुरुषलाई बस्न दिन्थेन होला होइन, तर चाहिँ अब सरकारले अब धेरै कम्प्लेन आएको भएर नै यो नियम लागू गरेको हो नि त,
2: त्यही
3: भएर यो कुरालाई चाहिँ नि समर्थन गर्न आवश्यकता छ,
2: अब समय परिवेश अनुसार परिस्थितिहरूलाई चाहिँ हामीले चाहिँ स्वीकार्नु पनि पर्छ, तर अब नियम कानुन यसरी फेरबदल भइरहँदा चाहिँ हाम्रो लजरस जी तपाईँले जस्तै नै अब यात्रु सँगसँगै हामी यात्रुहरूलाई चाहिँ अब यसरी नै जानकार चाहिँ दिनु पनि आवश्यक छ नि त, अनि नियम कानुन हाम्रोलाई पनि थाहा हुँदैन, तपाईँ हामीलाई थाहा हुँदैन, अथवा चालक स्वयंलाई थाहा हुँदैन, अनि एकासी आएर नियम कानुनहरू सुनाउँदा हामी आफै पनि कहिलेकाहीँ झस्किरहेको हुन्छौँ कि, सो यो कुराहरू चाहिँ पक्कै पनि साथीहरूले मनन गर्नुहुनेछ, अब यो सँगसँगै
3: चालक पनि नम्रसँग बोलिदिनु होला,
2: हजुर, यो बाइक पनि दिनु मन लागेको सन्देशहरू छ भने मजाले राखिदिनु, साथीभाइ सम्झनुहोस् अनि हामी छुट्टिनुपर्छ है,
3: त्यही हो मेरो भनाइ चाहिँ ड्राइभर सिटमा अब क्याबिनमा जो जो बस्नुहुन्छ, महिला बसे पनि पुरुष बसे पनि ड्राइभरको ध्यान भड्काउने काम चाहिँ गर्नु भएन, जुन चाहिँ लामो दूरीमा त्यो यात्रा गर्छ नि त, होइन नाइट गाडी भयो डिले भयो होइन एक दिन दुई दिनको यात्रा हुन्छ कति लङ यात्रा हुन्छ नि त यो बाटोबाट
2: हजुर हजुर
3: त्यसमा चाहिँ नि कसैले पनि किनभने एउटा पुरै गाडीको चाहिँ नि प्यासेन्जर त्यति धेरै मान्छेको जिम्मेवारी एउटा ड्राइभर हो कि
2: हजुर
3: होइन सबभर गाडी यातायात कम्पनी गाडी कम्पनीहरूले चाहिँ नि ड्राइभर बस्ने सिट चाहिँ नि छुट्टै के कोठा बनाउँदा राम्रो हुन्थ्यो अझै के होइन त्यहाँ कोही पनि आवाज नजाओस् अथवा कोही कसैको चाहिँ नि ध्यान नजाओस् त्यतातिर उसको छुट्टै बस्ने सिट हुनपर्ने हो के त्यस्तो होस् अनि अहिले छैन नभए तापनि अब यो जो बस्नुहुन्छ ड्राइभरसँग चाहिँ ड्राइभरलाई राम्रो सन्देश दिनु पर्यो र ध्यान गर्ने काम चाहिँ गर्नु भएन है
2: सुन्छ
3: श्रोताहरूलाई म यही भन्छु कति गाडी ड्राइभर चालकहरूले पनि सुन्दै हुनुहुन्छ होला प्लिज है कस्टमर अनि प्यासेन्जरहरूसँग राम्रो कुरा गर्नु होला नियम पालना राम्रो गरिदिनु होला मापासे नगर्नु होला है सबै श्रोतालाई मेरो दसैँको शुभकामना
2: नमस्कार सुभदिन लजर थापाजी हुनुहुन्थ्यो बिमदेखि सन्देशमूलक विचार सँगसँगै उहाँले चाहिँ विषय वस्तु पनि ल्याउनु भएको थियो कि हिजो मात्र हामीले चाहिँ यो चाडपर्वको समयमा यात्रा गरिरहँदा चाहिँ हामीले विशेष त सुरक्षा र सावधानीको विषयहरूलाई चाहिँ अब के साथीहरूलाई चाहिँ कसरी सुरक्षित बनाउने विचारहरू चाहिँ दिन चाहनुहुन्छ भनेर पनि टपिक राखेका थियौँ साथीहरूले पनि विचार राखिदिनु भयो अनि त्यसमा पनि अब त्यसै प्रसङ्गमा चाहिँ आज ड्रामा गरौँ भन्दै हुनुहुन्थ्यो अनि नियम कानुन भन्ने कुरो चाहिँ अब सबैलाई चाहिँ लागू पनि हुनुपर्छ होइन विशेष त यो यात्राको समयमा चाहिँ अब हामी नम्र चाहिँ हुन आवश्यक पनि छ कि कुनै समयमा चाहिँ अब कुनै चालकले गल्ती गरेर चाहिँ हामीलाई केही भइरहेको छ भने अथवा चालकहरू पनि कुनै यात्रुले गर्दा चाहिँ अब सबै यात्रुसँग रिसाएर त भएन नि त है अथवा कुनै कुराले गर्दा चाहिँ अब आफूलाई नै केही गाह्रो पर्ने गरेर पनि अब आफैतिर मात्रै लिनु पनि भएन नि त है सो अब धेरै ज्ञान ज्ञानको कुरा हाम्रो लजरसीले सुनाइसक्नु भएको छ र हामी पनि सुनाउँछौँ अब चाहिँ गुल्टियो झिल्के टाइटलमा रहेको ट्राफिक सङ्ग पनि रहेको छ टङ्क बुढा थोकेको यो गीत सँगसँगै हामी विश्राममा जानुपर्ने बेला भइसकेको छ विश्राम पश्चात पुनः उपस्थित हुन्छौँ हामीसँगै रहनुहोला भन्दा पनि यो गीत केही क्षणमा सुन्छौँ अहिलेको लागि भने विश्राम है त
1: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
4: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
5: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
4: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
5: प्रोपाइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
4: फोन नम्बर 0654143121
5: मोबाइल 9805678634 र 9701105090 साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोल फ्रिदीको अत्यन्त जरुरी सूचना यस सहकारी कार्यालय भवनमा चस निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह बाह्र बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ बोल पत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समयभित्र मात्रै बोल पत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ बोल पत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ तोकिएको समय पछाडि प्राप्त भएका बोल पत्रहरू स्वीकार गरिने छैन बोल पत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ बोल पत्र निवेदन दस्तुर रूप 500 नग्नेछ बोल पत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहुङ फोन 0065 4111122
6: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9850 32475 र 9801 32475।
5: यो चाड पर्व टिभीएस को साथमा, भाग्यको चाबी तपाईको हातमा।
2: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
5: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस।
2: फटाफट फाइनेन्स सुविधा, नागरी तारा लाइसेन्स भए पुग्छ।
5: टिभीएस दुलेगौंडा
2: सम्पर्क लालसन अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टिभीएस सोरुम दुलेगौंडा, प्रोप्राइटर बसन्त लालसन, 9850 30982 र 9705620209।
1: This is Radio Dhorbarahi, 103.8 MHz.
2: हजुर, कार्यक्रमको यो व्यवसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज चाहिँ हामीले ड्रामा गरे सँगसँगै अब चाहिँ समयको अन्ततर्फ पनि छौं। फरक बार फरक श्रृंखलाको साथमा सँगसँगै अन्तिममा चाहिँ हामी एकजना साथीलाई विजय पनि गराउँछौ र विजय साथी मध्ये एकजना साथीले चाहिँ पाउन सक्नुहुन्छ हप्ताको अन्तिम बार शनिबार लकी ड्र मार्फत एकजना साथीलाई चाहिँ रुसैको रिचार्ज है। र अहिलेको लागि भने अघि एउटा गीत सुनौ भनेको हामी श्रामा जानुपर्ने बेला पनि भयो। टङ्क बुढा थोकीको चाहिँ एउटा ट्राफिक सङ पनि रहेको छ। यो गीत सँगसँगै हामी आजको विजय साथी लिएर आउँछौ, हामीसँगै रहनुहोला है त।

हजुर, चेकिङ असल द गुल्जियो साथी, यो गीतको टाइटल पनि गुल्जियो झिल्के रहेको छ। अलिकति व्यङ्गात्मक रूपमा पनि अब धेरै ट्राफिक नियमहरू चाहिँ सिकाइरहेको थियो। टङ्क बुढाथोकीको आवाजमा सजिएको यो गीत सँगसँगै अब चाहिँ समयको अन्ततर्फ छौँ। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ भने अन्तिममा विजयी साथी आज कार्यक्रममा चाहिँ दुईजना साथीले सहभागिता जनाउनु भएको थियो। पहिलो प्रयास पनि राम्रो थियो। रूपन्देहीबाट हुनुहुन्छ धर्मेन्द्रजी र साथमा चाहिँ हामीलाई सम्झनु भएको थियो लजरस थापाजी हुनुहुन्छ बिमारदेखि, र अन्तिममा एकजना साथीलाई विजयी साथी गराए। सँगसँगै आजको विजयी साथी चाहिँ हुनुहुन्छ लजरसजी बिमारदेखि। उहाँले चाहिँ अब धेरै राम्रो कुराहरू पनि उठान चाहिँ गर्नुभएको थियो र यो सँगसँगै उहाँलाई धेरै बधाई अनि सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीलाई पनि धेरै धेरै धन्यवाद अनि बडा दशैंको धेरै धेरै शुभकामना। सँगसँगै जाँदा जाँदै भने हाम्रो निरन्तर सेवामा चाहिँ लागिराख्ने अब फौजीलाई चाहिँ कुन हो दशैं, कुन हो चाड तिहार, होइन मिठो छ शब्द संगीत पनि यो गीत सँगसँगै हामी पनि आजको श्रृङ्खलाबाट छुटेर जानुपर्ने बेला भइसकेको छ। छुट्टिन्छौँ आजको लागि। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi, 103.8 MHz. बड़ा दशैं र सुभाति पावलीको अवसर पारी चण्डिकालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083
1: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाडी र सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ
0: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय
1: आयोजक चण्डिकालिका मगर समाज बलाम्दी स्याङ्जा
0: प्रथम पुरस्कार रु 50,000
1: द्वितीय पुरस्कार रु 30,000
0: तृतीय पुरस्कार रु 15,000
1: सान्तोना पुरस्कार रु 10,000
0: साथमा सिल्ड मेडल र प्रमाण पत्र
1: विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट डिफेन्डर उत्कृष्ट ब्लकर बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ
0: टिम दर्ता शुल्क रु 5,000
1: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म
0: खेल शुरू हुने मिति यही कार्तिक 6 गतेदेखि
1: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 9845987551 9261852827 र 9605686659
2: श्रेया यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
3: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
2: कहाँ
3: गण्डकी मेडिकल हल
1: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
1: र चौथो शनिबार गण्डकी हस्पिटल र गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
2: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0625903969 मोबाइल 9840826926
4: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
4: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
6: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
8: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
5: साँच्ची के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
8: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
5: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
7: This is Radio Dhor Barahi, 103.8 MHz.
10: Station 1. Studio Sanchit.
11: Aile, Madhyana ko 12 bajyo.
9: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816395301

0: संचार नेटवर्कले कार्य गरेको थाहा खलुनसँगै धर्मराजार
1: थाहा संचार नेटवर्कमा आबद्धार्थ प्रसारण भइरहेको छ।
0: समाचारका शीर्षकहरू
1: जितमा सन्तुष्टि जनाउँदै सुदूरप्रांशतले दिएर मुखबाट के बोल्न समेत नदिएको
0: प्रश्न उठेपछि प्रस्तावित राजदूतको सुनवाई सह महामन्त्रीमा पूर्व
1: मुख्यमन्त्री नदीमा सम्पर्क विहीन 5 दिनदेखि थिए। मकरबाट मोटरसाइकल चालकको ज्यान गयो।
0: विद्रोही बीचको संघर्ष थरामको तेल कम्पनीको भवनमा
1: युरोपेटमा बार्सिलो म्यान्चेस्टर युनाइटेड सम्पर्क विहीन 5 दिनदेखि थिए। मकरबाट मोटरसाइकल चालकको ज्यान गयो।
0: स्थिति विद्रोही बीचको संघर्ष थरामको तेल कम्पनीको भवनमा
1: युरोपेटमा बार्सिलो म्यान्चेस्टर युनाइटेड
2: नलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा
3: मिलाउनु
2: थाहा छ। त्यसैले त यही लिन आएको युज गुणस्तरीय प्रणाम पाइप फिटिङको लागि मार्ग राखिनु है सुरक्षा घरको
0: एमाले सुदूरपश्चिम प्रदेश सभा सदस्य राजीनामा 4 महिना प्रति सन्तुष्टि जनाउँदै थापामुख भेट दिनुभएको उक्ता कृषि तथा सहकारी मन्त्री समेत र सभामुखले निर्णय लिइसक्नु भएको छैन। थापादीय दलको बैठकमा हतारमा बजे नै सबै तर संसदीय दलका दलले थापालाई बजेट दिन समेत नदिएपछि उहाँ छन्। प्रदेश सरकार अघि 37 अर्ब बजेट ल्याएको थियो। बजेटपटकै सांसदहरू असन्तुष्ट बनेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसको बहिष्कारका बीच हिजो प्रदेशसभा बैठकले बज्छ तर सभामुख बीच संसदीय अध्ययन नै प्रतिवेदनका आधारमा आगामी 20 भएको छ। बिचौलियाको प्रभाव कमिशनको लागिरहेका बेला गठन गरेर पूरक बजेट ल्याउने बाटो खुल्ला।
1: मलस्थापित राजदूतको संसदीय सुनाई होल्ड गरिएको छ। आज बसेको संसदीय स्वार्थको द्वन्द म्यान पावर व्यवसायी संघको सम्बन्ध पोखराको जग्गा खरिदको अनियमितता लगायत मा खरेलको संलग्नता रहेको भनेर समिति सदस्यले विषय उठान गरेका हुन्। सदस्य वर्षमान इन्द्र बुलाकोटी आनन्द प्रसाद ढुङ्गाना मध्य लगायतले कागज पनि बताएका। समिति सभा श्रेष्ठले प्राप्त उजुरी समय चाहिने भएकोले सुनवाईको प्रक्रिया होल्ड गर्ने निर्णय भएको प्रस्तावित राजदूत गरेर समिति आजको बैठक प्रस्तावित राजदूतहरूको सूची रहेको थियो। श्रीलंका लागि नेपाली झाले आफ्नो कार्ययोजना प्रस्तुत राजदूत पदमा लागि प्रस्तावित गिरीबाई जनाएको छ। 9 जनाको सुनाई सकिएको 13 जनालाई नियुक्तिको लागि सिफारिश गर्ने तयारी छ।
0: नेपाली कांग्रेस अधिवेशन मन्त्री सहितको मतगणना जारी छ। बहादुर सिंह हुनुभएको छ 3002 पाउनु भएको तन प्रदेश बहादुर घर्ती मगरले 41 मत पाउनु आदिवासी ज केन्द्रीय सदस्य उम्मेद्वार रहेका छन् जनजाति महिलातर्फ गीता लक्ष्मी अवाल रेणुका काउसा मगर सपना राज भण्डारी जोशी राणा महिला राई लिम्बु रहेका छन्। 12 पदका लागि 41 जना तीर्थ लामा अनुप श्रेष्ठ डाक्टर टेक प्रसाद गुरूङ भीम श्री कृष्ण चित्रकार बुद्ध लामा गोल्जे लामा शेर्पा वंशलाल तामाङ अमृत गुरूङ र सुशील गुरूङ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। यसैबीच सहमहामन्त्रीको खसारीतर्फ 1507 मतगणना हुँदा मनोज मणि आचार्यले 552, जगदेश्वर नरसिंह केसीले 476, दिनेश कोइरालाले 295 र शुभराम बस्नेतले 97 मत पाउनु भएको छ। पछिल्लो विवरण अनुसार खुला केन्द्रीय सदस्यमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अग्रता बनाइरहनु भएको छ। महर्जनले 1935 मत प्राप्त गर्दा दोस्रो स्थानमा रहनुभएका निष्कल राईले 1858 मत पाउनु भएको छ। खुला केन्द्रीय सदस्यमा 45 चुनिने व्यवस्था रहेकोमा 89 प्रतिस्पर्धामा छन्। यस्तै मुस्लिम सहमहामन्त्री केन्द्रीय सदस्य कोशी प्रदेश र केन्द्रीय सदस्य उपत्यकाको पनि मतगणना शुरू गरिएको छ।
1: महाकाली नदीमा सम्पर्क विहीन भएका सशस्त्र प्रहरीका सय सागर राज थारू 5 दिनपछि मृत भेटिएका छन्। 26 वर्षीय थारूको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रवक्ता डीएसपी टेकबहादुर रावतले जानकारी दिनुभयो। बाढ़ीले क्षति पुर्याएको टेलिकमको तार ताने क्रममा उनी शनिबार महाकालीमा खसेर बेपत्ता भएका थिए। 5 दिनपछि झुलुङ्गे पुलको क्षतिग्रस्त तार जातामा महाकाली नदीमाथि निर्मित यो दोर्नी झुलुङ्गे पुलको पिलरको भागमा पुलको भाग बीचबाटै खसेको थियो। पुलमा क्षति पुगेपछि पनि चुडिएको थियो। जोड्नको लागि सशस्त्र तार तानिरहेको थियो। सन्तुलन खलबलिएर सही पत्ता बर्दियावा नगरपालिका 6 घर भएका थारू अघिल्लो दिन मात्र चाँदनीमा सरुवा हुनुभएको थियो।
0: मकवानपुरको हेटौडा उपमहानगरपालिका 8 स्थित गुम्बा चोक नजिकै आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका 9 एचआईडी निवासी 55 वर्षीय श्याम कुमार तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब परीक्षक माधव प्रसाद काफलेका अनुसार आज बिहान पूर्व पश्चिम राजमार्गमा हेटौडाबाट रातोमाटेतर्फ जाँदै गरेको नाम 42P7383 नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको G1K9424 नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई तत्काल उद्धार गरियो। उपचारका लागि हेटौडा अस्पताल पनि दुर्घटनाग्रस्त लग्न ट्रक र मोटरसाइकल सर्लाएको 44 वर्ष।
1: नेपाल संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषदको सदस्यमा निर्वाचित भएको छ। न्यूयर्क स्थित राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको 180 मध्ये 173 मत प्राप्त गर्दै सदस्य चुनिएको हो। एसिया प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरू मध्ये नेपालले सबैभन्दा बढ़ी मत पाएको छ। यो कार्यकाल सन् 2027-29 हुनेछ। न्यूयर्क स्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले निर्वाचनपछि वक्तव्य जारी गर्दै नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रप्रति आभार व्यक्त गरेको छ। नियोगले परिषदको नयाँ कार्यकालको लागि निर्वाचित अन्य राष्ट्रहरूलाई पनि बधाई दिएको छ। नियोगले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र तथा अन्य साझेदारहरूसँग नजिकबाट सहकार्य गर्दै मानव मर्यादाको संरक्षण, समावेशिताको प्रवर्धन, सामाजिक न्याय र सबैका लागि समान तथा न्यायचित्त विकासलाई अघि बढ़ाउन नेपाल प्रतिबद्ध रहेको जनाएको छ। नेपाल यसअघि सन् 2018-देखि 20 र 21-देखि 23 गरी लगातार 2 कार्यकाल परिषदको सदस्य रहिसकेको छ। नयाँ निर्वाचनसँगै नेपाल सन् 2027 जनवरी 1-देखि तेस्रो कार्यकालको लागि परिषदको सदस्य बन्नेछ।
0: रसुवाको भोटेकोशी बाढ़ीपछि सञ्चालन गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौजदात रकम 17,75,75,38,293 रूपियाँ छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कमा मौजदात 13,23,11,53,897 र हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेको खातामा 2,97,47,532 डलर पुगेको प्रधानमन्त्री कार्यालयले बताएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैं अवधिभर टिप्पर सञ्चालनमा रोक लगाएको छ। कार्यालयले सूचना जारी गर्दै असोज 31 गतेदेखि कार्तिक 9 गते अर्थात फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र टिप्पर सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको जनाएको हो। जिल्ला सुरक्षा समितिको हिजो बसेको बैठकको निर्णय अनुसार जिल्लाभित्र टिप्पर सञ्चालन नगर्न नगराउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो। उहाँले दशैंका समयमा बीपी राजमार्ग र अरण्यको राजमार्ग लगायत जिल्लाका प्रमुख सड़कमा सवारी साधनको चाप बढ़ने भएकोले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तथा यात्रुवाहक सवारी साधनको आवागमनमा सहज र सुरक्षित बनाउन उक्त निर्णय गरिएको बताउनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबिया र इरान समर्थित यमनका हुती विद्रोही बीचको संघर्ष थप चर्किएको छ। हुतीहरूले गैराती साउदीको राष्ट्रिय तेल कम्पनी रहेको अरामकोको पूर्वी शहर धहरानमा मिसाइल आक्रमण गरेका छन्। साउदी ऊर्जा मन्त्रालयका अनुसार अरामको कम्प्लेक्सभित्रको एउटा भवनमा रहेको आगो नियन्त्रणमा लिएको छ। उक्त घटनामा कुनै पनि मानवीय क्षति नभएको मन्त्रालयले बताएको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार हिजो भएको आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिएको छ। रोयटर्ससँग कम्पनीका एक स्रोतले एउटा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यालय भवनको माथिल्लो तलामा ठोकिएको बताएका छन्। अरामको कम्प्लेक्स कम्पनीको प्रमुख सञ्चालन केन्द्र हो। अरामको विश्वकै ठूला तेल उत्पादकहरूमध्ये एक मानिन्छ। यस आक्रमणको केही घण्टापछि साउदी अधिकारीहरूले राजधानी रियाद सहित विभिन्न क्षेत्रमा प्रहार गरिएका क्षेप्यास्त्रलाई हवाई सुरक्षा प्रणाली मार्फत आकाशमै निष्क्रिय पारिएको बताएका छन्। यसअघि हुतीहरूले साउदी अरेबियाका तेल पूर्वाधारलाई वैध सैन्य निशाना घोषणा गर्दै त्यहाँ कार्यरत कर्मचारी र सर्वसाधारणलाई तत्काल ती क्षेत्र खाली गर्न चेतावनी दिएका थिए।
1: र अब खेल समाचार। युरोपेली च्याम्पियन्स लीग फुटबल अन्तर्गत गैराती भएको खेलमा बार्सिलोना आर्सेनल एथलेटिको मड्रिड स्पोर्टिङ सीपी आरबी लेप्जिङ क्लब ब्रुग्रेस र भिल्लारियलले जित निकालेका छन्। बायर्न म्युनिक र भाइकिङले 3-3 गोलको बराबरी खेलेका छन्। बार्सिलोनाले गालातासारीलाई 4-1 गोलले पराजित गरेको छ। बार्सिलोनाका लागि जाओ कान्सिलो फार्मिन लोपेज एन्थोनी गोडेन र करिम आदि एमीले गोल गरेका छन्। यस्तै गालातासारीका लागि अलेक्से बाट्राकोभले 1 गोल फर्काएका थिए। यस्तै क्लब ब्रुग्रेसले इन्टर मिलानलाई 4-3 गोलले हराएको छ। इन्टरका लागि लाउटारो मार्टिनेजले 2 तथा एन्जे योआन बोनीले 1 गोल फर्काएका छन्। क्लब ब्रुग्रेसका निकोलो ट्रेसोल्डीले 3 तथा रोमियो भार्मान्टले 1 गोल गरेका छन्। यसै गरी आर्सेनलले लिललाई 3-0 गोलले पराजित गरेको हो। एथलेटिको मड्रिडले म्यान्चेस्टर युनाइटेडलाई 2-0 गोलले हरायो। अर्को खेलमा बायर्न म्युनिक र भाइकिङ बीचको खेल 3-3 गोलको बराबरीमा रोकिएका छन्। बायर्नका लागि ह्यारिकेनले 2 तथा लुइस डियासले 1 गोल गरेका थिए। भाइकिङका लागि गियानी स्टेननेस क्रिस्टिएनसेन र जोहन हाउगेनले गोल फर्काएका थिए। यस्तै भिलारियलले नापोलीलाई 3-1 गोलले पराजित गर्दा आरबी लेप्जिङले पीएसभी आइन्डहोभनलाई 1-0 गोलले पराजित गरेको छ। यस्तै स्पोर्टिङ सिपीले लेन्सलाई 2-0 गोलले हराएको छ। दोस्रो चरणका बाँकी खेल आज राति हुने तालिका छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: बजेटमा असन्तुष्टि जनाउँदै सुदूरपश्चिमका एमाले सांसदले दिए राजीनामा। सभामुखबाट निर्णय हुन बाँकी, बोल्न समेत नदिएको आरोप।
0: अनियमितताको प्रश्न उठेपछि मलेसियाका लागि प्रस्तावित राजदूतको सुनवाई रोकियो। कंग्रेस सहमहामन्त्रीमा पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा विजयी।
1: महाकाली नदीमा सम्पर्कविहीन सशस्त्र प्रहरीका असै पाँच दिनपछि मृत भेटिए। मकानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो।
0: साउदी र हुती विद्रोही बीचको संघर्ष थप चर्कियो। रामको स्थित तेल कम्पनीको भवनमा मिसाइल आक्रमण।
1: र युरोपेली च्याम्पियन्स लीगमा बार्सिलोना र आर्सेनल विजय, म्यान्चेस्टर युनाइटेड स्तब्ध।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो बाह्र बजेको थाहा खबर सकियो। सञ्चु र धर्मराज बिदा हुन्छौ, नमस्कार।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्छन् त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासतिर सुनचादी पसल खोजौला नि।
4: च्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू च्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: च्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: म्याडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
8: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
8: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। घर, अफिस, व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रिय गौरवको निर्माण आयोजना, निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाइवुड।
10: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाइवुड।
9: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा। ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाइवुड,
10: वाटर प्रुफ प्लाइवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस सटरिङ प्लाइवुड।
9: गुणस्तरमा विश्वास, निर्माणमा मजबुती, ब्ल्याक कोब्रा प्लाइवुड।
10: सुमिना सिसा प्लाई एन्ड सप्लायर्स, खैरिनीटार तनहुँ, प्रोप्राइटर बद्री पौडेल, फोन नम्बर 98560264665।
9: ब्ल्याक कोब्रा प्लाइवुड बलियो र भरपर्दो निर्माणको सही छनौट।
11: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
12: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
11: दीक्षा ब्युटी पार्लर रे?
12: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
11: हो र त्यस्तो के हुन्छ र त्यहाँ
12: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
11: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
12: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
11: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
12: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
11: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
12: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्लागन्जगी नगरपालिका 2 कोत्रे तनहु प्रोपाइटर निशा लामा सम्पर्क 97090 34335
13: जाम न ढिला भइसक्यो
14: एकैछिन पख न के को भिडियो सुनौ
15: घर बनाउँदै हुनुहुन्छ मैले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्घ खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
12: हो नि चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
14: नबोल न सुन त
15: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय सबैलाई थाहा छ
12: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
16: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनीतारको हिमाल इन्टरप्राइजेस प्रोपाइटर रविन्द्र पौडेल सम्पर्क 98460862 र 98014-12888
11: टिकुली माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
17: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
11: हो र कहाँ छ र त्यस्तो
17: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
16: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
12: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
16: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
12: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 98560-62028 र 98041-79716
16: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है हेलो बा
18: कति बन्यो घर अनि ढलान भयो त
19: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्ने छ सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि
18: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
19: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
11: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
16: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
11: प्रोपाइटर राम भुजेल सम्पर्क 98191-50630 र 97476-80681
20: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 MHz अंतर मन के

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: अहिले धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि सस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171556
4: फुलै फुलको सुन्दर संसार हरेक खुशीलाई बनाऊ यादगार
5: फुलै फुलको बगैँचामा मेरी माया
4: विवाह होस् या शुभ कार्यको दिन सजावटको रोजाई एभरग्रीन
6: कट फ्लावर बुकी फुलको माला दुबोको माला रजनी गन्धको माला साथै गाडी सजावट स्टेज मण्डप हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस् साथै शुक्ला गण्डकी दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ
4: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो
6: Evergreen Flower and Decoration शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर किरण मगर सम्पर्क 97545542333 र 98407061
4: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता खुसीको सम्झना
7: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
8: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
7: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
8: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
7: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560 38878 प्रशान्त नेउपाने 98460 26925
8: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
9: यो बाटो पनि कहिले बन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रे हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
8: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
3: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 98603373710 र 98261553507
6: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
7: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
6: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं
10: गौरव पाण्डवको बीचमा त्यत्रा सय भाइ जाजलले एउटैले सारा दिग्विजय गर्न सके त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनु हो। जब
11: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: सुन शुद्धताको प्रति तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा फिसी बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भूज बहादुर सुमा।
3: मोबाइल 9898535533 र 9806615899।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
5: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि।
7: दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
8: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ, जस्ता पाता, सिपिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
9: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
10: थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9946078302।
11: बडा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डिकालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा सामिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083।
12: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाडी र सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
11: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय,
12: आयोजक चण्डिकालिका मगर समाज बलाम्दी स्याङ्जा।
11: प्रथम पुरस्कार रु 50,000,
12: द्वितीय पुरस्कार रु 30,000,
11: तृतीय पुरस्कार रु 15,000,
12: सान्तोना पुरस्कार रु 10,000,
11: साथमा फिल्ड मेडल र प्रमाण पत्र।
12: विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
11: टिम दर्ता शुल्क रु 5,000,
12: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म।
11: खेल शुरू हुने मिति यही कार्तिक 6 गतेदेखि।
12: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 9845987551, 9261852827 र 9065686659।
13: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: This is Radio Dhor Barahi, 102.8 MHz.
1: दुलगोडा सिर्जना चोक बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0065414321,
2: मोबाइल 9865078634 र 9701107090। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 31 गते शनिबार
3: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
3: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0065414129 र 9850631053।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855324020, 9801454674 र 9864023420।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
9: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
10: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। लागन्जगी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, दुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, दुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दुलेगौडा तनहुँ।
11: हार्दिक निमन्त्रणा।
2: नेपालीहरूको महान पर्व विजय दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालिका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चबली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोषदाता ज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
11: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे,
2: पूजा आराधना समय बिहान 11 बजे,
11: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
2: विस्तृत जानकारीका लागि सम्पर्क 9846383773 र 9847699275।
12: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
13: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेडपोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
2: साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोर फ्रिदीको अत्यन्त जरुरी सूचना। यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह 12 बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समयभित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर रूपमा लाग्नेछ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहु, फोन 0564111122। यो चाड पर्व टीवीएस को साथमा, भाग्यको चाबी तपाईको हातमा।
1: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
2: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस।
1: फटाफट फाइनेन्स सुविधा, नागरिकता र लाइसेन्स भए पुग्छ।
2: टीभीएस दुलेगौंडा,
1: सम्पर्क लालगन अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौंडा, प्रोपाइटर बसन्त लालचन्द, 9855309982 र 9705620209।
14: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 MHz अंतर मन के।

0: मलाई तेल दिएको छु भने ठोक गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आकल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आमने सामने गएर वार गर्छ। अरे, एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गरेको नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: प्रेमी संसार।

0: Sir, tapos din naman sir, welcome to our program. Hindi sa sabi ng laptop. Laban yung kay kapras sa dasi ka dulo. Rahe ko so yaro sangga tika ba? Yek wajid ki di wajid ko tapi sama saat maro ka na iso. Rasho to saat hi abi unegar dusho hafta ko. Chha din parag bar parag shing kala ko saat. Kay kama har ek din yaro maas pas. दर्शो रमाइलो श्रृङ्खलाको साथमा जोडिने छौँ भए कार्यक्रमको ओपनिङमा यहाँको लागि मिठो सङ्ग्रह रहेको छु र आजको एपिसोडमा हामीहरू यो नेपाली सङ्ग्रहलाई कार्यक्रम स्थान दिनेछौँ भने कार्यक्रमको ओपनिङमा यहाँको लागि कबड्डी पाँच मूलबाट रहेको छ खोला टाइटलमा रहेको मिठो सङ्ग्रह रहेको छु जसमा आवाज रहेको छ कालीप्रसाद बास्कोटाको भने लिरिक्स र म्युजिक रहेको छ कालीप्रसाद बास्कोटाकोमा नै स्विगानुहोला है त
1: मेरो काम दाम जहाँ जानु परे पनि नारीको घडी हेर्ने अनि टाइममा घर आउ

हजुर श्रोता साथी थकलाको गीतको पोलमा रहेको सुमधुर सङ्गलाई पनि प्रोग्राम स्थापित गरेको छु। कबड्डी पाँच मैबाट रहेको पनि रहेको छ, यहाँले पछि पनि सुनिराख्नु भएको छ होला कार्यक्रमहरूमा पनि र निकै नै ट्रेनिङ गरिरहेको छ अहिलेको समयमा। त्यति धेरै ढिला नगरिकन प्रोग्राम अहिलेमा रहेको छ राखिरहेको छु। बाटुलो जुनबाट रहेको जसमा आवाज रहेको छ ईर्षाको भने हिमांशु जन शर्माको पनि आवाज रहेको छ। ठिक छ।

पत्रकार साथी मेरो मन चोर्यो सुतुकै टाइटल रहेको वाचुले चाहिँ मुजाते रहेको पिच्छ सङलाई पनि प्रोग्राम स्थान दिइसकेको छु। यहाँले पक्कै पनि प्रोग्राममा सुन्नुभयो होला। र त्यसै गरी अहिलेको लागि भने कार्यक्रममा भुलाउ सुकी क्या हो टाइटलमा रहेको त्यसको आँकडा मुजाते रहेको मिठो सङ राखिरहेको छु। र श्रोत साथी यो गीतमा आवाज रहेको छ सत्य राज आचार्य अनि अञ्जु पन्तको भन्ने म्युजिक रहेको छ। अधिकारीकोमा सिकानु होला।

0: This is Radio Dhor Barahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
3: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम त्यहीबाट ल्याएको
2: ए त्यसो भए त म गइहाले
3: चिया त पिएर जाऊ
2: अहिले हतार छ पछि आउँदै गरौँला है
4: दीर्घायु फर्निचर सोरुम
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
0: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9460-61268 र 9560-602
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुङमाया पुन
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
5: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163
9: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
9: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन
10: 98 560 32 475 र 98 011 32 475।
11: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
12: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
11: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
12: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
13: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा
11: पूजा सामग्री लिएर आऊ है।
12: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
11: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?

0: 94 61 33 101 र 98 4 68 83 522।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, ल डन।
2: हजुर, सिक्तिल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9417000787।
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9906613195 र 9847153368।
4: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर त्यो साथीको एकछिनको विश्राम लगतै फेरि पनि प्रोग्राम संसार लिएर कार्यक्रममा पुनः उपस्थित भइसकेको छु भन्ने यहाँले भक्त पनि कार्यक्रमलाई सुनिराख्नु भएको छ होला। कार्यक्रमको सोचमा चाहिँ व्यावसायिक विश्राम लगतै फेरि पनि कार्यक्रमको श्रृङ्खलाबद्ध रहेर हामी कार्यक्रममा अर्को सुमधुर सङ्ग स्थान दिनतर्फतिर लागिरहेका छौँ। र आजको एपिसोडमा हामीहरू यसै गरी न्यू नेपाली मुभी सङ्गहरूलाई कार्यक्रम स्थान दिनेछौँ। र त्यसै गरी तपाईँले हामीलाई रेडियो ढोरपारा ही 103.8 मेगाहर्ज सन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbara.com.jp लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि हामीलाई विश्वभरिको साथ रहेर यहाँले सुन्न सक्नुहुनेछ। र श्रोता साथी अहिलेको लागि भने प्रोग्राममा फेरि पनि अझ अर्को मिठो दशैं संग्रहमा तर्फतिर लागिरहेको छु। गीतको टाइटल रहेको छ क्या दामी देखियो, आबाट आमा टू मुभीबाट रहेको सङ रहेको छ, जसमा आवाज रहेको छ बाबुल गिरी, रचना रिमाल, रवि वार्ड अनि जुनु रिजालको भने श्रीगान होला सुमधुर सङ है।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: लर्न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौड़ा हेल्प स्टोक प्रोपाइटर कृष्णराज पण्डित फोन 0654140008
3: सधैँ झै यही आउँदो कार्तिक 7 गते पहिलो शनिबार
4: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: उपचार हुने रोगहरू
4: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
3: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
4: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
3: दिसा पिसाब एवं पेटको समस्या
4: तौल घटबड हुने वा थाइराइडको समस्या
3: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
4: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहु
4: फोन नम्बर 0625414233 र 9867

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856348073।
2: दुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया माया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छ त बन्के चोक पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन।
3: ल, फोन नम्बर टिप्नुहोस् त 9715506555 र 9715606566।
4: 10 लाख जित्ने यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो।
5: होइन हौ, कसरी पर्यो?
4: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
5: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार्ड मार्फत सिधै 10 लाखसम्म स्योर सर्ट क्यास उपहार। फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई। इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार। नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
4: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
5: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम, शुक्ला गण्डकी 4 दुलेगौडा। सम्पर्क 0658902969 र 9855661999।
5: हिरो सिजी मोटर्स।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
7: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
7: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली सहित नेपाल सम्मत 1147 र छठ पर्वको सुखद अवसरमा सम्पूर्ण ग्राहक महानुभाव सहित शुक्ला गण्डकी क्षेत्रभित्र रहनुभएका मासु व्यवसाय र हाम्रा शुभेच्छुक एवं समस्त देश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तर उत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष शान्ता दाहाल, सचिव सोम राणा मगर, कोषाध्यक्ष पदम अधिकारी एवं शुक्ला गण्डकी मासु व्यवसाय संघ परिवार।
2: पुनश्च विजया दशमीको भोलिपल्ट समेत सम्पूर्ण मासु पसलहरू खुल्ला रहने सम्पूर्ण उपभोक्ताहरूमा सहर्ष जानकारी गराइन्छ।
8: This is Radio Dhorbarahi 103.8 MHz।

हजुर श्रोता साथी केही दिनको विश्राम लगाउँदै प्रोग्राममा फेरि पनि पुनः उपस्थित भइसकेकी छु भन्दै श्रोता साथी अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ छौँ। कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र आजको एपिसोडमा रहेर न्यू नेपाली मुभी सङ्गहरूलाई नै प्रोग्राममा स्थान दियौँ। आशा रहेको छ सबैजनाले कार्यक्रमलाई अहिलेसम्म सुनेर पक्कै पनि साथ दिनुभयो होला र भोलि फेरि यहाँहरूसँग अर्को रमाली श्रृङ्खलाको साथमा त हाम्रो भेट हुने रहेछ। र जाँदा जाँदै कार्यक्रममा रेशमी रुमाल टाइटलमा रहेको सङ्ग राखिरहेको छु जुन बाह्र गाउँ मूलबाट रहेको छ। मिठो सङ्ग राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रसदा श्रेय गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हेभ अ गुड डे। हाइता।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845010950। घर अफिस व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रिय गौरवको निर्माण आयोजना, निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाइवुड।
4: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाइवुड।
3: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा। ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाइवुड,
4: वाटर प्रुफ प्लाइवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस सटरिङ प्लाइवुड।
3: गुणस्तरमा विश्वास, निर्माणमा मजबुती, ब्ल्याक कोब्रा प्लाइवुड।
4: सुमिना सिसा प्लाई एन्ड सप्लायर्स, खैरिनीटार तनहु। प्रोप्राइटर बद्री पौडेल, फोन नम्बर 9856026465।
3: ब्ल्याक कोब्रा प्लाइवुड, बलियो र भरपर्दो निर्माणको सही छनौट।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार सेवाहरू,
6: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
5: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
6: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
5: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
6: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
5: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0162578852779582780।
2: जाम न, ढिला भइसक्यो।
7: एकैछिन पख न, के को भिडियो सुनौ।
8: घर बनाउँदै हुनुहुन्छ? मैले जस्तै घर बनाउँदा आफ्नै खानीको चुन्डुङ्गाबाट बनेको अर्घ खासी सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
2: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे, एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
7: नबोल न, सुन त,
8: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त के बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
2: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
3: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 को हिमाल इन्टरप्राइजेज। प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 9846086265 र 9801412888।
4: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि।
10: सबै ब्रान्डका मोबाइल बिक्री, साठ फेद र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
12: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
13: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
14: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नवरात्रको चौथो दिन आज दशैं घर वा पूजाको छामा नौ दुर्गा मध्येकी चौथो कुष्मान्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। हरेक वर्ष असोजको शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्मान्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि रहेको छ। नवरात्रको पहिलो दिन गएको असोजको 25 गते आइतबार दशैं घर वा पूजाको छामा वैदिक विधिपूर्वक घट स्थापना गरेर जौको जमरा राखिएको थियो। त्यसै दिन घट स्थापना गरिएको ठाउँमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरेर विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन अस्ति सोमबार ब्रह्मचारिणी देवी तथा हिजो चन्द्र घण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो। नवरात्रको नवौं दिन घट स्थापना गरिएको स्थलमा दुर्गा सप्तचण्डी चण्डी, सप्तसती चण्डी र श्रीमद देवी भागवत लगायतको देवी स्तोत्र पाठ पनि गरिएको छ। वैदिक सनातन धर्मावलम्बीले हरेक वर्ष असोजको शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्दछन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउने प्रचलन रहेको छ। नवरात्रमा देशैभरिका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनहरूको भीड़ लाग्ने गरेको छ। दशैं तिहार र छठ लगायतका प्रमुख चाडपर्वहरूलाई लक्षित गरेर काठमाडौँ उपत्यकामा 3506 जना प्रहरी परिचालन गरिएको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गरेर नागरिकलाई सुरक्षित र निर्धक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो। जिल्ला प्रहरी परिषद काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिक स्थल, यातायात तथा नागरिकको बढ़ी आवत जावत हुने क्षेत्रमा हुन सक्ने चोरी, लुटपाट, ठगी लगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष योजनाका साथमा प्रहरी परिचालन गरिएको छ। चाडपर्व मनाउन घर बाहिर निस्कने, किनमेलका लागि बजार जाने तथा विभिन्न स्थानमा यात्रा गर्ने नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था मिलाइएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिनुभयो। उहाँका अनुसार चाडपर्व लक्षित सुरक्षा व्यवस्था अन्तर्गत परिचालन गरिएका प्रहरी मध्ये 100 जना सादा पोशाकमा रहेका छन्। उनीहरूले सार्वजनिक स्थल तथा भीड़भाड़ हुने क्षेत्रमा निगरानी गर्ने, शंकास्पद गतिविधिको पहिचान गर्ने र सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुर्याउने जनाइएको छ। विराटनगर घोषणा पत्र जारी गरेर अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन समापन भएको छ। मंगलबारबाट शुरू भएको सम्मेलन सुदूरपश्चिम बाहेका मुख्यमन्त्री सहभागी भएका थिए। सम्मेलन विभिन्न मुद्दामा घोषणा पत्र जारी गरेर समापन गरिएको जनाइएको छ। सरकारी सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अगाडि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2000 भन्दा धेरै विद्यार्थी अध्ययन गर्ने देशैभरिका 109 वटा ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको शिक्षा मन्त्रालयले जनाएको छ। यसै चालू आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढ़ीकरणका लागि कुल 6,54 करोड़ रूपैयाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभयो। उहाँका अनुसार योजना अन्तर्गत पहिलो चरणमा 89 वटा विद्यालयका लागि 5,34 करोड़ रूपैयाँ निकास भइसकेको छ। निकास भएको रकम मार्फत ती विद्यालयमा अत्याधुनिक 12 कोठाको 3 तले भवन निर्माणको काम अगाडि बढ़ने जनाइएको छ। प्रति विद्यालय झण्डै 6 करोड़ रूपैयाँको लागतमा बन्ने यी भवनमा आधुनिक कक्षा कोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था गरिएको छ। यसले विद्यार्थीहरूको सिकाइ र वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलले विश्वास व्यक्त गर्नुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि भएको 4 प्रदेशको मतगणना शुरू भएको छ। आज दिउँसो 3 बजेदेखि केन्द्रीय कार्यालय सानेपामा मतगणना शुरू गर्ने निर्वाचन समितिले जनाएको छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केन्द्रीय सदस्य पदको मतगणना शुरू गर्न लागि निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताउनुभयो। केन्द्रीय सदस्यका उम्मेद्वार मतगणना स्थलमा आफै उपस्थित हुन पाउने तर प्रतिनिधि राख्न नपाउने समेत निर्वाचन समितिले स्पष्ट पारेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय कार्यालय सञ्चालनका लागि घर जग्गा खरिद गर्न प्रस्ताव आह्वान गरेको छ। स्थायी स्वामित्वमा केन्द्रीय कार्यालय निर्माण गर्नका लागि घर तथा घर जग्गा सम्बन्धी प्रस्ताव माग गरेको हो। पार्टीको बढ़दो सांगठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राखेर स्थायी कार्यालय सञ्चालनमा निर्माण गर्न खोजिएको राष्ट्रपतिले जनाएको छ। असोजको 17 गते केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यालयलाई आफ्नै स्वामित्वको स्थायी संरचनामा स्थानान्तरण गर्ने निर्णय गरेको छ। राष्ट्रपतिले जारी गरेको सूचनामा एक्काइस दिनभित्रमा प्रस्ताव आह्वान गर्न अनुरोध गरिएको छ। कार्यालय सञ्चालनका लागि काठमाडौँ उपत्यकाभित्र चक्रपथसँग जोड़िएको 3 रोपनी जग्गा हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ। अहिले रासोपाको केन्द्रीय कार्यालय काठमाडौँको वनस्थल स्थित भाड़ाको घरबाट सञ्चालन हुँदै आएको छ। दशैंलाई लक्षित गरेर चीनको तिब्बत हुँदै लिजी नेचुङ नाकाबाट नेपाल भित्राइएको ठूलो संख्याका विद्युतीय सवारी साधन उपल्लो मुस्ताङमा नै रोकिएका छन्। बाढ़ी पहिरो र नदी कटानका कारणले बेनी जमसुम कोरोला सड़क क्षतिग्रस्त भए पछाडि सड़क इलामे र जोखिमपूर्ण बनेको छ। त्यसका कारण लोमान्थुङ गाउँपालिका 4 नेचुङ स्थित मुस्ताङ भन्सार कार्यालय तथा कोरोला नाका क्षेत्र र आसपासको स्थानमा गरेर 750 भन्दा बढ़ी ईभी रोकिएका छन्। कोरोला नाका तथा भन्सार कार्यालय बाहेक लोघेकर दामोदरकुण्ड गाउँपालिका 1 चराङमा 40 वटा, जमसोम स्थित ट्राफिक कार्यालयमा 35 वटा, जमसोम बस पार्कमा 125 वटा र घासामा 25 वटा ईभी रोकिएका छन्। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विद्युत सुनालका अनुसार भन्सार जाँचपास भइसकेका सवारी साधन समेत सड़कको अवस्थाका कारणले खरिदकर्ताले रोकेर राखेका छन्। उहाँले भन्नुभयो, अहिलेकै अवस्थामा ईभी गुडाउन सकिने अवस्था छैन, त्यसैले रोकिएको छ। चीनबाट सवारी साधन आउने क्रम जारी रहेको र भन्सारको राजस्वमा पनि ईभीको ठूलो इच्छा रहेको उल्लेख गरिएको छ। जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाले जापानको पीआर त्यागिसकेको प्रष्टीकरण दिनुभएको छ। संसदीय सुनवाईमा उहाँले यस्तो बताउनु भएको हो। नेपाल जोड्न जापानमा रहँदा काम गरेको उहाँले सुनाउनुभयो। ढाका टोपी लगाएर कार्यक्रम चलाउने आदि गरेको पनि उहाँको भनाइ रहेको छ। सन् 2000 जापान गएको उल्लेख गर्दै उहाँले नेपाल छिनाउनका लागि यस्तो काम गर्ने गरेको बताउनुभयो। पीआर त्यागेको विवरण जापानको इमिग्रेशनबाट नेपालको परराष्ट्र मन्त्रालयलाई प्राप्त भएको पनि उहाँले बताउनु भएको छ। देशकै लागि काम गर्न चाहे र राजदूत बन्न अप्लाई गरेको उहाँले बताउनुभयो। थापाले पीआर लिएको र राजदूत हुन उहाँ अयोग्य रहेको भनेर उजुरी परेको थियो। पीआर बारे सांसदहरूले पनि प्रश्न गरेका थिए। जवाफमा उहाँले जापानमा आफ्नो श्रीमती र सन्तान नेपाली नागरिक सरहकै हैसियतमा रहेको पनि स्पष्ट पार्नुभयो। दशैं पर्व शुरू भएसँगै काठमाडौँ उपत्यका छोडेर घर फर्कने यात्रुको चाप बढ़न थालेको छ। अध्ययन, रोजगारी र पेशा व्यवसायका लागि संघीय राजधानीमा रहेको मानिसहरू दशैं मनाउन घर फर्कन थालेपछि उपत्यका मुख्य नाकाहरूमा यात्रुको चहल पहल बढ़ेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटना स्थापना यता सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन्। पछिल्लो 24 घण्टामा मात्रै विभिन्न नाका हुँदै 78,000 भन्दा धेरै मानिसले काठमाडौँ छाडेका छन्। यसैबीच असोजको 23 गतेदेखि खुल्ला गरिएको अग्रिम बस बुकिङको टिकट मार्फत अहिलेसम्म 1,30,129 जनाले टिकट लिइसकेका छन्। यात्रुको चाप बढ़े पनि बिग्रिएको सड़कका कारणले यातायात व्यवस्थापनमा चुनौती थपिएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ अनुसार राष्ट्रिय राजमार्गहरू बिग्रिएकाले गाड़ी समयमा नै काठमाडौँ फर्कन नसक्दा सञ्चालनमा समस्या भएको छ। महासंघले यात्रुहरूलाई अनिवार्य रूपमा टिकट काटेर मात्रै यात्रा गर्न, तोकिएको भाड़ा दर बुझ्न र गाड़ीको अवस्था जाँच गरेर सुरक्षित यात्रा गर्न आग्रह गरेको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्यहरूले पोखरामा सुझाव संकलन गरेका छन्। प्रतिष्ठानका प्राज्ञ सभा सदस्य विनोद बानिया, दीपक बाजुराली, दीपक पराजुली र परिवर्तनको अगुवाईमा भएको कार्यक्रममा पोखरामा क्रियाशील गीत संगीत नाटक र संस्कृतिसँग सम्बन्धित संस्थाका प्रतिनिधिले प्रज्ञा प्रतिष्ठानहरूले आफ्नो गतिविधि मार्फत परिवर्तनको संकेत दिनुपर्ने सुझाव दिएका छन्। कार्यक्रममा प्राज्ञ सभा सदस्य गायक विनोद वानियाले आगामी प्राज्ञ सभामा सम्बन्धित विषयज्ञहरूको सुझाव लिएर नीति निर्माणका लागि सुझाव दिने उद्देश्यले अन्तर्क्रिया आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले आवश्यकता र नीतिको संयोजन गरेर कार्यक्रम गर्न सकिए त्यसको गतिलो परिणाम ल्याउन सक्ने धारणा राख्नुभएको छ। प्राज्ञ सभा सदस्य र रेन्डम रिडर्स सोसाइटीका अध्यक्ष दीपक पराजुलीले प्राप्त सुझावहरू प्राज्ञ सभामा राखिने बताउनुभयो। प्राज्ञ सभा सदस्य र पोखरा थिएटरका अध्यक्ष नाट्यकर्मी परिवर्तनले नीति निर्माणको तहमा आफूहरूले जोड़ दिने गरेको बताउनुभयो। सुनको भाउ 3 दिनमा तोलामा 7,000 रूपैयाँले घटेको छ। आज सुनको भाउ तोलामा 2,700 रूपैयाँले घटेको छ। यसअगाडि अस्ति सोमबार 2,100 रूपैयाँले घटेर तोलाको 2,94,400 रूपैयाँ तथा हिजो 2,200 रूपैयाँले घटेर तोलाको 2,92,200 रूपैयाँमा कारोबार भएको थियो। आज तोलाको 2,89,500 रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हप्ताको पहिलो दिन आइतबार सुन तोलामा 800 रूपैयाँले बढ़ेर तोलाको 2,96,500 रूपैयाँ पुगेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 100 रूपैयाँले घटेको छ। महासंघले आजका लागि चाँदीको भाव तोलामा 4,255 रूपैयाँ तोकेको छ। हिजो चाँदीको भाव तोलामा 4,355 रूपैयाँ रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। फेसबुकमा गरेको टिप्पणीका कारण मृत्युदण्डको सजाय पाएका श्रीलंकाली आप्रवासी कामदारहरूको सजाय साउदी अरबले सर्वोच्च अदालत मार्फत बदर गरेको छ। साउदी अरबको पुनर्वेदन अदालतले इस्लाम धर्म र पैगम्बर मोहम्मद विरूद्धको टिप्पणीका लागि इस निन्दाको कसुरमा दोषी ठहर गरे पछाडि 27 वर्षका अनुजन शिवरास्तालाई गएको सेप्टेम्बर महिनामा मृत्युदण्डको सजाय सुनाएको थियो। यस घटनाले श्रीलंकामा ठूलो हलचल मचाएको र श्रीलंकाले क्षमादानको प्रयासका लागि कूटनीतिक पहलहरूलाई अगाडि सारेको बीबीसीले जनाएको छ। साउदी अरबको सर्वोच्च अदालतले मृत्युदण्डको सजाय खारेज गरेको श्रीलंकाका उप विदेश मन्त्री अरूणा हेमचन्द्रले फेसबुक पोस्ट मार्फत जानकारी दिनुभयो। त्यो पोस्टमा उहाँले दुवै देशको अधिकारी र कानूनी टोलीहरूलाई उनीहरूको प्रयासका लागि धन्यवाद पनि दिनुभयो। गत महिनाको अन्त्यतिर हिन्दू तीर्थयात्रीहरूको पछाडि लागिरहेको एउटा कुकुरलाई एक युवा मुस्लिम पुरूषले लात्ती हानेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिए पछाडि अनलाइनमा धार्मिक बहस निम्तिएको थियो। कुराकानीका क्रममा एक प्रयोगकर्ताले हिन्दू देवी देवताबारे अपमानजनक टिप्पणी गरेका थिए, जसको जवाफमा शिव रास्ताले पैगम्बर मोहम्मदको अपमान गर्दै तमिल भाषामा प्रतिक्रिया दिएका थिए। शिव रासाले तुरन्तै त्यो टिप्पणी अटाएर माफी माग्ने भिडियो पोस्ट गरे पनि त्यसको स्क्रीनशट उनका रोजगारदाता र साउदी अधिकारीहरूको जानकारीमा पुगेको र जसका कारण गएको जुलाई महिनामा उनी पक्राउ परेको जनाइएको छ। अब अन्तिममा खेल समाचार। लम्बिनी लायन्स नेपाल प्रिमियर लीगमा त्यस्तो टोली हो जसले शुरूवाती दुई सिजनमै असफलतादेखि सफलतासम्म दुवै प्राप्त गर्न सफल भएको छ। पहिलो सिजन पुछारमा रहेर लीग सकाएको लुम्बिनीले दोस्रो सिजनमा शानदार पुनरागमन गरेर च्याम्पियन बनेर ट्रफी उचालेको छ। तत्काल राष्ट्रिय टीमका कप्तान रोहित पौडेलको नेतृत्वमा राम्रा विदेशी खेलाड़ीहरूको साथ सहित लुम्बिनीले दोस्रो सिजनको उपाधि जितेको थियो। पहिलो सिजनको असफलताले ठूलो पाठ सिकेको लुम्बिनीले दोस्रो सिजनमा सुधारिएको प्रदर्शन गर्दै च्याम्पियन टोलीको ऐसियत बनाउन सफल भएको हो। तेस्रो सिजनका लागि पनि लुम्बिनीले उपाधि रक्षा गर्ने लक्ष्यसहित तयारी थालिसकेको छ भने विदेशी खेलाड़ीको मुख्य प्रशिक्षक नियुक्ति लगायतका कामहरू भइरहेको जनाइएको छ। लुम्बिनीले तेस्रो सिजन अगाडि रेड पल्टन च्याम्पियनशीप आयोजना गर्दै लुम्बिनी प्रदेशभित्रका युवा खेलाड़ीहरूका लागि आफ्नो प्रतिभा देखाउने राम्रो अवसर दिएको छ। लुम्बिनीका लागि दोस्रो सिजनको उपाधि यात्रा रोल कोलस्टर जर्नी जस्तै रहेको छ। शुरूआती चार खेलमा एक खेल मात्र जितेको लुम्बिनी लीग चरणबाट बाहिरिने खतरामा पुगेको थियो, तर लीग चरणको अन्तिम तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार जित आत्वारेपछि सात खेलबाट आठ अङ्क जोडेर चौथो स्थानका लागि लीग सकाएर प्ले अफमा उसले स्थान बनाएको थियो। विविध खबरहरू सँगसँगै दिउँसो दुई बजेको धोरबारही हाइलाइट साँझको लागि सकिएको छ। पाँच बजे हामी थप विवरण सहितको समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबारही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
15: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
16: साइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
17: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
16: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी? हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
18: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
17: ए हो र, हस् दाई म आजै जान्छु।
19: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
20: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
21: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
22: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
21: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
22: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
23: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल।
24: कस्मेटिक पार्लर तथा सिलौनाहरूको होलसेल विक्रेता।
25: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
26: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
25: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल। फोन 9841661220।
27: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागञ्जकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय धुलेगौडा तन हो।
1: एउटै ठाउँमा मोबाइलको सम्पूर्ण समाधान।
2: मोबाइल किन्नु छ, मरमत गर्नु परेको छ वा किस्तामा नयाँ मोबाइल लिन चाहनुहुन्छ, अब टाढा जानै पर्दैन, आउनुहोस् फोन बजार।
1: आफ्नै भवन र आफै दक्ष टेक्निसियन भएकाले एकपटक आउनुहोस्, तपाईँले अनुभव गर्नुहुनेछ अन्त भन्दा सस्तो मूल्य र गुणस्तरीय सेवा।
2: यहाँ सामसुङ, होनर, रेडमी लगायतका मोबाइल तथा आइफोन बिक्री र मरमत गरिन्छ, साथै नागरिकताको भरमा उच्च मूल्यका मोबाइल फोन समेत किस्तामा लिने सुविधा छ।
1: मोबाइल, स्मार्ट वाच, चस्मा, लाइट, चार्जर तथा विभिन्न मोबाइल एक्सेसरीज, साथै सिम सम्बन्धी सम्पूर्ण काम गर्नु परेमा पनि सम्झनुहोस्।
2: दुलेगौडा सिद्धार्थ बैंक र फेमिली मेडिकलको बीचमा प्रोपाइटर सुबिल श्रेष्ठ र खिम नारायण श्रेष्ठ,
1: साथै दशैं र तिहार विशेष फेस्टिभल अफरमा सहभागी भई आइफोन जित्ने अवसर नगुमाउनु होला।
2: थप जानकारीका लागि सम्पर्क 9841656996।
4: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा
5: यही असोज 31 गते शनिबार
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
5: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
6: दैनिक उपलब्ध सेवा तर्फ
4: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 दिउँसो 3:00 to 4:00 डाक्टर अमन कुमार झा,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
7: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 65414377, मोबाइल 9856044343।
8: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको,
9: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचादी पसल खोजौला नि,
8: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने, अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
28: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ,
29: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
28: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087172।
30: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
31: म्याडम, धुम्रपान भनेको के हो?
30: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो, चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
31: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
30: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
31: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
30: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
31: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: १०३.८

0: ए सबिना यस्तो हतारमा कता हो?
1: ए प्रदीप हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त, यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
3: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
3: ए हो र, ल त ल,
2: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142222 र 9856012692।
4: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गन्जगी मेडिकल हल।
6: हो, गन्दगी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गन्दगी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौड़ा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903069, मोबाइल 9840826926।
5: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
4: यदि किने हुन्न र, तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
5: हो र, कहाँ छ र त्यस्तो?
4: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
6: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
5: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
6: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
5: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9560062028 र 9901479716।
6: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
5: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
4: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
5: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
7: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ।
8: क्रिस्मी क्लोथिंग कलेक्शन सुपला गण्डकी 4 दुलेगौड़ा मुक्तिनाथ विकास बैंक बाट 4 घर माथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856557731 9806657731।
9: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
10: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
9: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
10: त्यसो भए कहाँ जाने त कान्छा?
9: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
10: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
11: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
10: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
12: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020445।
13: हेलो
14: बा, कति बन्यो घर? अनि ढलान भयो त?
15: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
14: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल अनि टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
15: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
7: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
16: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
7: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891506630 र 9746780681।
17: होइन धुवामा के गरिराखेको छौ भने तिमी
18: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
17: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
18: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
17: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
19: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
20: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0564142034 र 9811756606।
21: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
22: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
21: हस् मम्मी।
23: मैले सुने छोरी, ल जाम हिँड।
22: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
16: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
22: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9908281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
16: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
0: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला।
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
22: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 065414142 98563 2128 98462014726।
1: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: फूलै फूलको सुन्दर संसार हरेक खुशीलाई बनाऊ यादगार।
1: फूलै फूलको बगैँचामा मेरी माया।
0: विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन।
2: कट फ्लावर, बुकी, फूलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी, दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
0: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
2: Evergreen Flower and Decoration, शुक्ला गण्डकी 4, दुलेगौंडा, भित्री बजार। प्रोप्राइटर किरण मगर। सम्पर्क 97 45 45 42 33 र 98 40 57 60 31।
0: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता, खुसीको सम्झना।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460976246।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
2: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
3: रन बहादुर गुरुङ दुलेगौंडा रु 12,610,
2: किम बहादुर श्रेष्ठ दुलेगौंडा रु 10,500,
3: पूर्ण बहादुर भण्डारी दुलेगौंडा रु 50,115,
2: काजी रिमाल लाइफ जिम दुलेगौंडा रु 11,000,
3: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौंडा रु 11,111,
2: पार्वती रिमाल दुलेगौंडा रु 10,100,
3: कृष्णराज पण्डित दुलेगौंडा रु 25,000,
2: किरण कुमार श्रेष्ठ दुलेगौंडा रु 1,02,174,
3: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
2: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
3: हिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
2: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
3: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
2: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155। हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके, ल डन।
7: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
2: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक।
8: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160 95301।
9: थाहा संचालय टोपले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा समीसा मोतेसँगै अप्सरा बोखराको नमस्कार।
10: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। दुई हप्ता ढिलो गरी यस वर्षको मनसून बाहिरियो, स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै।
9: विराटनगर घोषणा पत्र जारी गर्दै सकियो अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन, प्रदेशलाई अधिकार सम्पन्न बनाउन माग।
10: तीन दिनमा 1,00,000 बढ़ीले लिए दशैंका लागि अग्रिम टिकट, यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समस्या।
9: युक्रेनका ऊर्जा संरचनामा रूसको भीषण हमला, 6,00,000 मानिस बिजुलीविहीन।
10: र सरकारद्वारा एसियाड पदक विजेता र प्रशिक्षकलाई नगद पुरस्कार प्रदान।
11: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7634 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
9: समाचार अब विस्तारमा। यस वर्षको मनसुनी वायु सर्द र समयभन्दा करिब दुई हप्ता ढिलो गरी नेपालको सम्पूर्ण भूभागबाट पूर्णरूपमा बाहिरिएको छ। गत असो 17 गतेदेखि बाहिरिन शुरू भएको मनसून आजदेखि देशैभरबाट पूर्णरूपमा हटेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागका अनुसार नेपालमा सामान्यतया अक्टोबर 2 मनसून बाहिरिने सर्द मिति भए पनि यसपटक भने 12 दिन ढिलो गरी बाहिरिएको हो। यसअघि सुदूरपश्चिम कर्णाली, लुम्बिनी र गण्डकीका पश्चिमी भूभागबाट मनसून क्रमैसँग बाहिरिन थालेको थियो। मनसूनी प्रणाली पूर्णरूपमा बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव अझै रहन सक्ने विभागले जनाएको छ। त्यसैले मौसममा आउने परिवर्तन र पछिल्लो मौसमी स्थितिबारे सचेत रहन विभागले सर्वसाधारण र सर्वसामान्यलाई अनुरोध गरेको छ।
10: विराटनगर घोषणा पत्र जारी गर्दै अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न भएको छ। विराटनगरमा सम्पन्न दुई दिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले प्रहरी समायोजन, वित्तीय अनुदान र प्रशासनिक अधिकार अविलम्ब हस्तान्तरण गर्न आग्रह गर्दै कोशी घोषणा पत्र 2083 जारी गरेको छ। हिजो र आज आयोजित सम्मेलनपछि जारी घोषणा पत्रमा प्रदेश प्रहरी र शान्ति सुरक्षा सम्बन्धी अधिकारका लागि आवश्यक संरचना र जनशक्ति तत्काल हस्तान्तरण गर्न संघीय सरकार माग गरिएको छ। यस्तै वित्तीय समानीकरण, अनुदान कटौती नगर्न, प्राकृतिक स्रोतको राजस्व न्यायोचित रूपमा बाँडफाँड गर्न र दोहोरोपना हटाउन संघीय निकाय तथा सम्पत्ति प्रदेश र स्थानीय तहलाई बुझाउन ध्यानाकर्षण गराइएको छ। प्रदेशहरूबीचको सड़क, कृषि करिडोर, पर्यटन र हवाई सम्पर्क विस्तारका साथै जलवायु परिवर्तन र विपद व्यवस्थापनमा संयुक्त पहल गर्ने निर्णय पनि सम्मेलनले गरेको छ। यी साझा एजेण्डामा निरन्तर समन्वय गर्न साथै प्रदेशका मुख्यमन्त्री सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गरिएको छ। घोषणा पत्रमा 6 प्रदेशका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेशका प्रमुख सचिवले हस्ताक्षर गर्नु भएको छ।
9: सुदूरपश्चिम प्रदेशमा पछिल्लो 3 महिनादेखि रोकिएको सरकारी खर्चको बाटो खुलेको छ। प्रदेशसभाबाट पारित बजेट सम्बन्धी दुई विधेयकलाई प्रदेश प्रमुख नजीर मियाले प्रमाणीकरण गरेसँगै बजेट कार्यान्वयनको कानूनी बाटो खुलेको हो। प्रदेश प्रमुख मियाले नेपालको संविधानको धारा 201 धारा 2 बमोजिम आर्थिक वर्ष 2083-84 सेवा र कार्यका लागि प्रदेश संचयित कोषबाट रकम विनियोजन र खर्च गर्ने विधेयक तथा अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्ने विधेयक आज प्रमाणीकरण गर्नुभएको हो। हिजो प्रदेशसभाबाट यी विधेयक पारित भएका थिए। यसअघि नयाँ आर्थिक वर्ष शुरू भए पनि बजेट पारित हुन नसक्दा साउन 1 गतेदेखि विकास निर्माणका योजना, कार्यक्रम तथा प्रदेश सरकारका नियमित कामकाजहरू प्रभावित हुँदै आएका थिए। गत आइतबार प्रदेशसभामा प्रस्तुत गरिएको 37,70,000,000,000 रूपियाँको बजेटमाथिको छलफल र राजनीतिक विवादका बीच हिजो बजेट पारित भएको थियो।
10: दशैं तिहारका लागि 1,00,000 बढ़ीले अग्रिम टिकट लिएका छन्। काठमाण्ड उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार पछिल्लो 24 घण्टामा मात्र 78,138 यात्रु बाहिरिएका छन्। घटस्थापना शुरू भएदेखि हालसम्म सार्वजनिक सवारी साधनको प्रयोग गरेर 1,87,784 यात्रु उपत्यकाबाट बाहिरिएका छन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज 25 गते 52,827, असोज 26 गते 56,809 यात्रु बाहिरिएका छन्। दशैंका लागि घर फर्किने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समस्या परेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सड़क बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताउनु भएको छ। असोज 23 गते अग्रिम बस टिकट बुकिङ खुल्ला गरेको दिन धादिङको गलौदी स्थित पृथ्वीराज मार्ग भाँसिँदा सवारी साधन आवागमन अवरूद्ध हुँदा धेरै सवारी साधन काठमाण्डुमै रोकिँदा समस्या भएको थियो। हालसम्म 1,23,129 यात्रुले दशैंका लागि अग्रिम टिकट बुकिङ लिएका छन्। यातायात महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाड़ा तिर्न र सवारी साधनको अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
9: नेपालको एकमात्र शिकार आरक्षी ढोरपाटनमा वैधानिक शिकारको कोटा तय गर्न वन्यजन्तुको संख्या गणना गरिने भएको छ। आगामी 5 वर्षका लागि कति नाउर र झारल शिकार गर्न दिने भन्ने यकिन गर्न आरक्षी प्रशासनले 7 शिकार ब्लकमा कर्मचारी र प्राविधिक टोली परिचालन गर्ने भएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक शुरू भएसँगै टाउको गन्ने प्रत्यक्ष विधिबाट सुर्तीबाङ, फागुने, बार्से, सिंह, दोगाडी, घुस्तुङ र सुन्दह ब्लकमा गणना गर्न लागेको हो। यसअघि विक्रम सम्वत 2079 गरिएको गणना अनुसार आरक्षीमा 1,290 नाउल र 744 झारल फेला परेका थिए। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
12: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवन
14: यो थाहा संचार नेटवर्क समयको आवाज, समयको आवाज।
9: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
10: अब बाँकी समाचार। सर्पदंशका बिरामी महेश यादवको मृत्यु घटना छानबिन गर्न एक समिति बनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेस प्रदेशले डाक्टर विपिन झाको नेतृत्वमा 5 सदस्यीय छानबिन टोली गठन गरेको हो। असोज 19 गतेको मन्त्रालयको निर्णय अनुसार समिति गठन गरेर छानबिन थालिएको सदस्य सचिव ठाकुरले बताउनुभयो। गत असोज 13 गते राति सर्पले टोकेपछि जनकपुरधाम उपमहानगरपालिका 14 मुझेलियाका 25 वर्षीय महेश यादव आफै स्कूटी चलाएर प्रादेशिक अस्पताल जनकपुरधाम उपचारका लागि पुगेका थिए। तर त्यहाँ औषधि उपचार गरे पनि उनको स्वास्थ्य अवस्था खराब हुँदा आईसीयू बेड अभावमा उनलाई त्यहाँबाट रेफर गरिएको थियो। त्यहाँबाट उपचारका लागि बर्दिवास स्थित सर्पदंश उपचार केन्द्रमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मृत्यु घटना पश्चात मधेस प्रदेश सरकारको व्यापक आलोचना भइरहेको छ भने छानबिनको माग पनि उठिरहेको छ।
9: काठमाडौँको कलंकी स्थित खसी बजारमा एक किशोरको हत्या भएको छ। सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका 3 घर भएका 18 वर्षीय रोशन पाखरिङको हत्या भएको हो। उनको हत्यामा संलग्न भएको अभियोगमा सोही ठाउँ बस्ने 19 वर्षीय रूपेश पाखरिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौँ महानगरपालिका 14 कलंकीमा रहेको खसी बजारमा विवादको क्रममा रूपेशले कुटपिट गर्दा गम्भीर घाइते भएका रोशनको कलंकी शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी वृद्ध कालीमाटीबाट खटिएको प्रहरीले पाखरिनलाई पक्राउ गरेको हो। घटना अनुसन्धानका लागि थप 3 जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
10: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशबीच ऊर्जा युद्ध विराम भएको दावी गरेकै बीच रूसले युक्रेनका ऊर्जा संरचनामा ठूलो क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ। गैराती भएको यो शक्तिशाली आक्रमणपछि राजधानी केव र खार्किभ सहितका क्षेत्रमा कम्तीमा 6 लाख मानिस बिजुलीविहीन भनेका बीबीसीले जनाएको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका अनुसार राजधानी केव र आसपासका क्षेत्र उत्तर पूर्वी महत्वपूर्ण ऊर्जा संरचनामा रूसले लक्षित प्रहार गरेको छ। मा आक्रमणबाट 3 जनाको मृत्यु भएको छ भने भएका छन्। युक्रेनी वायुसेनाले रूसले ब्यालिस्टिक र क्रूज मिसाइल तथा 128 ड्रोन प्रहार गरेकोमा अधिकांशलाई विफल पारिदिएको जनाएको छ। रूसी रक्षा मन्त्रालयले भने युक्रेनी सेनाले प्रयोग गर्दै आएका संचार र ऊर्जा संरचनालाई निशाना बनाएको बताउँदै आफ्नो क्षेत्रतर्फ आएका 902 युक्रेनी ड्रोन खसालेको दावी गरेको छ। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत रूस र युक्रेन बीच ऊर्जा युद्ध विराम लागू भएको घोषणा गर्नुभएको थियो।
9: अब खेल समाचार। सरकारले विश्व एसियाली खेलकुद एसियन गेम्समा नेपालका लागि कास्य पदक जित्त सफल खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ। मन्त्री परिषदको निर्णय भएको केही दिनमै नियमावली अनुसार तोकिएको पुरस्कार रकम सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिएको हो। जापानको नागोयामा सम्पन्न विश्व एसियन गेम्समा पदक जिताउन सफल कराटेका तेन्जिङ शेर्पाले 6,50,000 रूपियाँ प्राप्त गरेका छन्। उनका प्रशिक्षक कुशल श्रेष्ठले 1,30,000 र व्यवस्थापक युवराज लामाले 65,000 रूपियाँ प्राप्त गरेका छन्। यस्तै कास्य पदक विजेता महिला कबड्डी टोलीका खेलाड़ीहरूले जनही 1,95,000 रूपियाँ प्राप्त गरेका छन्। कबड्डीका मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000 तथा सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले सम्भार 65,000 रूपियाँ प्राप्त गरेका छन्। गत असोज 23 गते परिषद बैठकले पुरस्कार दिने निर्णय गरेको थियो। सरकारले पुरस्कार पठाइदिएपछि कराटेका मुख्य प्रशिक्षकले सामाजिक सञ्जाल मार्फत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
10: डोगरी यसुन बाहिरियो, स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै।
9: विराटनगर घोषणा पत्र जारी गर्दै सकियो अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन। प्रदेशलाई अधिकार सम्पन्न बनाउन माग।
10: 3 दिनमा 1,00,000 बढ़ीले लिए दशैंका लागि अग्रिम टिकट। यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या।
9: युक्रेनका ऊर्जा संरचनामा रूसको भीषण हमला, 6,00,000 मानिस बिजुलीविहीन।
10: र सरकारद्वारा एसियाड पदक विजेता र प्रशिक्षकलाई नगद पुरस्कार प्रदान।
9: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार 3 बजेको थाहा खबर सकियो। समीसा र अप्सरा बिदा हुन्छौ। नमस्कार।
11: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: 103.8
1: अन्तर्मनको आवाज।
2: यो चाड पर्व टीवीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
3: हरेक खरीदमा शीर्षक उपहार, क्याश डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु।
2: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस,
3: फटाफट फाइनेन्स सुविधा, नागदी तारा लाइसेन्स भए पुग्छ।
2: टीभीएस दुलेगाउँदा
3: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौडा, प्रोप्राइटर बसन्त लालचन्द, 9856309982 र 9705620209।
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
6: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801032475।
9: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडी। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
12: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली सहित नेपाल सम्बत 1147 र छठ पर्वको सुखद अवसरमा सम्पूर्ण ग्राहक महानुभाव सहित शुक्ला गण्डकी क्षेत्रभित्र रहनुभएका मासु व्यवसाय र हाम्रा शुभेच्छुक एवं समस्त देश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तर उत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष शान्ता दाहाल, सचिव सोम राणा मगर, कोषाध्यक्ष पदम अधिकारी एवं शुक्ला गण्डकी मासु व्यवसाय संघ परिवार।
12: पुनश्च विजया दशमीको भोलिपल्ट समेत सम्पूर्ण मासु पसलहरू खुल्ला रहने, सम्पूर्ण उपभोक्ताहरूमा सहर्ष जानकारी गराइन्छ।
13: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
14: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
13: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
14: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
0: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
15: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817।
16: बडा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डी कालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083।
17: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाथ गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाडी र सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
16: मुख्य प्रायोजक हरिनाथ गाउँपालिकाको कार्यालय,
17: आयोजक चण्डी कालिका मगर समाज बलाम्दी स्याङ्जा।
16: प्रथम पुरस्कार रु 50,000,
17: द्वितीय पुरस्कार रु 30,000,
16: तृतीय पुरस्कार रु 15,000,
17: सान्तोना पुरस्कार रु 10,000,
16: साथमा सिल्ड मेडल र प्रमाण पत्र।
17: विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
16: टिम दर्ता शुल्क रु 5,000।
17: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गतेसम्म।
16: खेल सुरु हुने मिति यही कार्तिक 6 गतेदेखि।
17: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 9845987551, 9261852827 र 9605686659।
18: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
19: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
18: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
20: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
16: मोबाइल 9008535537 र 9006615899।
21: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
18: तपाईँको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
20: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म। प्रायोजक ओम प्रसन्न आभूषण सुन चाँदी पसल, दुलेगौडा 4 भित्री बजार। मोबाइल 9008535537।
16: आकर्षक सुन चाँदीको गहना, नारीको चाहना।

प्रश्न नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आवश्यक लोक सुशीलको प्रतीक्षा गरी बस्नु तपाईँ सम्पूर्ण साथीहरू कार्यक्रम प्रस्तुता श्रिया गुरुङ उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि आउँछ अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ठोरपारा 103.5 मेगाहर्ज आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि हामीलाई विश्वभरिको साथ रहेको सुन्न सक्नुहुन्छ। हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा र आजको श्रृंखलामा रहेर रोइला कौडा एकल भाका सालेजो मौलिक भाका जस्ता सुमधुरनी र मायरा गीत संगीतलाई कार्यक्रममा स्थान दिनेछौ र यस कार्यक्रमलाई प्रायोजन गरिएको छ ओम प्रसन्न भूषण सुझारी प्रसादले र कार्यक्रमको दैलो गार्दै पहिलो सांगीतिक कोसेरी स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर कौडा भाका राख्नतर्फतिर लागिरहेको छु र श्रोत साथी गीतको बोल रहेको छ तिमी आज म पुर्याउँछु स्वीकार्नुहोला है तपाईँ

श्रोता साथी तिमी आठ म पुराउ सुगीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। यहाँहरू सबैजनाले कार्यक्रममा स्वीकार्नु भयो होला र अहिलेको लागि भने तपाईँहरूको लागि माइली गीतको बोलमा रहेको कौडा सङ्ग राख्न तपाईँतिर लागिरहेको छु, स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, माइली गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र यहाँहरू सबैजनाले स्वीकार्नु भयो होला। र अहिलेको लागि भने कार्यक्रममा रोइला भागा राख्नतर्फतिर लागिरहेको छु। यति बानी सुधार गीतको बोलमा रहेको छ, स्वीकार्नु होला है त।

रमाइलो रोटा भाकालाई पनि कार्यक्रम स्थानित गरेको छु र अहिलेको लागि भने यहाँको लागि एक भाका राख्दैछु। आउला भने बस्दैछु गीतको बोलमा रहेको विमा कुमारी दुराको आवाजमा रहेको निकै नै मार्मिक भाका रहेको छ, सिकानु होला।

0: हजुर श्रोत साथी आउन पनि बस्दैछु गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। भीमा कुमारी दुराको आवाजमा रहेको निकै नै मार्मिक एकल भाका रहेको थियो। यहाँहरू सबैजनाले पके पनि कार्यक्रममा स्वीकार्नु भयो होला भन्दै श्रोत साथी आजको श्रृंखलामा रहेर हामीहरूले रैला कौडा एकल भाका सलेजो मौलिक भाका जस्ता सुमधुर अनि रमाइलो गीत संगीतलाई कार्यक्रममा स्थान दियौं र अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ छौं र कार्यक्रमको निश्चित समय पनि सकिसकेको छ भन्दै जाँदै कार्यक्रममा सलेजो भाका राखिरहेको रमाइलो सालेजो भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्ते नमस्कार हैता।
1: ओ मलसेमय
2: हजुर मलमय
1: सवन मो
2: हजुर मलमय सवन मो
1: हैन गाते धेरै भयो त हामी रोदी नबसेको हैन लौ न बसम
2: हुन्छ नि मलमय बस्नु भए बसम हामी पनि तयारै छौ नि
1: लौ लौ
2: लौ लौ मलमय मादल रात
1: लौ लौ बसम बसम
2: तम तम

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
2: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
5: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
6: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र।
7: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
8: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसेसरीजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
8: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 98560 56996 र 97051 56996।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
13: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
14: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
13: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 62220।
2: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253 59122, 98058 28008 र 98460 69246।
15: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
17: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343.
18: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
2: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
3: ल, फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715606566।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ। श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
5: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
3: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
6: कौरव पाण्डवको बीचमा त्यत्र सयभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
5: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465010950।

0: सधैँ यही आउँदो कार्तिक 7 गते पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
0: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
0: दिशा दिसाप एवं पेटको समस्या
1: तौल घटबड हुने वा थाइराइडको समस्या
0: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौंडा तनहु
1: फोन नम्बर 0564142333 र 9678861887। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौंडा पोलिक्लिनिकमा यही असोज 31 गते शनिबार
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
1: वरिष्ठ हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
4: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
0: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली फोन 0564141129 र 9856031053।
6: कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
7: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
6: हजुर सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
8: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
0: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौंडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9856057731 9806657731।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
1: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
12: हार्दिक निमन्त्रणा।
1: नेपालीहरूको महान पर्व विजय दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालीका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चबली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोष दाताज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
12: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे,
1: पूजा आराधना समय बिहान 11 बजे,
12: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
1: विस्तृत जानकारीका लागि सम्पर्क 9846383773 र 9847769275।
13: स्टुडियो टाइमचेक अहिले साँझको 5 बज्यो।
14: टाइमचेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 9816695301।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
16: धोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
17: नमस्कार, रेडियो ढोरबाराही 103 पाठको साझा 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रेया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेपाली कंग्रेसको जारी मतपरिणाम अनुसार महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा गण्डकी प्रदेशका 4 जना नेत्री विजयी भएका छन्। 15 जनाको कोटा रोहीको उक्त क्लस्टरमा गण्डकी प्रदेशबाट गण्डकी प्रदेश सभा सदस्य समेत रहेकी स्याङ्जाकी कल्पना तिवारी, तनहुकी जिनु पोखरेल, कास्कीकी लक्ष्मी पाण्डे र पर्वतकी मुन्ना भूषाल निर्वाचित भएका हुन्। सोही पदमा प्रतिस्पर्धा गरेकी बागलुङको बरिकार गाउँपालिकाका अध्यक्ष गण्डकी थापा र पोखराकी नम्रता बराल भने पराजित बनेकी छन्। 15 जना केन्द्रीय सदस्यका लागि भएको उक्त निर्वाचनमा 36 जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय नेतृत्व चयनका क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुलातर्फको मतगणना कार्य जारी रहेको निर्वाचन समितिले जनाएको छ। सार्वजनिक मतपरिणाम अनुसार महिला खुलातर्फ वासना थापाले सर्वाधिक 5193 मत प्राप्त गरी पहिलो स्थान हासिल गरेकी हुन्। त्यस्तै 3970 मत सहित उर्मिला थपलिया दोस्रो र 3906 मत ल्याएर निमा गिरी तेस्रो स्थानमा विजयी भएका छन्। पोखरामा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने र ध्वनि प्रदूषण गर्ने कार्य विरूद्ध प्रहरीले कड़ा कार्यवाही शुरू गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र माथतका इकाईबाट 365 दिने कार्ययोजना अनुसार यो अभियान चलाएको हो। समाजलाई आतंक पार्ने र शान्ति सुव्यवस्था खलल पार्ने गतिविधि बढ़ेको जनगुनासो आएपछि यो कदम चालिएको हो। कास्की जिल्लाका विभिन्न स्थानमा गरिएको चेक जाँचका क्रममा स्वरूप परिवर्तन गरी आगोको झिल्का निकाल्ने र होहल्ला मचाउने चालकहरू कार्यवाहीमा परेका छन्। सड़कमा मोटरसाइकल उडाउँदै उश्रृङ्गल गतिविधि गर्ने र शान्ति खलल पार्ने चालकलाई नियन्त्रणमा लिए कानूनी कार्यवाही अगाडि बढ़ाएको छ। हालसम्मको यो अभियान अन्तर्गत 36 जना मानिस र 898 वटा मोटरसाइकल नियन्त्रणमा लिएका छन्। मोडिफाई कार्य गर्ने गराउने 36 जना मध्ये 29 जनालाई सार्वजनिक शान्ति विरूद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी कार्यवाही गरिएको छ। अन्यलाई सम्झाएर परिवारको जिम्मा लगाएको छ। कार्यवाहीमा परेका 898 वटा मोटरसाइकल मध्ये 367 वटाको पाटकीय कार्यवाही परेको हुँदा यातायात व्यवस्था कार्यालय मार्फत कार्यवाही भएको छ। अन्य मोटरसाइकललाई ट्राफिक जरिवाना गरी छाडिएको छ। बुढी गण्डकी बाढ़ीका कारण उत्तरी गोर्खाको करिब 5,000 घर विद्युतविहीन बनेका छन्। आइतबार सुमनपुर गाउँपालिका 6 उंगिलुङ खोला तर्फबाट बुढी गण्डकीमा आएको बाढ़ीले पालिकाको वडा नम्बर 3 जगत स्थित श्रीदेवास उहिया लघु जलविद्युत आयोजना बगाएको थियो। बाढ़ीले जलविद्युत आयोजना बगाएपछि चुम्रुबी गाउँपालिका वडा नम्बर 3 र वडा नम्बर 6 विद्युत अवरोध बनेको श्रीदेवास उहिया लघु जलविद्युत आयोजनाका अध्यक्ष सुजन गुरूङले बताउनु भएको छ। विद्युत नहुँदा उत्तरी गोर्खाको गाउँ बस्ती समस्यामा परेको चुम्रुबीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताउनु भएको हो। उहाँ अनुसार विद्युत र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ। निजी संघ संस्थाहरू र स्थानीय नागरिकहरू पनि मर्कामा परेको उहाँले बताउनु भएको हो। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञ सभा सदस्यहरूले पोखरामा सुझाव संकलन गरेका छन्। प्रतिष्ठानका प्रज्ञ सभा सदस्य विनोद बानिया, दीपक पराजुली र परिवर्तनको अगुवाईमा भएको कार्यक्रममा पोखरामा क्रियाशील गीत संगीत नाटक र संस्कृतिसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूले प्रज्ञा प्रतिष्ठानहरूले आफ्नो गतिविधि मार्फत परिवर्तनको संकेत दिनुपर्ने सुझाव दिएको थियो। कार्यक्रममा प्राज्ञ सभा सदस्य गायक विनोद पानियाले आगामी प्राज्ञ सभामा सम्बन्धित विषय विज्ञहरूको सुझाव लिएर नीति निर्माणका लागि सुझाव दिने उद्देश्यले अन्तक्रिया आयोजना गरेको जानकारी दिनुभएको हो। उहाँले आवश्यक र नीतिको संयोजन गरी कार्यक्रम गर्न सकिए त्यसले गतिलो परिणाम ल्याउन सक्ने धारणा राख्नु भएको छ। कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष अनुराग अधिकारीले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा विशेष कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता औलाउनु भएको हो। सो अवसरमा हिमाली संस्कृति परिवारका अध्यक्ष ज्ञान बहादुर थापा, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य गायक राम भक्त जोजीजु, पोखरा सांगीतिक कलाकार संघका निवर्तमान अध्यक्ष सुनिल थापा, उपाध्यक्ष तेज केसी, जोजीजु म्युजिक सेन्टरका प्रबन्धक विनित जोजीजु, पोखरा प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य दिलीप गायक रेनेसा रोशनी रामधाम प्रतिलिपि अधिकार र रोयल्टी सम्बन्धी नीतिगत व्यवस्था कार्यान्वयन गर्ने लगायत सुझाव दिनुभएको थियो। त्यसै गरी कमला श्रेष्ठ, दलबहादुर गुरूङ, असीम शेरचन, डबिन गुरूङ, निश्चल विमल, नेपाल हरि, राणाभार रामजी पौडेल लगायत सबैले अपनत्व महसुस गर्न सक्ने कार्यक्रम ल्याउन सुझाव दिनुभएको हो। गत असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित जिल्लाको जलजला गाउँपालिका वडा नम्बर 8 फर्सेका विद्यार्थीलाई राहत वितरण गरिएको छ। बाढ़ीले घर बगाएपछि पीड़ित बनेका आफ्ना 5 जना विद्यार्थीको परिवारले विद्यामन्दिर माध्यमिक विद्यालयले राहत वितरण गरेको हो। विद्यालयमा अध्ययनरत विद्यार्थी शिक्षक र कर्मचारीसँग संकलित राहत रकम बाढ़ी पीड़ित विद्यार्थीका परिवारलाई वितरण गरिएको थियो। विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सोय श्रेष्ठ, सदस्य अनु श्रेष्ठ र निमित्त प्रधानाध्यापक मुकुन्द प्रसाद शर्मा, सहायक प्रधानाध्यापक प्रशासनिक थानेन्द्र गौतम, बिहानी इन्चार्ज शंकर थापा र विज्ञान इन्चार्ज कृष्ण गौतमले विद्यालयको तर्फबाट प्रति परिवार र 12,740 रूपियाँका दरले राहत रकम वितरण गरेका थिए। कक्षा 12 व्यवस्थापन समूहमा अध्ययनरत आयुषा सुवेदी, रेजिना नेपाली कक्षा 12 शिक्षा समूहमा अध्ययनरत प्रकृति खर्ती, सोनिया बिक कक्षा 11 विज्ञान समूहमा अध्ययनरत लविसा मगरको परिवारलाई राहत रकम संकलन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ। सो अवसरमा बोल्दै श्रेष्ठले राहत रकमले चाड़ पर्वको समयमा बाढ़ी पीड़ित परिवारलाई थोरै भए पनि सहयोग पुग्ने र विद्यार्थीहरूको शिक्षामा निरन्तरता दिन बाढ़ी पीड़ित परिवारलाई कक्षा 11-12 पूर्ण निशुल्क शिक्षा प्रदान गरिने प्रतिबद्धता जनाएका छन्। तनहुको बन्दीपुर गाउँपालिका 5 याम्फा फाटका 15 दूध उत्पादक किसान दूध बिक्रीका आधारमा पुरस्कृत भएका छन्। याम्फा फाट दूध उत्पादक सहकारी संस्थाले गत आर्थिक वर्षमा सहकारी मार्फत सबैभन्दा बढ़ी दूध बिक्री गर्ने किसानलाई नगद पुरस्कार सहित सम्मान गरेको हो। सहकारीका अध्यक्ष काशीनाथ भट्टराईका अनुसार सबैभन्दा बढ़ी दूध बिक्री गर्ने नमूना गाई फार्मका संचालक पुष्पराज पौडेल प्रथम भएका छन्। उनले गत आर्थिक वर्षमा सहकारी मार्फत 89,128 लिटर दूध बिक्री गरेका थिए। त्यस्तै 51,812 लिटर दूध बिक्री गर्ने व्यवसायी किसान काशीनाथ भट्टराई दोस्रो र 44,444 लिटर दूध बिक्री गर्ने सूरज घिमिरे तेस्रो भएका छन्। दूध बिक्रीका आधारमा छविलाल घिमिरे चौथो, कमला पन्त पाँचौं, हरिप्रसाद भट्टराई छैटौं र ओम प्रसाद लामिछाने सातौं भएका छन्। यसै गरी इन्दिरा भट्टराई आठौं, ऋषिराम भट्टराई नवौं र रामनाथ भट्टराई दशौं स्थानमा रहेका छन्। बागलुङको ताराखोला गाउँपालिकालाई लक्षित गरी स्थापना गरिएको प्रभु बैंकको ताराखोला शाखा बाढ़ीका कारण विस्थापित भएपछि सेवाग्राही मर्खामा परेका छन्। असोज 9 एघार गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ीले बैंक रहेको भवन जोखिममा परेपछि बागलुङको ताराखोलामा प्रभु बैंकको सेवा प्रभावित भएको हो। ताराखोलामा बाढ़ी पहिरोबाट 3 मृत्यु भएको थियो भने ठूलो भौतिक क्षति भएको ताराखोला गाउँपालिकाका अध्यक्ष थनबहादुर बिकले बताउनु भएको छ। बैंक विस्थापित भएपछि सेवाग्राही मर्कामा परेको वहाँको भनाइ रहेको छ। ताराखोला गाउँपालिका 3 घुसमेलीमा रहेको बैंकको भवन माथिबाट बाढ़ी आएपछि उक्त शाखा बन्द गरेको बैंकमा कार्यरत मेघबहादुर खर्ती मगरले बताउनु भएको छ। घुसमेलीबाट सेवा दिँदै आएको बैंकले हाल गलकोटबाट सेवा सञ्चालन गरिरहेको छ। बैंकको सेवा लिन गलकोट पुग्नुपर्ने बाध्यता हुँदा ताराखोला गाउँपालिकाका सेवाग्राहीलाई असुविधा भएको छ। स्थानीय स्तरमै सहज रूपमा उपलब्ध हुँदै आएको बैंकिङ सेवा प्रभावित भएपछि रकम जम्मा गर्ने, छिक्ने तथा अन्य वित्तीय कारोबारका लागि सेवाग्राहीले अतिरिक्त समय र खर्च बेहोर्नुपर्ने अवस्था सिर्जना भएको छ। फ्लाई दुबईले यही असोज 7 गतेदेखि शुरू गरेको दुबई पोखरा दुबई उडान सेवा नियमित र दिगो हुनेमा पर्यटन व्यवसाय ठुक्क रहेको पाएको छ। शुरूमा 6 लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् 2027 अक्टोबर 30 बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायलाई थप विश्वस्त तुलाएको हो। फ्लाई नमस्ते ट्राभल्सका संचालक पोम नारायण श्रेष्ठले दुबई पोखरा दुबई उडान शुरू आत्मै उत्साहजनक रहेपछि फ्लाई दुबईले बुकिङ अवधि बढ़ाएको बताउनु भएको छ। चाडबाडको समय भएकाले दुबईबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुबई जानेको संख्या केही कम रहेको छ। चाडबाडपछि पोखराबाट दुबई जाने यात्रुको संख्या बढ़ने पर्यटन व्यवसायी श्रेष्ठले बताउनु भएको हो। पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष समेत रहनुभएका वहाँले फ्लाइ दुबईको उडानलाई सफल बनाउन सबै पक्षको सहयोग र सहकार्यको खाँचो रहेको बताउनु भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतले असोज 7 गते यता मौसम खराबीका कारण फ्लाइ दुबईको एउटा उडान रद्द भए पनि अन्य तीन नियमित उडान भइरहेको बताउनु भएको छ। शेयर बजार लगातार 5 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक निप्से आज 21.32 अंकले बढ़ेर 2621.26 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा बैंक, विकास बैंक र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज 188 कम्पनीको शेयर बढ़ेकोमा 80 घटेको छ। 9 कम्पनीको शेयर भने खटबड भएको छैन। आज सिद्धार्थ बैंकको डिभेन्चर 2099.13.21% बढेको छ। समग्रमा बजार उकालो लागेको दिन सगरमाथा जलविद्युतको शेयर 6.32% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। हिजो 4.73 करोड़को कारोबार भएकोमा आज 354 कम्पनीको 1.16 करोड़ कित शेयर 4.13 करोड़ रूपियाँमा किनबेच भएको छ। हस्त साझ 5 बजेको ठोरबाट हेलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
18: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
19: ए सबिना, यस्तो हतारमा कता हो?
20: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
19: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
18: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9908216142।
21: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
22: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
21: कहाँ?
22: गण्डकी मेडिकल हल।
23: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
22: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
23: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
21: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903669, मोबाइल 9840826926।
24: 10 लाख जित्ने यही हो मौका, पर्यो पर्यो
2: ठ्याक्कै पर्यो
3: होइन हौ कसरी पर्यो
2: कोर्यो कि पर्यो कोर्यो कि पर्यो हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो
3: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार्ड मार्फत सिधै 10 लाखसम्म स्योर सर्ट क्यास उपहार फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा
2: कोर्यो कि पर्यो कोर्यो कि पर्यो हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो
3: शर्तहरू लागू हुनेछन्
4: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0-65-590-299 र 98-560-61-999
3: हिरो सिजी मोटर्स
5: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
24: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
24: त्यसो भए कहाँ जाने त कान्छा
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
24: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
25: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
24: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा
26: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 98-560-11-445 र 98-560-20-445
27: साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोर फ्रिदीको अत्यन्त जरुरी सूचना यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ बोल पत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समयभित्र मात्रै बोल पत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ बोल पत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ तोकिएको समय पछाडि प्राप्त भएका बोल पत्रहरू स्वीकार गरिने छैन बोल पत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ बोल पत्र निवेदन दस्तुर ₹500 लाग्नेछ बोल पत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहुँ फोन 0-65-411-122
28: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: यो चाड पर्व टीबीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
1: हरेक खरीदमा शीर्षक उपहार, क्याश डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याश ब्याक अप टु 100% पर्चेस भ्यालु।
0: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस,
1: फटाफट फाइनेन्स सुविधा, नागरिक र लाइसेन्स भए पुग्छ।
0: टीभीएस दुलेगाउँदा
1: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौडा, प्रोपाइटर बसन्त लालचन्द, 9856309982 र 9705620209।
0: हेलो बा,
2: कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
2: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746680681।
5: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
6: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
10: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि

0: निम्ति हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
1: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143221,
2: मोबाइल 9805678634 र 9701105090।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: म्याडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलटमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
6: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090 34335।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860 73 73 10 र 9261 53 507।
1: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दुलेगौडा, तनहु।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
6: के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
5: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9855078302 र 9845078302।
8: स्टुडियो साइडचेक,
9: अहिले साँझको 6 बज्यो।
10: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
11: नमस्ते, तपाईं यति बेला रेडियो दलवालाई सुन्दै हुनुहुन्छ। थ्याङ्क यू।

थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा जगत भण्डारीसँगै समीक्षा महतेको नमस्कार। थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। 13 देशकै लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई सकियो। अनुमोदन गर्ने सम्बन्धमा संसदीय समितिमा छलफल जारी। मापदण्ड नपुगेका 47 थरीका औषधिको उत्पादन र आयातमा रोक। बजारमा रहेका औषधिको जिम्मेवारी प्रयोगकर्ताकै। संगठित अपराधमा दावी नपुगेका मुद्दामा अब पीड़ित र पीड़क बीच मिलापत्र गर्न पाइने। विद्युत व्यापारमा अब निजी क्षेत्रले पनि औपचारिक रूपमा प्रवेश पाउने। गरीब देशलाई बिना ब्याज ऋण बढ़ाउन आईएमएफको एआईले कमजोर अर्थतन्त्र झने। र च्याम्पियन्स लीगमा आज राति 9 खेल हुँदै म्यान्चेस्टर सिटी विरूद्ध पीएसजी मैदानमा।

0: नेपालको एकमा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: समाचार अब विस्तारमा रौतहटमा बसको ठक्करबाट दुई वर्षीय बालिकाको मृत्यु भएको छ। चन्द्रपुर नगरपालिका 8 मोतीपुर स्थित भित्री सड़क खण्डमा स्कूल बसको ठक्करबाट आज स्थानीय सेकेन्द्र चौधरीकी दुई वर्षीय छोरी महिमा चौधरीको घटनास्थलमै मृत्यु भएको हो। सिन्दुरे घारीबाट चपुरतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा घर अगाडि बाटो छेउमा खेलिरहेकी बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलमा कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि नजिकको चन्द्रपुर सरकारी अस्पतालमा लगेको छ। ठक्कर दिने बस चालक चन्द्रपुर नगरपालिका 4 बस्ने 45 वर्षीय कान्छा राईसहित बसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रहनी गापुरको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
4: सरकारले विभिन्न 13 देशका लागि सिफारिश गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया पूरा भएको छ। संसदीय सुनवाई समितिमा आज सबै प्रस्तावित राजदूतहरूको प्रस्तुति र छलफल सकिए पनि उनीहरूको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने बारे भने समितिले निर्णय गर्न बाँकी छ। अहिले संसदीय समितिमा अनुमोदन गर्ने सम्बन्धमा छलफल चलिरहेको छ। संवैधानिक व्यवस्था अनुसार संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएपछि मात्र उहाँहरूको राजदूत नियुक्तिको अन्तिम प्रक्रिया अघि बढ़
3: भारत भ्रमणमा रहनुभएका गृहमन्त्री सुदन गुरूङ र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता भएको छ। भारतीय विदेश मन्त्री जयशंकरले गृहमन्त्रीसँग भेटेको तस्विर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्नुभएको छ। उहाँले भेट्दा खुशी लागेको उल्लेख गर्नुभएको छ। नेपालका गृहमन्त्री सुदन गुरूङलाई भेटेर खुशी लाग्यो जयशंकरले लेख्नु भएको छ। यस्तै प्रधान सेनापति अशोक राज सिग्देल भने आज स्वदेश फर्कनु भएको छ। बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति सिग्देल आज स्वदेश फिर्ता हुनुभएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग छेत्रीले स्वागत गर्नुभएको छ।
4: औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रिय मापदण्ड टीआरएस पूरा नगरेका 47 थरीका औषधिको उत्पादन र आयातमा रोक लगाएको छ। विभागका महानिर्देशक भरत भट्टराईका अनुसार असोज 20 गतेको निर्णयबाट यी औषधिको उत्पादन अनुमति र दर्ता प्रमाण पत्रहरू खारेज गरिएको हो। विभागले बजारमा अहिले बिक्री भइरहेका मौजदात औषधिमा भने रोक नलगाइएको स्पष्ट पारेको छ। सप्रेसियान्ट वर्गका यी औषधिहरूको गुणस्तर र सुरक्षाका लागि विभागले जोखिम मूल्यांकन गरिरहेको बताएको छ। जोखिम मूल्यांकन कागजात सन्तोषजनक भएका कम्पनीहरूलाई बढ़ीमा 3 महिनाका लागि आयात गर्न दिइने र त्यसका लागि मौजदात विवरण बुझाउन भनिएको छ। तर बजारमा रहेका यी औषधिको प्रयोगबाट कुनै प्रतिकूल असर परेमा त्यसको सम्पूर्ण जिम्मेवारी औषधि दिने र प्रयोग गर्ने स्वयंले लिनुपर्ने विभागले जनाएको छ।
3: संगठित अपराधमा दावी नपुगेका मुद्दामा अब पीड़ित र पीड़क बीच मिलापत्र गर्न पाइने भएको छ। महाधिवक्ता कार्यालयले यस्ता मुद्दामा मिलापत्रको बाटो खोल्दै देशभरका सरकारी वकिल कार्यालयलाई सर्कुलर जारी गरेको छ। यसअघि संगठित अपराधसँगै ठगी वा चेक अनादर जस्ता कसुर जोड़िएर आउँदा संगठित अपराधबाट सफाई पाए पनि अन्य मुद्दामा के हुने भन्ने कानूनी अन्यल थियो। नयाँ निर्णय अनुसार संगठित अपराधमा दावी नपुगी पुनरावेदनको प्रक्रिया समेत सकिएको अवस्थामा ठगी सहकारी ठगी चेक बाउन्स अनुचित लेनदेन वैदेशिक रोजगार र आपराधिक उपद्रव जस्ता मुद्दामा पीड़ितको सहमतिमा मिलापत्र गराउन सकिनेछ। सरकारी वकिलले पीड़ितको सहमति अनुसारको निवेदन अदालतमा पेश गरेपछि मिलापत्रको प्रक्रिया अघि बढ़ने महाधिवक्ताको कार्यालयले जनाएको छ।
4: नेपालको विद्युत व्यापारमा अब निजी क्षेत्रले पनि औपचारिक रूपमा प्रवेश पाउने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति आश्रय पत्र दिने आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको बताउनु भएको छ। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो 6 महिनाको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले आर्थिक विकासका लागि ऊर्जा उत्पादन प्रसारण आन्तरिक खपत र बजार विस्तारलाई एकीकृत रूपमा अघि बढ़ाइएको जानकारी दिनुभयो। दशैं अगाडि नै आशय पत्र दिने गरी प्रक्रिया अघि बढ़ाइएको उहाँको भनाइ छ। उहाँका अनुसार सुक्खाईयामको माग पूर्ति गर्ने आयोजनालाई प्राथमिकता दिँदै विद्युत खरिद सम्झौताका लागि वस्तुनिष्ठ मापदण्ड बनाइएको छ। यसै गरी नेपाल र भारत बीचको विद्युत आयात निर्यात क्षमतामा वृद्धि गरिएको छ। अब नेपाल भारत विद्युत प्रवाह क्षमतालाई आयाततर्फ 1400 मेगावट र निर्याततर्फ 1650 मेगावट पुर्याउने सहमति भएको छ। मन्त्री श्रेष्ठले प्रसारण लाइनतर्फ लामो समयदेखि रोकिएको हेटौडा ढल्केबर इनरुवा 400 केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ।
3: थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
0: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सरकारले देशभरका राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य रूपमा आबद्ध गराउने प्रक्रिया अघि बढ़ाएको छ। स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्थालाई कड़ाईका साथ कार्यान्वयन गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै सरकारी कर्मचारीलाई बीमाको दायरामा ल्याउन भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पत्र पठाएको छ। मन्त्रालयले संघीय मन्त्रालय, सचिवालय, आयोग, प्रदेश तथा स्थानीय तहसम्म कार्यरत सम्पूर्ण कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन आवश्यक समन्वय, सहजीकरण र पत्राचार गरिदिन अनुरोध गरेको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्दै सरकारी सेवामा कार्यरत कर्मचारीको स्वास्थ्य बीमामा आबद्धता विस्तार गर्ने उद्देश्यले यस्तो पहल गरिएको मन्त्रालयले जनाएको छ।
3: शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले बढ़ेको छ। यससँगै परिसूचक नेप्से 21.32 अंकले बढ़ेर 2621 बिन्दुमा कायम भएको छ। गत सोमबारदेखि सकारात्मक देखिएको नेप्से परिसूचक हिजो 4.12 अंकले बढ़ेको थियो। नेप्से परिसूचक दोहोरो अंकले बढ़े पनि कारोबार कममा भने हिजोको तुलनामा आज कमी आएको छ। आज 4,13 करोड़ रूपियाँको मात्रै शेयर किनबेच भयो। आज 188 कम्पनीको शेयर मूल्य बढ्दा 80 कम्पनीको शेयर मूल्य घटेको छ भने 9 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: अबदेखि नै स्थानमा नेपाल दूरसंचार कम्पनी नेपाल टेलिकमको सिम कार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आज मन्त्रालयबाट हुलाक सिम सेवाको शुभारम्भ गर्नुभएको हो। सो सेवा संचालनमा आएसँगै नागरिकले टेलिकमको सिम कार्ड लिन दूरसंचार कार्यालय पुगिराख्नुपर्ने छैन। यस सेवा अन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड फिजिकल सिम कार्ड हुलाक मार्फत घर दैलोमा प्राप्त गर्न सक्नेछन्।
3: अब अन्तर्राष्ट्रिय समाचार। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले गरीब तथा संकटापन्न देशलाई बिना ब्याज ऋण सहायता बढ़ाउन विश्व समुदायसँग आग्रह गरेको छ। थाइल्याण्डको बैंककमा आज आयोजित आईएमएफ र विश्व ब्याङ्कको वार्षिक बैठकमा प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विकसित र विकासशील मुलुक बीचको आर्थिक खाडल झनै फराकिलो बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। न्यून आय भएका मुलुकलाई सहुलियतपूर्ण एवं शून्य ब्याजदरमा ऋण उपलब्ध गराउन आईएमएफको गरीबी न्यूनीकरण कोष पीआरजीटी र विपत राहत कोष सीसीआरटीमा थप रकम जुटाउन उहाँले सदस्य राष्ट्रलाई आह्वान गर्नुभयो। जर्जिया भाका अनुसार घरदो विकास सहायता, बढ़दो ऋण लागत र आर्टिफिसियल इन्टेलिजेन्स एआई को तीव्र विकासका कारण साना तथा कमजोर अर्थतन्त्र भएका मुलुक अझ पछाडि धकेलिने जोखिम बढ़ेको छ। आईएमएफले सन् 2026 विश्व अर्थतन्त्र 3.1% विस्तार हुने प्रक्षेपण गरे पनि धेरैजसो विकासशील देशको आर्थिक वृद्धिदर भने सुस्त रहने अनुमान गरेको छ।
4: अब खेल समाचार। यूईएफए च्याम्पियन्स लीगमा आज राति 9 खेल हुँदैछन्, जसमा इंग्लिश क्लब म्यान्चेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएससी बीचको खेललाई मुख्य आकर्षकका रूपमा हेरिएको छ। दुई टोली बीचको खेल नेपाली समयअनुसार राति 10:30 शुरू हुनेछ। सोही समयमा फेनोर्ड र कोमो तथा लिभरपूल र एलए एसके बीच खेल हुनेछ। त्यसै गरी राति 1:15 हुने अन्य खेलहरूमा रियल मड्रिडले इटालियन क्लब रोमाको सामना गर्नेछ भने स्टन भिल्ला, बोरुसिया डर्टमोन्ड र रियल बेटिस लगायतका टोलीहरू पनि मैदान उत्रनेछन्। च्याम्पियन्स लीगको नयाँ ढाँचा अनुसार लीग चरणमा प्रत्येक टोलीले 8 खेल खेल्नेछन् र यसैको नतिजाका आधारमा नकआउट चरणका टोलीहरूको टुङ्गो लाग्नेछ।
3: साँझ 6 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: 13 लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई सकियो। अनुमोदन गर्ने सम्बन्धमा संसदीय समितिमा छलफल जारी।
3: मापदण्ड नपुगेका 47 थरीका औषधिको उत्पादनलाई आयातमा रोक। बजारमा रहेका औषधिको जिम्मेवारी प्रयोगकर्ताकै।
4: संगठित अपराधमा दावी नपुगेका मुद्दामा अब पीड़ित र पीड़क बीच मिलापत्र गर्न पाइने। विद्युत व्यापारमा अब निजी क्षेत्रले पनि औपचारिक रूपमा प्रवेश पाउने।
3: गरीब देशलाई बिना ब्याज ऋण बढ़ाउन आईएमएफको आह्वान। एआई र ऋणको भारले कमजोर अर्थतन्त्र झनै जोखिममा।
4: र यूईएफए च्याम्पियन्स लीगमा आज राति 9 खेल हुँदै म्यान्चेस्टर सिटी विरूद्ध पीएससी मैदानमा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 थाहा खबर सकियो। समीक्षा र जगत बिदा हुन्छौ। नमस्कार।
6: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी लाभ गर्नुहोला।
7: उपचार सेवाहरू
8: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
7: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
8: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
7: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
8: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
7: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
8: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
10: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
9: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
11: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाता पाइप बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636 मोबाइल 98568832 र 98468832।

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 98562493 र 98562383।
2: फुलै फुलको सुन्दर संसार हरेक खुशीलाई बनाऊ यादगार।
3: फुलै फुलको बगैँचामा मेरी माया।
2: विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन।
4: कट फ्लावर, बुकी, फूलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
2: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
4: Evergreen Flower and Decoration, शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार, प्रोप्राइटर किरण मगर। सम्पर्क 97 45 45 42 33 र 98 40 57 60 31।
2: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता खुसीको सम्झना।
4: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
5: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
4: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
6: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनु हो।
5: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: मान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर परिचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648385522।
4: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
5: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
7: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली सहित नेपाल सम्मत 1147 र छठ पर्वको सुखद अवसरमा सम्पूर्ण ग्राहक महानुभाव सहित शुक्ला गण्डकी क्षेत्रभित्र रहनुभएका मासु व्यवसाय र हाम्रा शुभेच्छुक एवं समस्त देश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तर उत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष शान्ता दाहाल, सचिव सोम राणा मगर, कोषाध्यक्ष पदम अधिकारी एवं शुक्ला गण्डकी मासु व्यवसाय संघ परिवार।
7: पुनश्च विजया दशमीको भोलिपल्ट समेत सम्पूर्ण मासु पसलहरू खुल्ला रहने, सम्पूर्ण उपभोक्ताहरूमा सहर्ष जानकारी गराइन्छ।
8: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा
9: यही असोज 31 गते शनिबार
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
10: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
9: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
11: दैनिक उपलब्ध सेवा तर्फ
8: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामी

0: रुदे समय में स्वास्थ्य जांच कराई मौका को फायदा लिनु होला।
1: तनहु सेवा अस्पताल दुलेगौड़ा फोन 0965414377 मोबाइल 9856043340।
2: सधैं पसलबाट बुढा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
2: ए हो र ल त ल
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654142 र 9856092।
5: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
5: प्रोपाइटर थान प्रकाश नेउपाने 9856338378, प्रशान्त नेउपाने 9846026925।
6: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
5: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9852359122, 9508 र 9460692646।
7: एउटै ठाउँमा मोबाइलको सम्पूर्ण समाधान।
8: मोबाइल किन्नु छ, मर्मत गर्नु परेको छ, वा किस्तामा नयाँ मोबाइल लिन चाहनुहुन्छ, अब टाढा जानै पर्दैन, आउनुहोस् फोन बजार।
7: आफ्नै भवन र आफै दक्ष टेक्निसियन भएकाले एकपटक आउनुहोस्, तपाईँले अनुभव गर्नुहुनेछ अन्त भन्दा सस्तो मूल्य र गुणस्तरीय सेवा।
8: यहाँ सामसुङ, होनर, रेडमी लगायतका मोबाइल तथा आइफोन बिक्री र मर्मत गरिन्छ। साथै नागरिकताको भरमा उच्च मूल्यका मोबाइल फोन समेत किस्तामा लिने सुविधा छ।
7: मोबाइल, स्मार्ट वाच, चस्मा, लाइट, चार्जर तथा विभिन्न मोबाइल एक्सेसरीज, साथै सिम सम्बन्धी सम्पूर्ण काम गर्नु परेमा पनि सम्झनुहोस्।
8: दुलेगौडा सिद्धार्थ बैंक र फेमिली मेडिकलको बीचमा प्रोपाइटर सुबिल श्रेष्ठ र खिम नारायण श्रेष्ठ।
7: साथै दशैं र तिहार विशेष फेस्टिभल अफरमा सहभागी भई आइफोन जित्ने अवसर नगुमाउनु होला।
8: थप जानकारीका लागि सम्पर्क 9846156996।
7: यो चाडपर्व टीभीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
8: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख, वा गोल्ड की, वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु।
7: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस,
8: फटाफट फाइनेन्स सुविधा, नागरिकता र लाइसेन्स भए पुग्छ।
7: टीभीएस दुलेगौडा,
8: सम्पर्क लालचन अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौडा, प्रोपाइटर बसन्त लालचन 9856309982 र 9765620209।
9: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
9: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
9: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403005।
11: १०३.८ अन्तर्मनको आवाज।

0: मम्मी भोक लाग्यो खाजा खाम न
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
0: हस् मम्मी
2: मैले सुने छोरी ल जाम हिँड
1: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
2: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
1: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
2: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
3: मोबाइल भन्ने बित्तिकै हुन्छ विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर
4: नरिसाउनु न अब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र सुन्नुहोस् न दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल जस्तो खोज्यो त्यस्तै जतिको खोज्यो त्यतिको पाइँदो रहेछ क्या
5: हो सैमसुंग रेडमी भिभो रियलमी नोकिया र ओप्पो कंपनी का मोबाइल फोन किन्न मरमत गर्न र एसेसरीज का सामान चाहिए हामीलाई सम्झनुहोस्
4: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि
5: हाम्रो मोबाइल पसल दुलेगौडा सांग्रीला बैंक को ठ्याक्कै पारीपट्टी कृति फोटो सँगै प्रोपाइटर सन्तोष श्रेष्ठ फोन 9856596 र 9701556996
6: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
8: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
9: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
6: ए हो र हस् दाई म आजै जान्छु
2: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
1: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
10: टिकुली माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाऊ नयाँ नयाँ डिजाइनको कपडा किन्न
11: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
10: हो र कहाँ छ र त्यस्तो
11: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
12: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
12: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
2: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
8: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
13: यो बाटो पनि कहिले बन्छ खाल्टा खुटी र हिलो झुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
8: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
14: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9261653507
15: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
16: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
15: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
16: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
15: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
16: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
15: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
16: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
15: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
16: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
15: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
16: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा।
17: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
18: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
19: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
18: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
19: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
20: हेलो बा, कति बन्यो घर? अनि ढलान भयो त?
21: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
20: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
21: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
22: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
16: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
22: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811-50630 र 9746-80681।
23: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816-95301।
24: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
25: धोरबाराही हाइलाइट्सको साथमा
26: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक।
25: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841-49304।

0: नमस्कार, साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्रीको स्वागत छ। ढोरबाराई हाइलाइट सुरु गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।
1: 13 देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनवाई आज सकियो। अन्तर्देशीय अपराध विरूद्ध छिटो र बलियो कदम चाल्नु पर्नेमा नेपालको जोड़।
0: मौसमजन्य विपत्तिबाट भएको क्षतिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि सरकारद्वारा ₹5.59 खर्ब रूपियाँ भन्दा धेरैको बजेट सिफारिश। दशैं पर्व शुरू भएसँगै काठमाडौँ उपत्यका छाडेर घर फर्किने यात्रुको चाप बढ़्यो।
1: फ्लाइ दुबईले असोजको 7 गतेदेखि शुरू गरेको दुबई पोखरा दुबई उडान सेवा नियमित र दिगो हुनेमा पर्यटन व्यवसायीहरू विश्वस्त। आज असोज 28 गते यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिर।
0: दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी। किएवमा रूसी क्षेप्यास्त्र आक्रमण, एकजनाको मृत्यु, 6 जना घाइते।
1: र जापानमा भएको 20 एसियाडमा पदक विजेता खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई सरकारद्वारा पुरस्कार प्रदान।
0: तेह्रवटा देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया आज सकिएको छ। असोज 2 गतेको मन्त्री परिषद बैठकले भारत, चीन, अमेरिका, बेलायत र साउदी अरेबिया सहित 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। अस्ति सोमबारदेखि चलेको संसदीय सुनवाई समितिमा आज अन्तिम दिन साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार सहितका व्यक्तिहरूको सुनवाई सकिएको हो। सुनवाई सकिए पनि नामावली अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे समितिको निर्णय भने आउन बाँकी नै रहेको छ। अहिले संसदीय समितिका सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन्। यसैबीच साउदीका लागि प्रस्तावित राजदूत सुनारले सुनवाईका क्रममा बोलेका असंसदीय शब्दलाई रेकर्डबाट हटाइएको छ। आफूमाथि परेको उजुरीबारे सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा सुनारले गैर जिम्मेवार अभिव्यक्ति दिनुभएको थियो। सभापति बोधनारायण श्रेष्ठको निर्देशनसँगै समिति सचिवालयले त्यो शब्द रेकर्डबाट हटाएको छ। साउदीका सुनार जापानका विज्ञान कुमार थापा र मलेसियाका चुडामणी खरेलका विषयमा नैतिक आचरणको प्रश्न उठाइएकाले समितिले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ।
1: गृहमन्त्री सुधन गुरूङले नेपालले बढ़दो अन्तर्देशीय अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रहरूबीचको सीमाभन्दा बलियो सहकार्य र अपराधीको गतिभन्दा छिटो कदम चाल्नुपर्नेमा जोड़ दिनुभएको छ। भारतमा आयोजना गरिएको पहिलो बिम्स्टेक गृहमन्त्री स्तरीय बैठकमा नेपालको तर्फबाट सहभागी उहाँले यस्तो उक्त धारणा राख्नुभएको हो। आतंकवाद, मानव बेचबिखन, लागोस तस्करी, सम्पत्ति शुद्धिकरण र साइबर अपराध जस्ता सुरक्षा चुनौतीको बढ़दै गएको सन्दर्भमा भावी पुस्ताको सुरक्षित भविष्यका लागि यो बैठक महत्वपूर्ण रहेको उहाँले बताउनुभयो। अपराध नियन्त्रणका लागि प्रभावकारी सूचना आदान प्रदान, अत्याधुनिक प्रविधि को प्रयोग र संयुक्त क्षेत्रीय पहल अन्य अपरिहार्य रहेको उहाँले प्रश्न पार्नु भएको छ। बैठकमा प्राकृतिक विपत्तिले कुनै सीमा नचिन्ने यथार्थलाई मध्यनजर गरेर बिम्स्टेक अन्तर्गतको क्षेत्रीय विपद पूर्व तयारी र प्रतिकारीय संयन्त्र र संयुक्त कार्यदल गठन गर्न नेपालले औपचारिक प्रस्ताव अगाडि सारेको छ। यसैबीच बैठकका क्रममा भारतीय गृहमन्त्री अमित शाहसँग द्विपक्षीय साझा सुरक्षा र चासोका विषयमा द्विपक्षीय छलफल भएको छ। भेटमा दुवै देशका गृहमन्त्रीले सीमा सुरक्षाको विविध आयाम र नवीनतम मामिलाहरूमा आपसी समन्वय र सहकार्य प्रवर्धन गर्ने प्रतिबद्धता जनाएका छन्।
0: अविरल वर्षा, बाढ़ी र पहिरो जस्ता मौसम जन्ने विपत्तिबाट भएको क्षतिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि सरकारले 5.59 खर्ब रूपियाँ भन्दा धेरैको बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार 504 योजना अघि सार्दै बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयबाट सिफारिश गरिएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार विपदपछि तत्काल गरिनुपर्ने र दीर्घकालीन रूपमा सम्पन्न गर्नुपर्ने योजनाहरूलाई मन्त्रालयगत रूपमा वर्गीकरण गरी बजेट माग गरिएको छ। माग गरिएको बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार, सड़क तथा जलस्रोत क्षेत्रको पुननिर्माण रहेको छ। बोटेको सी त्रिशुली कालीगण्डकी र बुढी गण्डकी क्षेत्रका क्षतिग्रस्त सड़क तथा झोलुङ्गे पुल, खानेपानी र सिंचाई आयोजनाहरूका लागि आयोजनाहरूका लागि अरबौं रूपियाँ बजेट प्रस्ताव गरिएको उप्रेतीले जानकारी दिनुभएको छ।
1: सरकारले रसुवाको भोटेकोशी बाढ़ीबाट प्रत्यक्ष प्रभावित रसुवा नुवाकोट र धादिङका 4108 घरधुरीलाई जनही 45,000 रूपियाँका दरले नगद सहायता वितरण गरेको छ। विकास साझेदार विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको उक्त रकम दोहोरोपना हुन नदिने गरेर एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। स्थानीय तहसंघको समन्वयमा पहिचान गरिएको बाढ़ी प्रभावित परिवारलाई रकम उपलब्ध गराइएको सरकारले जनाएको छ। रसुवाका 5, नुवाकोटका 4 र धादिङका 2 गरेर 11 स्थानीय तहका प्रभावित घर परिवारले उक्त सहायता पाएका छन्। तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका करिब 1,400 घरधुरीलाई पनि 3 दिनभित्रमा रकम वितरण गरिसक्ने सरकारको तयारी छ। गत असोजको 23 गते बसेको केन्द्र सहित 3 जिल्लाको मनसून प्रतिकारी कमाण्ड पोस्टको संयुक्त बैठकले विपद प्रभावित घरधुरीको पहिचान, लाभग्राहीको विवरण, प्रमाणीकरण तथा शीघ्र पुनर्लाभको कामलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो। यसैबीच बाढ़ी प्रभावितको दीर्घकालीन र पुनर्स्थापना तथा व्यवस्थापनका लागि पनि काम तीव्र पारिएको सरकारले जनाएको छ।
0: संयुक्त राष्ट्रसंघीय महासभाले नेपाल सहित 15 राष्ट्रलाई संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषदको सदस्यमा निर्वाचित गरेको छ। हिजो मंगलबार भएको गोप्य मतदानबाट निर्वाचित राष्ट्रले सन् 2027 जनवरी 1 देखि 3 वर्ष कार्यकाल सम्हाल्नेछन्। निर्वाचित राष्ट्रमध्ये अफ्रिकी समूहबाट बुरूण्डी, घाना, नाइजेरिया र जाम्बिया तथा एसिया प्रशान्त समूहबाट जापान, जोर्डन, कुवेत र नेपाल रहेका छन्। त्यसै गरी पूर्वी युरोपेली समूहबाट मालदोभा र युक्रेन, ल्याटिन अमेरिका तथा क्यारेबियन समूहबाट ब्राजिल, डोमोनिकन रिपब्लिक र उरुग्वे तथा पश्चिम युरोपेली र अन्य राष्ट्रको समूहबाट जर्मनी र आयरल्याण्ड निर्वाचित भएका छन्। यस वर्ष सदस्यताका लागि प्रस्तुत गरिएका सबै 15 उम्मेद्वार निर्विरोध निर्वाचित भएका हुन्। बुरूण्डी, घाना, जापान, कुवेत, ब्राजिल र डोमिनिकन रिपब्लिक परिषदमा पुनः निर्वाचित भएका छन्।
1: विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले नौबुद्धी साझा प्रतिबद्धता सहितको कोशी घोषणा पत्र 2083 जारी गरेको छ। सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा भएको सम्मेलनले सक्षम, चुस्त, मितव्ययी र नागरिकप्रति उत्तरदायी प्रादेशिक शासन सञ्चालन गर्ने मुख्य संकल्प लिएको छ। घोषणा पत्रमा प्रदेश र पार्टीका बीचको संवैधानिक अधिकार र स्वायत्तताको पूर्ण सम्मान गर्दै साना तथा टुक्रे आयोजनाका स्रोतहरूको अनावश्यक विनियोजन रोक्ने उल्लेख गरिएको छ। प्रशासनिक खर्च घटाउन आवश्यकता अनुसार प्रदेश मार्फतको निकाय र कार्यालयहरूको एकीकरण, पुनर्संरचना वा खारेजी गर्ने नीति लिएको छ। यस्तै गरी वित्तीय अनुशासन कायम गर्दै आयोजना बैंक, पारदर्शी खरिद प्रणाली र भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता रहेको छ। प्रदेशहरूबीचमा अन्तर्देशीय सड़क, कृषि करिडोर, व्यापार सहजीकरण, हवाई सम्पर्क तथा साझा विपद व्यवस्थापनमा संयुक्त साझेदारी कार्यक्रम सञ्चालन गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि पत्र पठाएको छ। मन्त्रालयले भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन सम्बन्धित निकायमा समन्वय गर्न अनुरोध गरेको हो। मन्त्रालयका अनुसार पत्रमा नेपाल सरकारका मन्त्रालय, सचिवालय, आयोग, प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक पत्राचार समन्वय र सहजीकरण गरिदिन आग्रह गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्दै सरकारी सेवामा कार्यरत कर्मचारीको स्वास्थ्य बीमामा आबद्धता विस्तार गर्ने उद्देश्यले मन्त्रालयले यस्तो पहल गरिएको मन्त्रालयले प्रेस नोट मार्फत जनाएको छ।
1: प्रधान सेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरेर बुधबार आज स्वदेश फर्कनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई बराधिकृत रथी प्रदीप जंग किसीले स्वागत गर्नुभएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायती सेनाध्यक्ष जनरल सर रोयो वकर लगायतका उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेट वार्ता गर्नुभएको थियो। त्यस्तै वेल्सको बेकरन स्थित इन फैक्ट्री बैटल स्कूलको भ्रमणका क्रममा उहाँले अन्तर्राष्ट्रिय सैनिक अभ्यास एक्सरसाइज क्याम्ब्रियन पेट्रोल 2026 को निरीक्षण गर्नुभएको थियो। उक्त अभ्यासमा स्वर्ण पदक जित्न सफल नेपाली सैनिक टोलीका सदस्यहरूलाई उहाँले प्रधान सेनापति प्रशंसा निशानबाट सुशोभित गर्नुभएको थियो। यस भ्रमणले नेपाल र बेलायतबीच सदियौंदेखि कायम सौहार्दपूर्ण द्विपक्षीय सैनिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ़ बनाउन मद्दत पुगेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ।
0: दशैं पर्व शुरू भएसँगै काठमाडौँ उपत्यका छोडेर घर फर्किने यात्रुको चाप बढ़ेको छ। अध्ययन रोजगारी र पेशा व्यवसायका लागि संघीय राजधानीमा रहेका मानिसहरू दशैं मनाउन गाउँ फर्किन थालेपछि उपत्यका मुख्य नाकाहरूमा यात्रुको चहल पहल बढ़ेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन्। पछिल्लो 24 घण्टामा मात्रै विभिन्न नाका हुँदै 78,000 भन्दा धेरै मानिसले काठमाडौँ छाडेका छन्। यसैबीच असोज 23 गतेदेखि खुला गरिएको अग्रिम बस टिकट बुकिङ मार्फत अहिलेसम्म 1,30,139 यात्रुले टिकट लिइसकेका छन्। यात्रुको चाप बढ़े पनि बिग्रिएका सड़कका कारण यातायात व्यवस्थापनमा चुनौती थपिएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अनुसार राष्ट्रिय राजमार्गहरू बिग्रिएकाले गाड़ी समयमै काठमाडौँ फर्कन नसक्दा सञ्चालनमा समस्या भएको हो। महासंघले यात्रुहरूलाई अनिवार्य रूपमा टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाड़ादर बुझ्न र गाड़ीको अवस्था जाँच गरेर सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।
1: फ्लाई दुबईले यही असोजको 7 गतेदेखि शुरू गरेको दुबई पोखरा दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका अर्थात पोखरा क्षेत्रका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ। शुरूमा 6 महिनाका लागि टिकट बुकिङ खुल्ला रहेको फ्लाई दुबईले सन् 2027 अक्टोबर 30 सम्मलाई बुकिङ खुल्ला गरे पछाडि उडान नियमित हुनेमा पोखरा क्षेत्रका व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो। फ्लाई नमस्ते ट्राभल्सका संचालक ओम नारायण श्रेष्ठले दुबई पोखरा दुबई उडान शुरूआतमा नै उत्साहजनक रहे पछाडि फ्लाई दुबईले बुकिङ अवधि बढ़ाएको बताउनुभयो। चाडबाड़को समय भएकाले दुबईबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुबई जानेको संख्या केही कम रहेको छ। चाडबाड़ पछाडि पोखराबाट दुबई जाने यात्रुको संख्या बढ़ने पर्यटन व्यवसायी श्रेष्ठले बताउनुभयो। पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष समेत रहनुभएका उहाँले फ्लाई दुबईको उडानलाई सफल बनाउन सबै पक्षको सहयोग र सहकार्यको खाँचो रहेको बताउनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतले असोजको 7 गते यता प्रतिकूल मौसमका कारणले फ्लाई दुबईको एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको जानकारी दिनुभयो।
0: तपाईं यति बेला साँझ 7 बजेको ढोरबारा हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860-73-73-10 र 9861-53-507।
5: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
7: हेलो
8: बा कति बन्यो घर अनि ढलान भयो त
9: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
8: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
9: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
0: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
0: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811905630 र 9746680681
10: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटिछन् कि क्या हो
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
5: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 9816634372
12: बडा दशैं र शुभ दीपावलीको अवसर पारी चण्डिकालिका मगर समाज बलाम्बी प्रस्तुत गर्दछ शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083
1: यही कार्तिक 6 गतेदेखि 12 गतेसम्म हरिनाश गाउँपालिका 3 बलाम्दी खेल मैदानमा उपस्थित भइदिनु हुन खेलाडी र सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ
12: मुख्य प्रायोजक हरिनाश गाउँपालिकाको कार्यालय
1: आयोजक चण्डिकालिका मगर समाज बलाम्दी स्याङ्जा
12: प्रथम पुरस्कार ₹50,000
1: द्वितीय पुरस्कार ₹30,000
12: तृतीय पुरस्कार ₹15,000
1: सान्तोना पुरस्कार ₹10,000
12: साथमा सिल्ड मेडल र प्रमाण पत्र
1: विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट डिफेन्डर उत्कृष्ट ब्लकर बेस्ट स्पाइकर र बेस्ट सेटरलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ
12: टिम दर्ता शुल्क ₹5,000
1: टिम दर्ता गर्न सकिने समय यही कार्तिक 4 गते सम्म
12: खेल शुरू हुने मिति यही कार्तिक 6 गतेदेखि
1: विस्तृत जानकारीका लागि सम्पर्क खेल संयोजक अशोक राणा 9845987551 9261852827 र 9065686659
0: विश्रामपछि पुनः स्वागत छ ढोरबराई हाइलाइट्समा अब बाँकी समाचारहरू नजिकै गरेका चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न तनहु प्रहरीले तालिम प्राप्त कुकुर सहित आकस्मिक सुरक्षा जाँच शुरू गरेको छ चाडपर्वका मौका छोपेर हुन सक्ने लागू औषधको अवैध कारोबार विस्फोटक पदार्थको ओसार पोसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न मुख्य नाका र संवेदनशील क्षेत्रमा निगरानी बढ़ाइएको जिल्ला प्रहरी कार्यालय तनहुका प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभएको छ प्रहरीले पृथ्वी राजमार्ग अन्तर्गत शुक्लागण्डकी नगरपालिकाको कोत्रे बजार आबुखरिणी गाउँपालिकाको मुगलिन पुल क्षेत्र लगायत जिल्लाका विभिन्न स्थानमा सुरक्षा जाँच कड़ा पारेको छ चाडपर्वका बेला सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न र आपराधिक गतिविधि निरुत्साहित गर्न अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभएको हो तालिमप्राप्त कुकुरको सहयोगमा शंकास्पद गतिविधि तथा प्रतिबन्धित पदार्थको छिटो र प्रभावकारी पहिचान गर्न सकिने जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनु भएको छ
1: पोखरामा मोटरसाइकलको स्वरूप परिवर्तन गरेर ठूलो आवाज निकाल्ने र ध्वनि प्रदूषण गर्ने कार्य विरूद्ध प्रहरीले कड़ा कार्यवाही शुरू गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र महाथतको इकाईबाट 365 दिने कार्ययोजना अनुसार यो अभियान चलाइएको हो। समाजलाई आतंकित पार्ने र शान्ति सुव्यवस्था खरल पार्ने गतिविधि बढ़ेको जनगुनासो आए पछाडि यो कदम चालिएको हो। कास्की जिल्लाका विभिन्न स्थानमा गरिएको चेक जाँचका क्रममा स्वरूप परिवर्तन गरी आगोको झिल्का निकाल्ने र होहल्ला मचाउने चालकहरू कार्यवाहीमा परेका छन्। सड़कमा मोटरसाइकल उडाउँदै उत्श्रृंखल गतिविधि गर्ने र शान्ति खलल पार्ने चालकहरूलाई नियन्त्रणमा लिएर कानूनी कार्यवाही अगाडि बढ़ाइएको छ। हालसम्म यो अभियान अन्तर्गत 36 जना मानिस र 898 वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। मोडिफाई कार्य गर्ने गराउने 36 जना मध्ये 29 जनालाई सार्वजनिक शान्ति विरूद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरेर कार्यवाही गरिएको छ। अन्यलाई सम्झाएर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
0: तनहुको सुकलागण्डकी नगरपालिकाले दर्ता भएर सञ्चालनमा रहेका टेम्पो, अटो रिक्सा तथा इलेक्ट्रिक रिक्साको भाडा दर निर्धारण गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको भाडा दर अनुसार पक्की सड़कमा पहिलो दिन किलोमिटरसम्म प्रति यात्रु 30 रूपियाँ र 3 किलोमिटर भन्दा बढ़ी दूरीमा थप प्रति किलोमिटर 10 रूपियाँ भाडा लिन पाइनेछ। यस्तै कच्ची सड़कमा पहिलो 3 किलोमिटरसम्म प्रति यात्रु 35 रूपियाँ र 3 किलोमिटर भन्दा बढ़ी दूरीमा थप प्रति किलोमिटर 15 रूपियाँका दरले भाडा लिन पाउने व्यवस्था गरिएको छ। यसअघि नगरपालिकाले दर्ता नगरी सञ्चालन भइरहेका टेम्पो, अटो रिक्सा तथा इलेक्ट्रिक रिक्सालाई तत्काल सञ्चालन रोक्न निर्देशन दिएको थियो। शुक्लागण्डकी नगरपालिकामा 40 वटा टेम्पो, अटो रिक्सा तथा इलेक्ट्रिक रिक्सा दर्ता भएर सञ्चालनमा रहे पनि दर्ता नभएका सवारी साधन समेत ठूलो संख्यामा सञ्चालन भइरहेको पाइएको नगरपालिकाले जनाएको छ। सवारी चालकले मनलाग्दी भाडा लिने गरेको गुनासो बढ़ेपछि नगरपालिकाले भाडा दर निर्धारण गर्नुका साथै यस्ता सवारी साधनको सञ्चालनलाई व्यवस्थित गर्न पहल थालेको हो।
1: नेपालमा शंकास्पद रूपमा बसेको भन्दै 24 जना कोरियन नागरिकलाई अध्यागमन विभागले निष्कासन गर्ने निर्णय गरेको छ। उनीहरूको आचरण संदिग्ध देखिएको र उनीहरूले प्राप्त गरेको भिजाको उद्देश्य विपरीत कार्य गरेको पाइए पछाडि नेपालबाट निष्कासन गरिएको अध्यागमन विभागले जनाएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले 2083 असोजको 23 गते अनुसन्धान तथा कार्यवाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो। 24 जना दक्षिण कोरियाका नागरिकहरूको भिजा रद्द गरेर प्रस्थान गरेको मितिले 3 वर्षसम्म नेपाल आउन नपाउने गरेर निष्कासन गरिएको छ। अध्यागमन कानून बमोजिम जनही 50,000 रूपियाँका दरले जरिवाना गरेर असोजको 28 गते निष्कासन गर्ने निर्णय भएको छ। मोरङ जिल्ला सुन्दर अरैछा नगरपालिका साथ मोरङ मालाती मार्ग स्थित सुन्दर डाँडा क्षेत्रमा रहेको नेपाल न्यू कोभेनान्ट कलेज नामक शैक्षिक संस्थाको दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा सहभागी भएको उनीहरूमाथि आरोप रहेको छ। पर्यटक भिजामा नेपाल आएका उनीहरूलाई धार्मिक क्रियाकलापमा सहभागी भएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको थियो। सबै कोरियन नागरिकहरूको भिजाको म्याद भने बाँकी रहेको थियो।
0: यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत आज असोज 28 गते यस वर्षको मनसून नेपालको सबै विभागबाट बाहिरिएको जानकारी दिएको हो। महाशाखाले यही असोज 17 गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिम भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको थियो। यस वर्ष औसत मितिभन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको हो। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई 2 अक्टोबरसम्म बाहिरिनेछ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो भने सरदर मितिभन्दा 12 दिनपछि आज बाहिरिएको छ। यस वर्षको मनसूनमा औसतको आसपासमै वर्षा भएको छ। मनसून बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावले पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न शहर तथा क्षेत्रमा बुधबार आज पनि आक्रमण जारी राखेको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सेनाले तोपखाना र मेसिनगनबाट गोलाबारी गर्नुका साथै विभिन्न स्थानमा विस्फोट गराएको छ। समाचार एजेन्सीका अनुसार इजरायली सेनाले दक्षिणी लेबनानको पश्चिमी क्षेत्रमा पर्ने अल मनसुर र मजदल जोन शहरलाई निशाना बनाएको छ। बिउत अल सैयदत क्षेत्रमा पर्ने मेसिनगनबाट गोली प्रहार गर्दै सैन्य कार्यवाही गरिएको छ। त्यस्तै गरी हद्दा र बाराचित शहरका बाहिरी क्षेत्रमा तोपखानाबाट आक्रमण गरिएको छ। विन्ट जेबिल जिल्ला अन्तर्गत हरिस र हदादा शहर बीचको अल अर यस क्षेत्रमा पनि आक्रमण भएको जनाइएको छ। सकरा र बारी अल सलौकी आसपासको क्षेत्रमा समेत गोलाबारी गरिएको समाचारमा उल्लेख छ। लेबनान र इजरायलले गत जूनमा अमेरिकाको मध्यस्थतामा सुरक्षा व्यवस्था सम्बन्धी रूपरेखा सम्झौतामा हस्ताक्षर गरेको थियो। सम्झौतामा लेबनानी सेनाको चरणबद्ध तैनाथी, इजरायली सेनाको फिर्ती र पुननिर्माण तथा आर्थिक सुधारको उपाय समेटिएका छन्। यद्यपि सम्झौतामा उल्लेख गरिएका प्रावधान कार्यान्वयनमा विभिन्न अवरोधहरू कायम रहेका छन्।
0: युक्रेनको राजधानी कियेभमा रूसी ब्यालिस्टिक क्षेपणास्त्र आक्रमणमा पनि एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमण अघि पश्चिममा सहयोगी राष्ट्रहरूबाट पूर्व सूचना प्राप्त भएको बताउनु भएको हो। उहाँका अनुसार यसै साथ युक्रेनमा यस प्रकारको आक्रमण दोस्रो पटक भएको हो। राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत आक्रमणबाट कियेव स्थित एक आवासीय भवनमा क्षति पुगेको जानकारी दिनुभएको छ। राजधानीको प्रमुख विद्युत उत्पादन केन्द्र मध्ये एउटालाई समेत निशाना बनाइएको उहाँले बताउनु भएको छ। यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सप्ताहन्तमा रूस र युक्रेन ऊर्जा क्षेत्रमा युद्ध विराम गर्न सहमत भएको घोषणा गर्नुभएको थियो। त्यसपछि राष्ट्रपति जेलेन्स्कीले पनि रूस ऊर्जा क्षेत्रमा युद्ध विराम गर्न सहमत भए युक्रेनले समेत त्यसलाई स्वीकार गर्ने बताउनु भएको हो। राष्ट्रपति ट्रम्पले अमेरिकाले युक्रेनसँग गुप्तचर सम्बन्धी सूचना आदान प्रदान गरिरहेको र युद्ध अन्त्यका लागि रूस तथा युक्रेन दुवै पक्षसँग निरन्तर प्रयास गरिरहेको बताउनु भएको छ।
1: अब अन्तिममा खेल समाचार। सरकारले जापानमा भएको 20 संस्करणको एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराटेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको छ। यसअगाडि असोजको 23 गतेको मन्त्री परिषदको बैठकले पदक विजेता खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। सरकारले तेन्जिङलाई 6,50,000, प्रशिक्षकको सर्वश्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराइएको छ। त्यस्तै कबड्डी टोलीका खेलाड़ीहरूले जनही 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोक बहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले जनही 65,000 रूपियाँ प्राप्त गर्नुभयो। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँस्य पदक जितेको हो। शेर्पाको भने यो पहिलो पदक रहेको छ। कराटेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभयो।
0: यिनै खबरहरूसँगै हामी ढोलबालाई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
1: 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई आज सकियो। अन्तर्देशीय अपराध विरूद्ध छिटो र बलियो कदम चाल्नुपर्नेमा नेपालको जोड।
0: मौसमजन्य विपत्तिबाट भएको क्षतिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि सरकारद्वारा 5,59,72,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, घर फर्किने यात्रुको चाप बढ्यो।
1: फ्लाई दुबईले असोजको 7 गतेदेखि शुरू गरेको दुबई पोखरा दुबई उडान सेवा नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसायी विश्वस्त। आज असोजको 28 गते यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिरियो।
0: दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी। किएवमा रूसी क्षेप्यास्त्र आक्रमण, एकजनाको मृत्यु, 6 घाइते।
1: र जापानमा भएको विश्व एसियाडमा पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई सरकारद्वारा पुरस्कार प्रदान।
0: अवस्थ यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबारलाई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारको साथमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री विदा हुन्छौ। नमस्कार।
7: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रमको
1: विश्व एसियाडमा पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई सरकारद्वारा पुरस्कार प्रदान।
0: अवस्थ यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबालाई हाइला

0: प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
3: घर, अफिस, व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रिय गौरवको निर्माण आयोजना, निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाइवुड।
4: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाइवुड।
3: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा। ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाइवुड,
4: वाटर प्रुफ प्लाइवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस कटरिङ प्लाइवुड।
3: गुणस्तरमा विश्वास, निर्माणमा मजबुती, ब्ल्याक कोब्रा प्लाइवुड।
4: सुमिना सप्लाई एन्ड सप्लायर्स, खैरिनी टार तनहुँ। प्रोप्राइटर बद्री पौडेल। फोन नम्बर 9556026465।
3: ब्ल्याक कोब्रा प्लाइवुड, बलियो र भरपर्दो निर्माणको सही छनौट।
5: धुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छ त बन्के बचोक पारिपट्टि छ नि।
6: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
5: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
6: ल, फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715606665।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही धुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहालेँ,
8: चिया त पिएर जाऊ।
7: अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460161268 र 9560602068।
11: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
12: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
11: दीक्षा ब्युटी पार्लर रे?
12: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
11: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
12: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
11: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
12: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
11: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
12: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
13: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा

0: नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा सम्पर्क 97090334335।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 31 गते शनिबार
1: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
1: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
4: यही हो मौका पर्यो
5: होइन हौ कसरी पर्यो
4: कोर्यो कि पर्यो कोर्यो कि पर्यो हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो
5: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार्ड मार्फत सिधै 10 लाखसम्म स्योर सर्ट क्यास उपहार फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा
4: कोर्यो कि पर्यो कोर्यो कि पर्यो हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो
5: शर्तहरू लागू हुनेछन्
6: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 065590269 र 98560161900
5: हिरो सिजी मोटर्स
7: जाम न ढिला भइसक्यो
8: एकैछिन पख न के को भिडियो सुनौ
9: घर बनाउँदै हुनुहुन्छ मैले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्घ खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
7: हो नि चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारी एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
8: नबोल न सुन त
9: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
7: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
8: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेस प्रोपाइटर रविन्द्र पौडेल सम्पर्क 98460862 र 98041128
10: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
11: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
10: त्यसको चिन्ता लिनै पर्दैन नि खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
11: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
10: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
11: होटल फ्यामिली एन्ड लज खैरनी 4 बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98560 23420 98041 54674 र 98460 23420
12: तिमीले देखो कुर्ता सुरुवात चुरा मिलाए
13: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
14: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
15: हजुर सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
16: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ।
17: क्रिस्मी क्लोथिंग कलेक्शन शुक्ला गण्डकी 4 दुलेगौड़ा मुक्तिनाथ विकास बैंक चार घर माथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856557731 9806657731।
18: हार्दिक निमन्त्रणा
19: नेपालीहरूको महान पर्व विजय दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालीका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चबली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोषदाता ज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
20: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे,
19: पूजा आराधना समय बिहान 11 बजे,
20: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
19: विस्तृत जानकारीका लागि सम्पर्क 9846083373 र 9467269275। साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रेदीको अत्यन्त जरूरी सूचना। यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह 12 बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समयभित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर रूपमा लाग्नेछ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहु फोन 0564111122।
21: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
22: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
21: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
22: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
23: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
24: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817।
25: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
26: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
25: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
26: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
19: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
27: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
19: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465110950।
28: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
29: होइन
0: धुवामा के गरिराखेको छौ भने तिमी
1: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेछु नि।
0: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
1: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
0: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
28: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656।
3: सधैँ झै यही आउँदो कार्तिक 7 गते पहिलो शनिबार
4: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: उपचार हुने रोगहरू
4: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
3: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
4: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
3: दिसा पिसाब एवं पेटको समस्या,
4: तौल घटबड हुने वा थाइराइडको समस्या,
3: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
4: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा तनहुँ।
4: फोन नम्बर 0564142333 र 98678187।
5: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
1: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
5: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
6: कौरव पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले साराले दिग्विजय गर्न सके त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाहिना भएर भगवान रहनुभयो। जब
1: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

कस्तो कस्तो पर्छ हामीले देख्न अनि सुन्न ए कस्तो कस्तो पर्छ हामीले देख्न अनि सुन्न लडेर चोट लाग्दा पनि चस्मा खोल्नु हुन्न।

पहिल्यै थाहा थियो। धन्यवाद भाउजू जानकारी गराइदिनु हो। यसले रक्सी खान्छे भन्ने मलाई पहिल्यै थाहा थियो। विदेशबाट आएको दिन हल्का गन्ध आयो।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: दुलेगौडा सिर्जना चोक बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9865078634 र 9701105090।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन्न त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
5: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
9: कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
10: दिदी पनि नमजाले झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
12: हेर्न कान्छी, यति
8: सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।

0: जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
1: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
4: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेकहरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856063507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
8: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
9: म्याडम, धुम्रपान भनेको के हो?
8: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
8: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
8: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
10: सुन्नु न श्रेया, यो चाया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
11: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
10: कहाँ?
11: गण्डकी मेडिकल हल।
3: हो, गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
11: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
3: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
12: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैंकको ठ्याक्कै पारी सम्पर्क 0965903769 मोबाइल

0: 98 40 82 69 26।
1: हार्दिक निमन्त्रणा।
2: नेपालीहरूको महान पर्व विजय दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालिका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चबली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोषदाताज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
3: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे,
2: पूजा आराधना समय बिहान 11 बजे,
3: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
2: विस्तृत जानकारीका लागि सम्पर्क 98 460 83 373 र 98 467 69 275। साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफ्रिदीको अत्यन्त जरूरी सूचना। यस सहकारी कार्यालय भवनमा ट्रस्ट निर्माण गर्नुपर्ने भएको हुँदा उक्त कार्य श्रम करारमा दिने निर्णय भएकाले काम गर्न इच्छुक इजाजत फर्म वा कम्पनीलाई यही असोज 30 गते मध्याह 12 बजेसम्म आवश्यक कागजात सहित आवेदनका लागि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ। बोलपत्रमा सहभागी हुन इच्छुक फर्म र कम्पनीले पालना गर्नुपर्ने शर्तहरू। इच्छुक योग्य फर्म र कम्पनीले संस्थाको कार्यालयबाट कार्यालय समयभित्र मात्रै बोलपत्र फारम र आवश्यक कागजातहरू ग्रहण गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा रितपूर्वक इजाजत पत्र पेश गर्नुपर्नेछ। तोकिएको समय पछाडि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन। बोलपत्र यही असोज 30 गते दिउँसो 3 बजे संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्र निवेदन दस्तुर रूप 500 लाग्नेछ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। विस्तृत जानकारीका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरफिर्दी तनहुँ, फोन 065 4111 122।

0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847615368।
1: यो चाड पर्व टीवीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
2: हरेक खरिदमा शीर्षट उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
1: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस।
2: फटाफट फाइनेन्स सुविधा, नागरिक र लाइसेन्स भए पुग्छ।
1: टीभीएस दुलेगौंडा
2: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौंडा, प्रोपाइटर बसन्त लालचन्द, 9856309982 र 9765620209।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
4: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा नगरपालिका।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
7: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा दिल्लीमा गृहमन्त्री सुदन गुरुङको भारतका गृहमन्त्री र विदेश मन्त्रीसँग भेट, के कुरा भए,
8: गृह प्रशासन सुरक्षा शान्ति
7: प्रणाली बारे सुन्नुहुनेछ एक मौसम अधिकारीसँग कुराकानी।
9: यो वर्ष चाहिँ सरदर भन्दा कम वर्षा हुने नै भनिरहेको थियौँ, तर जुन यो लास्ट देशैभरि वर्षा भयो, यसले गर्दाखेरि चाहिँ सबै यो रेनफल सबै नै अलिकति बढी देखायो।
7: र युक्रेनी ऊर्जा पूर्वाधारमा रूसले गरेका पछिल्ला भीषण आक्रमण बारे सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको किएवको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
10: शरद केसीबाट समाचार सुन्नुहोस्। युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा भएको अर्को ठूलो आक्रमणका कारण 6 लाख मानिस विद्युत सेवाबाट वञ्चित भएको जनाएको छ। किएव र खार्किभ आसपासका इलाकालाई लक्षित गरी रातभरि गरिएको बम हमलामा कम्तीमा 6 जना मारिएका छन्। एक युक्रेनी सांसद लिसा यासको भन्छिन्, हामीसँग पानी छैन, बिजुली छैन, किएवमाथि प्रहार गरिएका दर्जनौं बलिस्टिक क्षेपास्त्रका कारण म रातभरि निदाउन सकिन। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात भएको आक्रमणबारे पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। किएवले अमेरिकी कम्पनी स्पेसएक्समाथि स्टारलिङ्कको संचार सञ्जाल सीमित तुल्याएर युक्रेनको युद्ध अभियान प्रभावित तुल्याएको आरोप लगाएको छ। स्पेसएक्सले भने कुनै प्रतिक्रिया दिएको छैन। रूस र जर्मनी बीचको नर्ड स्ट्रीम ग्यास पाइपलाइन विस्फोट गराएको आरोप लागेका एक व्यक्तिका वकिलहरूले जर्मन अदालत समक्ष उक्त विस्फोटलाई वैध मान्न सकिने तर्क गरेका छन्। प्रतिवादी सेरी के युक्रेनी सेनाका अधिकृत थिए र उनले सन् 2022 पाइपलाइन ध्वस्त पार्ने गरी भएको विस्फोटमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन्। प्रतिरक्षा बहस शुरू गर्दै उनका वकिलले भने कुनै व्यक्तिलाई हानि नपुर्याएर आक्रमणकारीका पूर्वाधार नष्ट गर्नु गैर कानूनी हुन्छ वा हुँदैन भनी प्रश्न उठाए। अभियोजनकर्ताहरूले पाइपलाइन जस्ता सर्वसाधारणका पूर्वाधार नष्ट गर्नु युद्ध अपराध ठहरिन सक्ने जिकिर गरेका छन्। साउदी अरबको प्रमुख तेल कम्पनी अराम्कोको दहरान स्थित मुख्यालयमा मंगलबार राति ठूलो क्षति भएको बताइएको छ। यमनबाट हुथी विद्रोहीहरूले क्षेपास्त्र र ड्रोन मार्फत साउदी अरबलाई निरन्तर निशाना बनाइरहेका बेला उक्त खबर आएको हो। घटनाबारे जानकारी राख्ने स्रोतहरूले समाचार संस्था रोयटर्सलाई बताए अनुसार उक्त परिसरभित्र रहेको एउटा भवनका विभिन्न तलामा आगो फैलिएको थियो। रियादमा पुनः ठूला विस्फोटहरूका आवाज सुनिएका छन् र इरान समर्थित हुथी विद्रोहीहरूले साउदी तेल संरचना र विमानस्थलहरूमा आक्रमण जारी राख्ने धम्की दिएका छन्। चीनको सरकारी तथ्याङ्कले आफ्नो देशबाट हुने निर्यातमा उल्लेख्य वृद्धि भएको देखाएको छ। सेप्टेम्बर महिनामा गत वर्षको सोही अवधिको तुलनामा निर्यात 36% बढ़ेको छ, जुन अपेक्षाभन्दा निकै धेरै हो। साना विद्युतीय उपकरणदेखि आर्टिफिसियल इन्टेलिजेन्स डेटा सेन्टरहरूका लागि आवश्यक प्राविधिक सामानको अधिक माग नै निर्यात बढ़नुको कारण भएको बताइएको छ। र इण्डोनेसियाली स्वास्थ्य अधिकारीहरूले विगत 2 महिनामा 2,50,000 भन्दा बढ़ी मानिसहरूमा श्वास प्रश्वास सम्बन्धी समस्या देखा परेको बताएका छन्। डढेलोको धुवाँबाट देशभरि र दक्षिण पूर्वी एसियाको ठूलो भागसम्म वायु प्रदूषण फैलिएको घटनासँग त्यसको सम्बन्ध रहेको उनीहरूको भनाइ छ। इण्डोनेसियाका राष्ट्रपति प्राबो सुबियान्तोले डढेलो निभाउन थप साधन स्रोत परिचालन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
11: साझापखमा पुनः स्वागत छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेक सम्मेलनमा सहभागिता जनाउने क्रममा भारत पुगेका गृहमन्त्री सुदन गुरूङले दिल्लीमा हिजो र आज त्यहाँका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग भेट गरेका छन्। सम्मेलनको छेकोमा गृहमन्त्री अमित शाहसँग भएको द्विपक्षीय वार्ता मुख्य रूपमा सीमा सुरक्षा मामिलामा केन्द्रित भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। विदेश मन्त्री एस जयशंकरसँग भने गुरूङ नेपाल फर्कने क्रममा दिल्ली विमानस्थलमा संयोगवश संक्षिप्त भेट मात्र भएको बताइएको छ। ती भेटहरूमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे पनि कुरा भएको बताइएको छ। यसै विषयमा केही बेर अघि हामीले दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापालाई सम्पर्क गरी शुरूमा उनलाई विस्तृत वार्ता भएको भनिएको भारतीय समकक्षी अमित शाहसँग के कुरा भए भनी सोधेका छौं।
8: विशेष गरी अब उहाँहरूको आफ्नो गृह प्रशासन सुरक्षा शान्ति सुरक्षा बर्डर सुरक्षा लगायतका विषयमा कुरा भयो। दुईजनाको बुझाइ एउटै के थियो भने अब छिमेकी राष्ट्रहरूको सुरक्षाहरू चाहिँ एकअर्कासँग लिङ्क हुन्छ र कुनै देशमा सुरक्षा भएन भने अर्को देशमा त स्पिल ओभर इफेक्ट हुन सक्छ। त्यसैले आफ्नो देशभित्रको सुरक्षाको गृह प्रशासनको जिम्मा चाहिँ हामीले आफ्नो तरिकाले जिम्मेवारी कुरा गरि नै राखेका छौँ र त्यो गर्दाखेरि चाहिँ एक अर्काको देशको सुरक्षाको बारेमा पनि हामीले ध्यान दिनुपर्छ। बोर्डर एरियामा चाहिँ कहिलेकाहीँ केही तत्त्वहरूले ओपन बोर्डरको फाइदा लिएर चाहिँ बोर्डरलाई एक्सप्लोइट गर्न खोजिरहेका हुन्छन्। त्यस बारेमा हामी चनाखो हुनुपर्छ, चाहे ड्रग स्मग्लिङ होस् चाहे काउन्टरफिट करेन्सीका कुराहरू हुन्, त्यस बारेमा हामी चनाखो हुनुपर्छ। त्यसमा चाहिँ हामीले अब के कसरी सकिन्छ एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ उहाँहरूको छलफल केन्द्रित थियो।
12: जस्तो अब आज त्यहाँका विदेश मन्त्री एस जयशंकरसँग पनि कुरा भयो, दुई त्यहाँका सरकारका प्रभावशाली मन्त्रीहरूसँग कुरा हुँदाखेरि चाहिँ जुन अहिलेको नेपालको सरकारप्रतिको उनीहरूको बुझाइ, उनीहरूका जिज्ञासा के कस्ता थिए, के कुरा भए?
8: यस जयशंकरज्यूसँग चाहिँ हाम्रो प्लान भेट होइन। जयशंकरज्यू पनि विदेश जाँदै हुनुहुन्छ उहाँ आफ्नो भ्रमणमा। उहाँहरू दुवैजनाको चाहिँ एयरपोर्टमा संयोगवश भेट भए पनि उहाँहरू लगभग 15-20 मिनट चाहिँ छलफल गर्न समय उहाँहरूले पाउनुभयो। त्यस बीचमा चाहिँ विशेष गरी उहाँहरूको बीचमा चाहिँ ठ्याक्कै अफिसियल कुराकानी भन्दा नि अनौपचारिक कुराकानी भएको थियो। जयशंकरज्यूले आफ्नो नेपाल भ्रमण पछिल्ला वर्षहरूमा भएका भ्रमणहरूको बारे पनि उहाँले सम्झिनुभयो।
12: जस्तो अब धेरैले चासोपूर्वक हेरिरहेको एउटा विषय चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहको जुन हुने भनिएको भारत भ्रमणका बारे पनि छ, त्यसबारे चाहिँ के कुरा भए?
8: त्यसबारेमा हिजो माननीय गृहमन्त्रीज्यूहरूको भ्रमणको बेला सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको जुन भविष्यमा हुने भ्रमण त्यसको लागि हामीले गर्नुपर्ने तयारी के छ हामी गर्दैछौ भन्ने किसिमले चाहिँ हाम्रो माननीय गृहमन्त्री सुदन गुरुङज्यूले भन्नुभयो र त्यसबारेमा चाहिँ भारतका गृहमन्त्री अमित शाहले चाहिँ हामी उहाँलाई भारतमा स्वागत गर्न इच्छुक छौ। उहाँको भ्रमणले नेपाल भारत सम्बन्धलाई थप उचाइमा पुर्याउन सक्नेछ भन्ने बारेमा उहाँले विश्वास व्यक्त गर्नुभएको थियो।
11: उनी थिए दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापा। अर्को विषय, गत भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीकै झल्को दिने गरी गत आइतबार बुढ़ी गण्डकीमा आएको बाढ़ी समेत हिम पहिरोबाटै शुरू भएको देखिने जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद प्रहरीले बुढ़ी गण्डकी बाढ़ीमा भोटेकोशीको तुलनामा एक चौथाई मात्रै पानीको मात्रा पाइएको र त्यसको वेग पनि रसुवाबाट शुरू भएको बाढ़ीको तुलनामा आधा मात्र रहेको बताए।
13: पछिल्लो अपडेटहरू हेर्दाखेरि चाहिँ त्यो हिम क्षेत्रबाटै शुरू भएको देखिन्छ। करिब 5000 मिटरकै आसपासमा भएको हिम क्षेत्र पर्माफ्रस्ट भन्छौँ हामी, जमेको जमिन ठुलो क्षेत्र चाहिँ फेल भएको छ र यो खसेको देखिन्छ र तल आउँदाखेरि यो पहिरो पनि यसले ट्रिगर गरेको जस्तो देखिन्छ। त्यस हिसाबले अब यो बुढी गण्डकी बाढीलाई रसुवा भोटेकोशी बाढीसँग करिब करिब समानता धेरै नै भएको भनेर भन्न चाहिँ मिल्छ। चाहिँ यो रसुवा भोटेकोशी बाढीको हामीमा जति पानीको मात्रा चाहिँ तत्कालिक रूपमा संलग्न थियो भन्यो करिब 200 करोड घनमिटर, यतापट्टि हेर्दाखेरि चाहिँ त्यो 50 लाख घनमिटर मात्रै देखिन्छ। रसुवा भोटेकोशीमा चाहिँ अलिक बढी गेग्रियान भन्छौँ हामी टेब्रिज चाहिँ थियो, त्यसमा ढुङ्गा रोडा बालुवाको मात्रा बढी थियो भने यतापट्टि चाहिँ अलिक बढी माटो कालो माटो देखिन्छ।
14: यसलाई पनि हामीले हिम पहिरोबाट सिर्जित बाढी भन्न सकिने भयो।
13: पछिल्लो तस्विरहरू निहालिराख्दाखेरि चाहिँ यो हिम क्षेत्रबाट भन्ने चाहिँ कन्फर्म नै भयो।
14: भोटेकोशीको तुलनामा बुढी गण्डकीमा कम क्षति हुनुमा चाहिँ यसमा पानीको मात्रा नै कम भएर हो अथवा अरू के कारण हुन सक्छन्?
13: पानीको परिमाण केही कम थियो भन्न मिल्छ, त्यसले गर्दाखेरि तुलनात्मक रूपमा कम घरहरू कम बस्तीहरू जोखिममा थिए, आम मानिसले नागरिकले सिकेको र त्यो अनुसार व्यवहार गरेको पनि देखियो।
14: यो पूर्व सूचना पनि यसमा हामीले दिने सन्देशको भित्रपट्टिको विषयवस्तु भोटेकोशी बाढी भन्दा केही फरक थियो कि हामीले सामान्य बाढी मात्रै आउँदैछ भनेर पठाएको थियौँ?
13: अलिकति फरक चाहिँ हामीले गरेका थियौँ। हाम्रो एसएमएसमा हामीले अर्को सूचना आउँदासम्म सुरक्षित र अग्लो स्थानमा गएर रहन भनेर अनुरोध गरेका थियौँ। बुढी गण्डकीतर्फ चाहिँ यो 2-3 इपिसोडमा बाढी आयो। पहिला अलिक सानो बाढी आयो, मानिसहरूलाई अलिक सचेत गराउने किसिमबाट त्यो बाढी देखिन्छ, त्यसले क्षति चाहिँ पुर्याएको थिएन। दोस्रो बाढी अलिक ठुलो आयो र तेस्रो बाढी यो करिब करिब 1-1 घन्टाको अन्तरालमा 3 बाढीहरू आएको छ। अब त्यो आउनुमा के कारण थियो भन्ने चाहिँ अध्ययनकै क्रममा छौँ हामी।
14: बाढीको भावको तीव्रता चाहिँ भोटेकोशी भन्दा कति कम थियो?
13: औसत गति चाहिँ निकाले हेर्दाखेरि करिब करिब 40-50 किलोमिटर प्रति घण्टा औसत तारुघाटसम्मको गति देखिन्छ। अब यता भोटेकोशीतर्फ हेर्दाखेरि चाहिँ त्यो गति 100 बढी थियो। अब उच्चतम गति त 180 भन्दा माथि नै पायौँ हामीले।
11: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुली, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। नेपालबाट यो वर्षको मनसून 119 दिनमा आज बुधबारबाट बाहिरिएको मौसम अधिकारीहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदर मितिभन्दा ढिलो गरी असार 5 गते भित्रिएको मनसूनी वर्षा प्रणाली ढिलो गरेरै असोज 28 बाहिरिएको हो। समग्रमा यो वर्षको मनसून कस्तो रह्यो? यो प्रश्न केही बेर अघि मैले विभागकी प्रवक्ता मौसमविद विभूति पोखरीलाई सोधेको थिएँ।
15: समग्रमा नर्मल जस्तै देखिया छ देशभरिको, अब यसमा पनि स्थान विशेषमा अब कतै नर्मल हुने होइन, कतै चाहिँ अब नर्मल भन्दा कम, कतै चाहिँ अलिकति बढी, त्यो चाहिँ देखिया।
11: कुन भेगमा धेरै पानी पर्यो, कुन भेगमा अलिक कम पर्यो?
15: पश्चिमका पहाड़ी भूभागहरू, कोशी प्रदेशका पहाड़ी भूभाग, बागमती प्रदेशका पहाड़ी भूभाग, त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा चाहिँ नर्मल जस्तै देखिया छ भने कोशी प्रदेश पहाड़ी तथा यो तराईका भूभाग, त्यस्तै मध्य प्रदेशका केही स्थानहरूमा चाहिँ यो नर्मल भन्दा चाहिँ कम देखिया।
11: यो वर्ष ढिलो गरी भित्रिएको मनसून अब बाहिरिँदा पनि लगभग 12 दिन ढिलो बाहिरियो सरदर मिति भन्दा, त्यसले चाहिँ मनसुनी प्रवृत्ति कस्तो बनिरहेको संकेत गर्छ?
15: सुरुमा पूर्वानुमान गर्दाखेरि पनि अब यो वर्ष चाहिँ सरदर भन्दा कम वर्षा हुने नै भनिरहेको थियौँ होइन, तर जुन यो लास्टको देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ स्वात्तै यो मनसुनको रेनफल जुन छ नि यो सबै नै अलिकति देशभरि नै बढी देखाएको अवस्था चाहिँ छ। अहिले अब दसैँ अलिकति ढिलो भएर हो, नभए पछिल्लो ट्रेन्ड हेर्ने हो भने चाहिँ विथड्रल चाहिँ अलि लामो लामोसम्म नै बसेकै देखिया छ।
12: अब पानी परिहाल्यो भने कस्ता पानी पर्छन्? अब दसैँमा वर्षा हुने सम्भावना रहन्छ कि रहन्न मनसुन बाहिरिए पनि अन्य प्रणाली मार्फत?
15: तत्काल चाहिँ केही प्रणालीहरू बन्ने त्यस्तो चाहिँ देखिया छैन र अलि सक्रिय खालको पश्चिमी वायुकै कारणले कुनै सक्रिय मौसम प्रणाली पनि अहिलेसम्म चाहिँ देखिया छैन। अब चाहिँ अब वर्षा बनाउने भनेको पश्चिमी वायुकै कारणले हो। कुनै अब बंगालको खाडी वा अरब सागरमा चाहिँ कुनै त्यस्ता चक्रवातहरू बनेको खण्डमा चाहिँ हामीलाई असर गर्ने हो होइन, नभए भने चाहिँ अब यो पश्चिमी वायुकै कारणले वर्षा हुने हो। पश्चिमी वायुको कारणले हुने वर्षाहरूले चाहिँ अब यो माथिल्ला भूभागहरूमा चाहिँ हिमपात गराउने, असिना पानी पर्ने, हावाहुरी त्यो सम्भावना चाहिँ रहन्छ। मनसुन जस्तो लामो समस्या बस्दैन होइन।
12: उनी छिन् जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल। अब एउटा अन्तर्राष्ट्रिय विषय, युक्रेनले आफ्ना ऊर्जा पूर्वाधारमा श्री रूसले गरेको पछिल्लो भीषण आक्रमणबारे पनि सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको बताएको छ। अमेरिकाले भने त्यसको खण्डन गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
16: आक्रमण रातभरि भएको अधिकारीहरूले जनाएका छन्, जसको निशाना कियव र खार्किव क्षेत्रलाई बनाइएको थियो। बम हमलामा परेर कम्तीमा 6 मारिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात आक्रमण हुँदा पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टारलिङ्कको संचार सञ्जालमा अवरोध निम्त्याएको आरोप लगाउँदै त्यसले आफ्नो युद्ध मोर्चामा अप्ठ्यारो पुगेको पनि युक्रेनले बताएको छ। बीबीसीका संवाददाता ड्यान जोन्सन भन्छन्, रूसले के कहाँ र कति बेला आक्रमण गर्दैछ र त्यो कहाँ खस्छ भन्ने जानकारीको निम्ति युक्रेन अमेरिकी सेटेलाइट गुप्तचरीमा निर्भर हुने गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सूचना आदान प्रदान रोकिएको कुरा अस्वीकार गरेका छन्। युरोपेली संघले पनि गुप्तचरी सूचना रोकिएको कुनै संकेत नपाएको बताएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन।
12: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062929
5: मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार सेवाहरू
7: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
6: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
7: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
6: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
7: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
6: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइज

0: छन्। पाठ्यघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
2: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागञ्जकी नगरपालिका 2 कोटे स्थल हो। प्रोपाइटर निशा लामा, सम्पर्क 97-09-34-33-35।

0: 103.8 अन्तरमनको आवाज
1: फुलै फुलको सुन्दर संसार हरेक खुशीलाई बनाओ यादगार
2: फुलै फुलको बगैँचामा मेरी माया
1: विवाह होस् या शुभ कार्यको दिन सजावटको रोजाई एभरग्रीन
3: कट फ्लावर बुकी फुलको माला दुबोको माला रजनीगन्धाको माला साथै गाडी सजावट स्टेज मण्डप हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस् साथै शुक्ला गण्डकी दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ
1: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो
3: Evergreen Flower and Decoration Shukla Gandaki 4 Dulegaonda Bhitri Bazar Proprietor Kiran Magar Samparka 97-45-42-33
1: Supad Mulyama Akarshak Sajavat Ra Phulko Sundarta Khushiko Samjhana
4: Mobile Bhannebittikai huncha Videshbata bhai aaudai chha भनौला नि एउटा ल्याइदे भनेर
5: नरिसाउनुहोस् न जब मोबाइलको लागि विदेशकै बाटो हेर्नुपर्छ र सुन्नुहोस् न दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल जस्तो खोज्यो त्यस्तै जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या
3: हो Samsung, Redmi, Vivo, Realme, Nokia र Oppo कम्पनीका मोबाइल फोनहरू किन्न मर्मत गर्न र एसेसरीजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
5: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि
3: हाम्रो मोबाइल पसल दुलेगौंडा साङ्गिला बैंकको ठ्याक्कै पारिपट्टि कृति फोटो सँगै प्रोपाइटर सन्तोष श्रेष्ठ फोन 98-560-56-996 र 97-051-56-996
6: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
7: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
6: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
7: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
6: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
3: होटल फ्यामिली एन्ड लज खैरेनी 4 बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98-460-23-40-94-54-674 र 98-460-23-420 श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
8: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
3: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं
9: कौरव पाण्डवको बीचमा त्यत्र जाजलले एउटै साराले दिग्विजय गर्न सक्थे त्यस्ता थिए तर भगवान सारा थिए अर्जुनको दाइना भएर भगवान रहनुभयो
8: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी

0: अन्तर्मन को आवाज
1: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको केही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे।

0: लि जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमेलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिंगापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811453305।
2: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस् हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 0654140008
3: टिकुली माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
4: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
3: हो र कहाँ छ र त्यस्तो
4: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
6: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
5: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
7: ए सबिना यस्तो हतारमा कता हो
8: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
7: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
9: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9008216142

0: 101.8 अन्तर्मन को आवाज।
1: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
2: ओके यो झुम्का हेर न है कस्तो राम्रो जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त मिलेर दुःख मात्रै पाइयो।
1: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
2: हो त है सामान लिन टाढै किन जानु पर्यो र
3: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
4: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
3: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल। फोन 98461 61 220।
1: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि अरू समाधान को खोज्ने हो त? अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि। त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
8: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागञ्जगी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन टुल ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन टुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागञ्जगी नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुलेगौडा तनहु।
9: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
10: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
9: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा भित्री बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भूज बहादुर सुनार।
8: मोबाइल 98058 35 537 र 98068 15 899।
12: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
13: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम।
12: ओके ल
13: हजुर सिग्देल अफसेट प्रेस शुक्लागण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
12: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर वुडन बोर्ड बनाइएका साथै मायाको चिनो कप मेजल प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर संशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर गोविन्द सिग्देव। फोन 98560 28543 र 98417 00787।
2: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो।
12: चिन्ता नगर्नुहोस् नोकिया सर्भिस सेन्टरमा
2: अनि बन्छ त दाई
12: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त
14: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती सोनीको ठिक पारिपट्टि सबै ब्रान्डका मोबाइल बिक्री साथ
12: कैफे र एसेसरी सामानहरू उपलब्ध छन्।
3: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029। साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प सोप आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
5: गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्सन अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बिपी चोक
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841649304।
15: नमस्कार, राति 10 बजेको ढरबनाई हाइवेमा यहाँलाई स्वागत छ। म इरफान मिया, अब सुन्नुहोस् आजका समाचारहरू। संयुक्त राष्ट्रसंघीय महासभाले नेपाल सहित 15 राष्ट्रलाई संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषदको सदस्यमा निर्वाचित गरेको छ। मंगलबार भएको गोप्य मतदान मार्फत निर्वाचित राष्ट्रले सन् 2027 जनवरी 1 देखि 3 वर्ष कार्यकाल सम्हाल्नेछन्। निर्वाचित राष्ट्र मध्ये अफ्रिकी समूहबाट बुरुन्डी, घाना, नाइजेरिया र जाम्बिया तथा एसिया प्रशान्त समूहबाट जापान, जोडान, कुवेत र नेपाल छन्। त्यसै गरी पूर्वी युरोपेली समूहबाट माल्दोभा र युक्रेन, ल्याटिन अमेरिका तथा क्यारेबियन समूहबाट ब्राजिल, डोमिनिकन रिपब्लिक र उरुग्वे तथा पश्चिम युरोपेली र अन्य राष्ट्रको समूहबाट जर्मनी र आयरल्याण्ड निर्वाचित भएका छन्। यस वर्ष सदस्यताका लागि प्रस्तुत गरिएको सबै 15 उम्मेद्वारहरू विरुद्ध निर्वाचित भएका हुन्। बुरुन्डी, घाना, जापान, कुवेत, ब्राजिल र डोमिनिकन रिपब्लिक पछि क्या पुनः निर्वाचित भएका छन्। विदेशी लगानी भित्राउने, त्यसको सुरक्षा गर्ने र लगानीकर्तालाई कानून अनुसार व्यवसाय सञ्चालन गर्ने वातावरण उपलब्ध गराउने प्रतिबद्धता, एकतिर सफल विदेशी लगानीको भविष्यलाई लिएर अनिश्चितताको सिर्जना गर्ने सरकारी निर्णय र नियामकीय व्यवहार अर्कोतिर। एनसेल प्रकरणले नेपालमा विदेशी लगानीको सुरक्षा कानूनी शासन र सरकारको नियामकीय निष्पक्षतामाथि फेरि गम्भीर प्रश्न खड़ा गरेको छ। एनसेलको अनुमति पत्र नवीकरण, किस्ताबन्दीमा शुल्क भुक्तानी, शेयर स्वामित्वमा परिवर्तन र अनुमति पत्रको अवधि समाप्तिपछिको व्यवस्थापनलाई लिएर सरकार तथा सरकारी निकायहरूको व्यवहार पूर्वाग्राही भएको आरोप उठिरहेको छ। विशेष गरी अनुमति पत्र नवीकरणका लागि भुक्तानी सुविधा दिने निर्णयमा कम्पनीको स्वामित्व सरकारले प्राप्त गर्न सक्ने अवस्थाको उल्लेख गरिनुलाई लिएर प्रश्न उठाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचन परम्परागत नेताको तजबीज र कोठाभित्रको टिकट वितरण अन्त्य गर्ने दावी सहित उम्मेद्वारी छनौट रूपरेखी सार्वजनिक गरेको छ। राष्ट्रपा केन्द्रीय समितिबाट पारित रूपरेखा अनुसार अब पार्टीबाट पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यका उम्मेद्वार बन्न 4 वटा कडा चरण पार गर्नुपर्नेछ, जसमा पार्टीभित्रको प्रारम्भिक निर्वाचन, लिडरसिप एकाडेमीको अनिवार्य परीक्षा, राजनीतिक सामाजिक धरातालको मूल्याङ्कन र समावेशितालाई मुख्य आधार बनाइएको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभाको बजेट पारित गर्ने बैठक बहिष्कार गरेको दुई संसदलाई स्पष्टीकरण सोधेको छ। साथै सामाजिक विकास समिति सभापति धर्मराज पाठकलाई पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ। पाठकलाई समिति सभापतिबाट झिकिएको पत्र सभामुख भीम भण्डारी समक्ष पुगिसकेको छ। आइतबार प्रस्तुत भएको बजेट मंगलबार पारित गर्ने कार्यसूची थियो। एमाले आफ्ना सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन, बजेटको पक्षमा मतदान गर्न र तटस्थ नबस्न हिवप जारी गरेको थियो, तर हिवप उल्लंघन गर्दै बैठकमा अनुपस्थित भएको पूर्व मन्त्री वीरबहादुर थापा र सामाजिक विकास समिति सभापति पाठकलाई एमाले 48 घण्टे स्पष्टीकरण सोधेको स्रोतले जनाएको छ। पर्यटक भिसामा नेपाल आएर क्रिश्चियन धर्म प्रचार गरिएको 24 जना दक्षिण कोरियाली नागरिकहरूलाई अध्यागमन विभागले जनही 50,000 रूपियाँ जरिवाना गराउँदै डिपोर्ट गरेको छ। पर्यटन भिसामा नेपाल आएर शंकास्पद बानी व्यवहार र धार्मिक गतिविधिमा संलग्न भएको पाइएपछि उनीहरूलाई निष्कासन गरिएको हो। मोरङको सुन्दर हरैचा नगरपालिका सात मालती मार्ग स्थित सुन्दर डाँडा क्षेत्रमा रहेको नेपाल न्यू कभनेन्ट कलेजको दक्षिण दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा सहभागी भइरहेका सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। वैध भिसा अवधि बाँकी रहेकै अवस्थामा निरन्तरमा लिएको उनीहरूलाई जिल्ला प्रशासन कार्यालयको मोरङले अनुसन्धान तथा कार्यवाहीका लागि गत असोज 23 गते अध्यागमन विभागमा बुझाइएको थियो। अध्यागमन विभागले विद्यमान अध्यागमन कानून बमोजिम अनुसन्धान गर्दा उनीहरूको भिसाको शर्त उल्लङ्घन गरेको पुष्टि भएपछि असोज 28 गतेको निर्णय अनुसार जनही 50,000 रूपियाँ जरिवाना गराई भिसा रद्द गरेको छ। साथै उनीहरूलाई प्रस्थान गरेको मितिले आगामी 6 वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी देश निकाला गरिएको छ। औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संलग्नको संगठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड टीआरएस अनुसार क्राइटेरिया नपुगेका 47 थरीका औषधिको पैठारी तथा नयाँ उत्पादनको रोक लगाइएको छ। यही असोज 20 गतेदेखि औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णय अनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिश पत्र लगायतको खारेज गरिएको जनाएको छ। औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभागले सार्वजनिक सूचना जारी गरी विभिन्न कम्पनी 47 थरीका नयाँ औषधि आयात गर्न नयाँ उत्पादन गर्न रोक लगाइएको हो। यद्यपि विभागले अहिले बजारमा बिक्री वितरण हुँदै आइरहेको ती औषधिको भने बिक्री वितरण भने रोक नलगाइएको जनाएको छ। इम्युनो स्प्राइन्ट वर्गका औषधिहरूको गुणस्तर सुरक्षा र तथा क्रस कन्टामेसन मिनेसनको जोखिम न्यूनीकरण गर्नका लागि विभागले जोखिम मूल्याङ्कन सम्बन्धी 2083 जेठ 21 गते जारी गरिएको सार्वजनिक सूचना बमोजिम कार्य हुँदै आइरहेको थियो। ठगी तथा बैंकिङ कसुर सम्बन्धी विभिन्न मुद्दामा पक्राउपूर्जी जारी भई फरार रहेकी एक महिलालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाको लाहान नगरपालिका 5 की 42 वर्षीय नितु ठाकुर रहेकी छन्। उनलाई ललितपुर महानगरपालिका 23 धापा खेलबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रमेश्वर कार्कीले जानकारी दिए। सबिन तामाङको चेहरीका आधारमा नेपाल सरकारवादी र ठाकुर प्रतिवादी रहेको ठगी सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनी फरार रहँदै आएकी थिइन्। उक्त मुद्दामा ठाकुरको 15,70,000 ठगी गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ठाकुर विरूद्ध विभिन्न व्यक्तिको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँमा 42 लाख बिगोको बैंकिङ कसुर सम्बन्धी मुद्दा तथा प्रहरी वित्त नयाँ बानेश्वरमा 31,50,000 बिगोको बैंकिङ कसुर सम्बन्धी मुद्दामा समेत पक्राउ पुर्जी जारी भएको थियो। ठाकुरलाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि आज जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पोखरामा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ध्वनि र प्रदूषण गर्ने कार्य विरूद्ध प्रहरीले कड़ा कार्यवाही शुरू गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका मताहतका इकाईबाट 335 दिने कार्ययोजना अनुसार यो अभियान चलाइएको हो। समाजलाई आतंक पार्ने र शान्ति सुव्यवस्था खलल पार्ने गतिविधि बढ़ेको जनगुनासो आएपछि यो कदम चलिएको हो। कास्की जिल्लाका विभिन्न स्थानमा गरिएको चेक जाँचका क्रममा स्वरूप परिवर्तन गरी आगोको झिल्का निकाल्ने र हो हल्ला मच्याउने चालकहरू कार्यवाहीमा परेका छन्। सड़कमा मोटरसाइकल उडाउँदै उचाल्दै गतिविधि गर्ने र शान्ति खलल पार्ने चालकलाई नियन्त्रणमा लिई कानूनी कार्यवाही अगाडि बढ़ाइएको छ। हालसम्म यो अभियान अन्तर्गत 26 जना मानिस र 898 वटा मोटरसाइकल निरन्तरमा लिएका छन्। मोडिफाई कार्य गर्ने गराउने र 36 जना मध्ये 29 जनालाई सार्वजनिक शान्ति विरूद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी कार्यवाही गरिएको छ। अन्यलाई सम्झाएर परिवारको जिम्मा लगाइएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिकाले दर्ता अनुमति नलिई सञ्चालन भइरहेको टेम्पो तत्काल सञ्चालन नगर्न आग्रह गरेको छ। नगरपालिकाले मंगलबार सूचना जारी गर्दै नगर क्षेत्रभित्र 40 वटा टेम्पोलाई मात्रै सञ्चालन अनुमति दिएको भए पनि अनुमति नलिएको टेम्पोहरू समेत सञ्चालन भइरहेकाले त्यस्ता अनधिकृत रूपमा सञ्चालन भइरहेका टेम्पो तत्काल रोक्न र अटेर गरेमा कार्यवाही गर्न चेतावनी समेत दिएको छ। शुक्ला गण्डकीका विभिन्न चोक तथा बजार क्षेत्रमा पछिल्लो समय टेम्पोको संख्या बढ्दै गएको छ। नगरपालिकाका अनुसार सञ्चालन अनुमति पत्र पाएको 40 वटा टेम्पोमा नम्बरिङ सहितको लोगो टाँसिएको छ। नगरपालिकाले यात्रुहरूलाई समेत लोगो टाँसिएको टेम्पोमा मात्रै यात्रा गर्न आग्रह गरेको छ। अनुमति पत्र प्राप्तको टेम्पोको पहिचान गरी सेवा प्रयोग नगरपालिकाले अनुरोध गरेको छ। अब अन्त्यमा अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न शहर तथा क्षेत्रमा बुधबार पनि आक्रमण जारी राखेको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सेनाले तोपखाना र मुसन मेसी नगनबाट गोलाबारी गर्नुका साथै विभिन्न स्थानमा विस्फोट गरिएको छ। समाचार एजेन्सीका अनुसार इजरायली सेनाले दक्षिणी लेबनानको पश्चिमी क्षेत्रमा पर्ने अल मन्सुरी र मजदल जोन शहरलाई निशाना बनाइएको छ। बुइत अल सैदाद क्षेत्रमा पनि मेसिन गनबाट गोली प्रहार गर्दै सैन्य कार्यवाही गरिएको छ। त्यसै गरी हद्दा र बाराचित शहरका बाहिरी क्षेत्रमा तोपखानाबाट आक्रमण गरिएको छ। बिन्ट जेबेल जिल्ला अन्तर्गत हरिस र हद्दा शहर बीचको अल अर एस क्षेत्रमा पनि आक्रमण भएको जनाइएको छ। सकरा र वादी अल सैलाइकी आसपासका क्षेत्रमा समेत गोलाबारी गरिएको समाचारमा उल्लेख छ। लेबनान र इजरायलले गत जूनमा अमेरिकाको मध्यस्थतामा सुरक्षा व्यवस्थापन सम्बन्धी रूपरेखा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौतामा लेबनानी सेनाको चरणबद्ध तैनाथी इजरायली सेनाको फिर्ता तथा पुननिर्माण र आर्थिक सुधारका उपाय समेटिएका छन्। यद्यपि सम्झौता उल्लेख गरिएको छ, प्रावधान कार्यान्वयनमा विभिन्न अपराध कायमै रहेका छन्। हस्त यिनै खबरहरूसँगै राति 10 बजेको ढरबराही हाइलाइट सकिएको छ। भोलि बिहान ताजा समाचार सहित हामी उपस्थित हुनेछौ। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट सम्पूर्ण सहकर्मीहरू सहित म इरफान दिनमिया पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
16: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुरेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले।
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9556062068।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 खोते तल हो। प्रोपाइटर निशा लामा। सम्पर्क 9709034335। फुलै फुलको सुन्दर संसार, हरेक खुसीलाई बनाऊ यादगार। विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन,
7: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्ने बारेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी, दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
6: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
7: इभरग्रीन फ्लावर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर किरण मगर। सम्पर्क 9745542233 र 9840567031।
6: सुपथ मूल्यमा आकर्षक सजावट र फुलको सुन्दरता, खुसीको सम्झना।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
12: धोरबाराही हाइलाइट्सको साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
14: नमस्कार अनि शुभ बिहानी। रेडियो टोरपाराही 103.8 मेगाहर्ज सँगै फेसबुक पेज वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा म सृष्टि खत्रीको स्वागत छ। आज मिति 2083 साल असोज 29 गते बिहिबार, नेपाल सम्बत 1146 असोज शुक्ल पक्षको पञ्चमी तिथि सन् 2026 अक्टोबर 15 तारीख। ढोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। फ्लाइ दुबईले सन् 2027 अक्टोबर 30 बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा पोखराका व्यवसायीहरू विश्वस्त। विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश गर्ने सरकारको निर्णय। 504 योजना अघि सार्दै बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश। सरकारले 2000 भन्दा धेरै विद्यार्थी भएका 109 स्कूलमा 6 अर्ब रूपियाँ लगानी गर्दै पहिलो चरणमा 99 विद्यालयका लागि 5.34 अर्ब रूपियाँ निकासा। संघीयता सुदृढ बनाउन कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन हिजो सम्पन्न। सक्षम चुस्त मितव्ययी र नागरिक प्रति उत्तरदायी प्रादेशिक शासन सञ्चालन गर्ने मुख्य संकल्प। रासोपाद्वारा स्थानीय तहको निर्वाचनमा उम्मेद्वार छनौट गर्न रूपरेखा सार्वजनिक, चार चरणको परीक्षापछि मात्रै उम्मेद्वारको टिकट मिल्ने। तेह्र देशका प्रस्तावित राजदूतको संसदीय सुनवाई हिजो सकियो। अन्तर्देशीय अपराध विरूद्ध छिटो र बलियो कदम चाल्नु पर्नेमा नेपालको जोड। कांग्रेस केन्द्रीय सदस्यमा अमृत गुरूङ निर्वाचित, युवाका मुद्दा उठाउने प्रतिबद्धता। शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि 7 प्रदेशमा कार्यशाला स्थापित, भोटेकोशी पाडी पीड़ितलाई 6 महिनाभित्र अस्थायी आवासमा सारिने। प्रधान सेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी हिजो बुधबार फिर्ता। गृहमन्त्री सुदन गुरूङ 3 दिने भारत भ्रमण सम्पन्न गरी आज हुँदै। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहसँग नेपालका चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट। तेह्रवटा देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई हिजो प्रक्रिया सकियो। साउदी र मलेसियाका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत। आर्थिक वर्ष 2081-82 दूरसञ्चार सेवाको लागि आवश्यक उपकरण आयात गर्न सरकार कुल ₹9 अर्ब भन्दा बढी रकमको सिफारिश। शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 71 देशका 1098 आरोहीलाई अनुमति। सबैभन्दा धेरै मनास्लु आरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीलाई अनुमति स्वीकृत। दशैं तिहार तथा छठका लगायत प्रमुख चाडपर्वलाई लक्षित गरी ठाउँ ठाउँमा प्रहरी परिचालन, नागरिकलाई सुरक्षित र निर्धक्कसँग पर्व मनाउने वातावरण बनाउन विशेष सुरक्षा योजना लागू। दशैं पर्व शुरू भएसँगै काठमाडौँ छाडेर घर फर्किने चाप बढ़्यो। घटस्थलमा यता सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा धेरै यात्रु काठमाडौँबाट प्रस्थान। आफूमाथि उठेका आरोपको निष्पक्ष र निर्मम छानबिन गर्न रासुपाका सांसद खगेन्द्र सुनारको माग, दोष प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको उहाँको भनाई। नजिकिँदै गरेका चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न तनहुँ प्रहरीले तालिम प्राप्त कुकुर सहित आकस्मिक सुरक्षा जाँच शुरू गर्यो। पोखरामा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने र ध्वनि प्रदूषण गर्ने कार्यविधि कड़ा कार्यवाही शुरू। हालसम्म यो अभियान अन्तर्गत 36 जना मानिस र 898 मोटरसाइकल नियन्त्रणमा। उपभोक्ता हित विपरीत काम गर्ने 5 व्यवसायीलाई 5,15,000 जरिवाना। शुक्लागण्डकीमा टेम्पो अटो र इलेक्ट्रिक रिक्साको भाडा दर कायम। हिजो असोज 28 गते यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिरियो। मनसून बाहिरिए पनि स्थानीय र पश्चिम वायुको प्रभावले पानी पर्न सक्ने महाशाखाको भनाई। ग्रीनल्याण्डमा तेल, ग्यास र खनिज पदार्थको व्यापक अन्वेषण शुरू हुन लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी। किएवमा रूसी क्षेपास्त्र आक्रमण, 1 जनाको मृत्यु, 6 जना घाइते। विदेशी लगानीमा मालदिव्सको कडाई, 25% स्थानीय स्वामित्व अनिवार्य। बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको प्रतिवेदन सार्वजनिक। 94% क्लबहरू घाटामा सञ्चालन भइरहेको दावी। र जापानमा भएको विश्व एसियाडमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई सरकारद्वारा पुरस्कार प्रदान। देशको लागु पदक जित्ने तेन्जिङलाई 6,50,000 सहित सम्मान। अवस्थैनी खबरहरूसँगै आजका लागि ठोरबारलाई हाइलाइट सकिएका छन्। मुख्य समाचार समितिको समाचारमूलक सामग्री तपाईहरूलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचार सहित उपस्थित हुने नै छौं। समाचार कक्षाका सम्पूर्ण सहकर्मी सहित म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
15: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
16: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
17: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
18: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
17: हो र, कहाँ छ र त्यस्तो?
18: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
19: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
20: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
19: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
20: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9856602028 र 9901479716।
19: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
0: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
21: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
19: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
20: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
19: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
20: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
19: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
20: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
19: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
20: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
19: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
20: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
19: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
20: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
19: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
22: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
23: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
24: हार्दिक निमन्त्रणा।
19: नेपालीहरूको महान पर्व विजय दशमीको पूर्व सन्ध्यामा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 र 6 अवस्थित दुर्गा कालीका कोत तथा जलदेवी मन्दिरमा यही कार्तिक 3 गते मंगलबार नवमी तिथिमा बाजा गाजा सहित पञ्चवली पूजा आयोजना गरिएको हुँदा श्रद्धालु भक्तजन सहित मन्दिरका आजीवन सदस्य महानुभाव र अक्षय कोष दाताज्यूहरूलाई उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
24: बाजा गाजा सहित मन्दिर प्रस्थान बिहान 9 बजे,
19: पूजा आराधना समय बिहान 11 बजे,
24: प्रसाद वितरण दिउँसो 2 बजेदेखि 4 बजेसम्म।
19: विस्तृत जानकारीका लागि सम्पर्क 9846083373 र 9847769275।
25: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
26: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
25: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
26: त्यसो भए कहाँ जाने त कान्छा?
25: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
26: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
27: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स,
1: काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
26: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुले गाउँदा आफ्नै निवासमा।
2: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
3: हजुर, दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य।

0: भाग्यको चाबी तपाईँको हातमा।
1: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
0: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस।
1: फटाफट फाइनेन्स सुविधा, नागदी तारा लाइसेन्स भए पुग्छ।
0: टिभीएस दुलेगौंडा
1: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टिभीएस सोरुम दुलेगौंडा, प्रोपाइटर बसन्त लालचन्द, 9856309982 र 9705620209।
2: होइन, यो धुवामा के गरिराखेको छौ भने तिमी
3: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
2: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
3: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
2: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछेपानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900।
7: सधैँझै यही आउँदो कार्तिक 7 गते पहिलो शनिबार
0: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइरोइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: उपचार हुने रोगहरू
0: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
8: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
0: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
8: दिसा पिसाब एवं पेटको समस्या,
0: तौल घटबड हुने वा थाइराइडको समस्या,
8: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
0: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
8: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा तनहुँ,
0: फोन नम्बर 0654142033 र 9876861887।
9: घर, अफिस, व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रिय गौरवको निर्माण आयोजना, निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाइवुड,
1: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाइवुड।
9: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा। ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाइवुड,
1: वाटर प्रुफ प्लाइवुड र ढलाइको लागि सर्वोत्कृष्ट फिल्म फेस सटरिङ प्लाइवुड,
9: गुणस्तरमा विश्वास, निर्माणमा मजबुती, ब्ल्याक कोब्रा प्लाइवुड।
1: सुमिना सिसा प्लाई एन्ड सप्लायर्स, खैरिनीटार तनहुँ, प्रोप्राइटर बद्री पौडेल, फोन नम्बर 9856026465।
9: ब्ल्याक कोब्रा प्लाइवुड, बलियो र भरपर्दो निर्माणको सही छनौट।

0: 103.8 अंतर्मन को आवाज।
1: दिन को संकेत सधैं बिहानी ले गर्छ, त्यसैले तपाईको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबारा ही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असोज 29 गते बिहिबार, असोज शुक्ल पक्षको पञ्चमी तिथि, विश्व हात धुने दिवस र अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस सन् 2026 अक्टोबर 15 तारीख। श्रोतावृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव सुन र चाँदी पसल दुलिगौड़ा स्थित वनकेवा चोकबाट केही घर तल रिमाल गेस्ट हाउससँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षण गरगहनाहरू बनाउनु परेमा तपाईले पनि एकपटक अवश्य सम्झनुहोला। अब लागौं तपाईको आजको राशिफलतर्फ। सबैभन्दा पहिले मेष राशि। संचित धन खर्च हुनेछ, खर्च कटौती गर्नुपर्ने समय रहेको छ। शिक्षामा गरेको लगानीबाट भविष्य बन्नेछ। स्वास्थ्यमा समस्या हुनेछ, विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। वृष राशि। तपाईको राशिमा चन्द्रमा पुगेकाले सोचेको काम बन्नेछ। मन शान्त र खुशी रहनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। मिथुन राशि। आफ्नै बोलीका कारण अप्ठ्यारो परिस्थिति बन्ने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले समस्या हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। कर्कट राशि। शिक्षाको क्षेत्रमा अवसर प्राप्त हुनेछन्। लगानी गरेको भए फाइदा हुनेछ। परिवारको सल्लाह नलिई अगाडि बढेमा व्यवहारमा समस्या हुन सक्नेछ। धार्मिक अभियन्तासँगको भेटले नयाँ योजना बन्नेछन्। सिंह राशि। मनमा तनाव बढ्नेछ। आज कम बोल्नु फाइदा हुनेछ। अध्ययनमा समय दिएमा दिन सहज बन्नेछ। उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। दान गरेर दिनको शुरूआत गर्नु उचित हुनेछ। कन्या राशि। तपाईको आजको दिन राम्रो रहनेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।